सुप्रभात आदरणीय श्रोता, स्वागत जनाउन चाहन्छौ आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा प्रभातकालीन अधिवेशनका प्रस्तुतिहरूको साथ प्रस्तुत छु म शोभना, प्रसारण सहयोगी नारायण अनि प्राविधिक पक्षबाट सीएल ब्राह्मण। समय बिहानको 6:25 अनि 38 सेकेन्ड भइरहेछ। आज शुक्रबार असार 26 गते विक्रम सम्वत 2083 साल, तदनुसार जुलाई 10 तारिक 2026। आजको दिन शुभ अनि सफल रहोस् भनी कामना राख्दछौँ।

मानिसले आफ्नो अधिकारको निम्ति भरपूर कष्ट सहेर पनि आफ्नो अधिकारमा फतेह हासिल गर्नु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबृन्द, मानव अधिकार र कर्तव्यलाई समाजमा उसको इज्जत र प्रतिष्ठाको लागि जिम्मेवार मानिन्छ। यिनै अधिकार र कर्तव्यलाई स्मरण गर्दै विभिन्न समाज सुधारकहरूले मानव अधिकारको रक्षामा आफ्नो तन, मन र धनको त्याग गरेर विश्व नेतृत्वमा विशेष जोड दिए, जसमा महात्मा गान्धी एक थिए। मानव अधिकारको निम्ति यो लडाईँलाई दक्षिण अफ्रिकामा रेलमा यात्रा गर्दा मासु र रगतको सामान्य देखिने मानिसहरूले सुरु गरेका थिए औ यो लडाई अन्तिम साससम्म जारी रह्यो। पछि त्यही व्यक्ति जनताको चेतना बनेर महात्मा गान्धीको नामले प्रसिद्ध भए।

गान्धीजीको मन्त्र थियो, कुनै पनि काम गर्दा समाजको सबैभन्दा गरिब र निम्न वा कमजोर व्यक्तिलाई के फाइदा पुग्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यो उनको अर्थतन्त्रको मन्त्र पनि थियो। महात्मा गान्धी आर्थिक विकासको लक्ष्य मानिसलाई खुसी बनाउने हुनुपर्छ भन्ने विश्वास राख्थे। भौतिक विकासलाई प्रगतिको आधारभूत मापदण्ड मानिने समृद्धिको आधुनिक सोचमा उनी विश्वास गर्दैनथे। उनी बहुजन सुखया, बहुजन हिताया अनि सर्वोदय अर्थात् सबैको उत्थान सिद्धान्तमा विश्वास राख्दथे।

पुजारी गान्धीजीले जहाँबाट विश्वले व्यक्तिको मानव अधिकारका लागि दिशा प्राप्त गर्यो ती सबै विचारहरू बीच समन्वय स्थापित गर्यो।

श्रोतावृन्द, एक अर्काप्रतिको सहयोग, आपसी भ्रातृत्व, आपसी सद्भावना औ सबै धर्मबीच समानताको तत्व विश्वका सबै प्राणीमा विद्यमान छ। गान्धीजीको आन्तरिक ध्यान र दैनिक दिनचर्यामा पनि मानव अधिकारको स्पष्ट झलक देखिन्छ। मेरो कारणले कसैको व्यक्तिगत वा सामूहिक अधिकार हनन नहोस् भन्ने गान्धीजीले सोच्दथे। उनी कर्ममा आधारित संसारको संरचना हेर्न चाहन्थे। हिन्दू, मुस्लिम, क्रिश्चियन, सिख सबैको रगतको रङ एउटै हुन्छ भन्थे। उनी भन्थे, जसरी कफनको रङ र हवनको धुवामा फरक हुँदैन, त्यसै गरी रगतको रङमा पनि फरक हुँदैन। मानवता एउटै हो।

श्रोताबिन्द, गान्धीजीको विश्वास थियो कि मानिसहरूमा छुवाछुत फैलाउनु भनेको सत्यका सिद्धान्तहरूलाई अस्वीकार गर्नु हो, जसले भारतीय जनताको गर्वलाई तोड्न सक्छ। छुवाछुत जस्ता कुप्रथा समाजको उपहार हो, जसले मानवीय आचार संहिताको घोर उल्लङ्घन गर्छ। थप रूपमा, गान्धीजीले आफ्नो राजनीतिक जीवनभर छुवाछुत विरुद्ध व्यापक रूपमा लडे।

अघिल्लो प्रस्तुति रहेको छ बिहानी सूचनाको कार्यक्रम शुभ प्रभात, जसमा खेतीपातीबारे केही सल्लाह अनि सुझाव साझा गर्दै सुनाउनेछौ गीत संगीत। आज कुराकानी गर्नेछौ माटोलाई सुधार्नमा डोलोमाइटको भूमिका बारे। सूचना अघि आनन्द लिनुहोस् आधुनिक गीतको योगेन्द्र घतानीको स्वरमा।

आज हामी कृषकहरूलाई पहाडको एसिडयुक्त माटोलाई सुधार्नमा डोलोमाइटको भूमिकाबारे बताइरहेका छौँ। कृषक श्रोताहरूलाई थाहा नै छ कि पहाडी अञ्चलमा वृष्टिपात बेसी हुन्छ। पानी बेसी परेकोले गर्दा जमिनमा भएको मल सबै बगाएर लैजान्छ। यसरी बगाएर लैजाँदा त्यहाँ फुस्रो माटो मात्र रहन्छ। यस्ता ठाउँमा माटोमा बेसी एसिड पाइएको थाहा लागेको छ। दार्जिलिङ अञ्चलको एसिडयुक्त माटोमा मल जल नलाउनाले उत्पादन कम्ती हुन्छ। एसिडयुक्त जमिनमा रासायनिक मल लगाउँदा पनि उत्पादन राम्रो हुँदैन। पौधालाई चाहिने मुख्य खाद्य पदार्थ जस्तै नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, साथसाथै कम्ती परिणाममा चाहिने खाद्य जस्तै मेलिबेडनम, बोरन, जिङ्क इत्यादिलाई पौधासम्म पुर्याउने गुण एसिडयुक्त माटोमा कम्ती हुन्छ भन्ने कुरा सबै कृषक समुदायलाई सायद बुझिसकेका छन्। एसिडयुक्त माटोबाट पौधाले ठिकसित खाद्य पदार्थ लिन

सकेन भने उत्पादन कम्ती हुन्छ। माटोमा भएको एसिडलाई बुझाउनका निम्ति पीएच भन्ने शब्द प्रयोग गरिन्छ। यही पीएच माटोमा सात छ भने माटो साधारण मानिन्छ, सात भन्दा बेसी भए अल्कलाइन अनि सात भन्दा कम भए एसिडयुक्त मानिन्छ। कृषक श्रोताहरूले जान्नपर्ने अर्को कुरा के छ भने माटोको पीएच 6.5 देखि 7 सम्म छ भने पौधाले मुख्य तथा ससाना खाद्य पदार्थहरू ठिकसित लिन सक्दैन। यदि पीएच 6 भन्दा कम भए पौधालाई नाइट्रोजन, फस्फोरस, पोट्यास, सल्फर, क्याल्सियम, म्याग्नेसियम, मेलिबेडनम अनि बोरन लिन गाह्रो पर्छ भने आयरन, म्याङ्गनिज बेसी लिन सक्छ। पौधालाई ससाना खाद्य पदार्थ कम्ती मात्रामा चाहिने हुनाले बेसी मात्रामा मल दियो भने यसको नतिजा हानिकारक भएर उत्पादन कम्ती हुन्छ। डोलोमाइटको मात्रा, कुन माटोमा कति डोलोमाइट चाहिन्छ त्यो त्यस माटोको बनावटमा निर्भर गर्छ। हल्का माटोमा प्रति एकर 1 टन डोलोमाइट लगाउनु पर्छ, मध्यम माटोमा 2 टन प्रति एकर अनि गह्रौँ माटोमा 3 टन प्रति एकरको दरले प्रयोग गर्नुपर्छ। डोलोमाइट एकपल्ट प्रयोग गरेपछि प्रत्येक 3-3 वर्षमा पुनः प्रयोग गर्नुपर्छ। यसलाई लगाउने तरिका, कुनै फसल लगाउन भन्दा कमसेकम 6 देखि 8 हप्ता अघि डोलोमाइट लगाउन अनिवार्य छ। राम्रो गरी जोतेर डोलोमाइटलाई माटोसँग मिसाउन पर्छ। त्यसअघि माटो राम्रोसँगले भिजेको हुनुपर्छ। डोलोमाइटले नाइट्रोजनलाई उडाइदिने हुनाले त्यति बेला कुनै नाइट्रोजनयुक्त सार प्रयोग गर्न हुँदैन। त श्रोता, आज खेतीपाती बारे सल्लाह अन्तर्गत हामीले जान्यौँ माटोमा डोलोमाइटको भूमिका बारे। अब आनन्द लिनुहोस् आधुनिक गीतको रेखाभित्रै कोटीको स्वरमा।

समय बिहानको 7:15 भइरहेछ। स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ भक्ति संगीत अजनेश राई अनि भावना थापाको स्वरमा, रचना शान्ति ठटालको।

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि रक्षा र सुरक्षा सहयोग सम्बन्धी नयाँ संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार परिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रुचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनु भएको छ। अनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताउनु भएको छ। हिज अस्ट्रेलियाको मेलबर्नमा ऐतिहासिक मेलबर्न मेट्स मोदी कार्यक्रममा प्रधानमन्त्री श्री मोदीले प्रवासी भारतीयहरूलाई द्विपक्षीय मित्रताको आधारशिलाको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भविष्यको लागि तयार र विकसित भारतको एक बलियो रणनीति पनि प्रस्तुत गर्नुभयो, जुन अधिक विकास अधिक उपलब्धिको मन्त्रबाट प्रेरित थियो। चिपदेखि जहाजसम्म फैलिएको विनिर्माण इकोसिस्टमको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, मेक इन इण्डिया अब इलेक्ट्रोनिक्स, अटोमोबाइल र फार्मास्युटिकल्समा एक वैश्विक ब्रान्ड बनेको छ। विश्वको तेस्रो ठूलो मेट्रो नेटवर्क र सेमी हाई स्पीड नमो भारत द्रुत रेल र वन्दे भारत रेलको द्रुत विस्तारको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भारतमा द्रुत बुनियादी ढाँचा आधुनिकीकरणमाथि जोड दिनुभयो।
2: 21वीं सदी का भारत आज विकसित होने के लक्ष्य पर काम कर रहा है। ये वो भारत है जो कहता है ग्रो मोर अचीव मोर। हम 140 करोड़ एस्पिरेशन से भरे राष्ट्र है। हम अधीर है, बेसब्र है। हम दुनिया की सबसे तेजी से बढ़ती इकोनॉमी है, लेकिन हम जल्द से जल्द दुनिया की टॉप 3 इकोनॉमी बनना चाहते हैं।
1: भारत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि रक्षा र सुरक्षा सहयोग सम्बन्धी नयाँ संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। दुई देशहरूले स्वतन्त्र, खुल्ला र समावेशी हिन्द प्रशान्त प्रबन्धनको लागि समुद्री सुरक्षा सहयोग रणनीति पनि अप्नाएका छन्। मेलबर्नमा अस्ट्रेलिया भारत नेताहरूको तेस्रो वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज बीच प्रतिनिधिमण्डल स्तरको बातचितपछि यी सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो। बातचितपछि एक संयुक्त प्रेस वक्तव्यमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, हिन्द प्रशान्त केवल दुई महासागरहरूको मिलन बिन्दु होइन, तर यसले भारत र अस्ट्रेलिया जस्ता समान विचारधारा भएका लोकतन्त्रहरूको साझा आकांक्षालाई प्रदर्शन गर्दछ।
2: हमारे मैरिटाइम सिक्योरिटी कोलैबोरेशन रोडमैप से इंडो पैसिफिक में हमारे साझा प्रयासों को नई ताकत मिलेगी। हम शिप बिल्डिंग, शिप रिपेयर और मेंटेनेंस में भी मिलकर आगे बढ़ेंगे। फ्रेंड, आज हमने कई क्षेत्रीय एवं अंतर्राष्ट्रीय मुद्दों पर भी विस्तार पूर्वक चर्चा की।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलियाको राजकीय भ्रमण अन्तिम चरणमा छ। तीन देशहरूको यस यात्रामा अघिल्लो गन्तव्यको लागि प्रस्थान हुन अघि आज मेलबर्नमा प्रधानमन्त्री श्री मोदीको कतिपय महत्वपूर्ण कार्यक्रम निर्धारित गरेको छ। श्री मोदीले आज अस्ट्रेलियाका विपक्षी नेता एगन्स टेलरसँग भेट गर्नु

0: भ्रमणको क्रममा दुई देश बीचको सम्बन्ध र राजनीतिक सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा दुवै देशका प्रधानमन्त्रीले व्यापक चर्चा गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर कुवेतको भ्रमण पूरा गरेर ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्कारीले उहाँलाई स्वागत गर्नुभयो। डाक्टर जयशंकर कतार, बहराइन, कुवेत, ओमान, न्यूयोर्क र ब्रसेल्सको 11 दिवसीय भ्रमणमा हुनुहुन्छ। ओमानको भ्रमण पूरा गरेपछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालका लागि भारतको आधिकारिक अभियान शुरू गर्नुहुनेछ। यसपछि विदेश मन्त्री श्री जयशंकर 14 र 15 जुलाईमा ब्रसेल्समा हुने तेस्रो भारत युरोपीय संघ व्यापार एवं प्रौद्योगिकी परिषदको बैठकमा भाग लिनुहुनेछ। श्री जयशंकरले युरोपीय संघ र बेल्जियमका विदेश मन्त्रीहरूसँग पनि बातचीत गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानक लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKurseng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। सम्मेलनमा जम्मू कश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र उत्तर पूर्वी राज्यहरू सहित सीमावर्ती राज्य र केन्द्रशासित प्रदेशका पुलिस अधीक्षकहरू उपस्थित थिए। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो। संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्ने र देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउने विषयमा सम्मेलन केन्द्रित रहेको थियो। केन्द्र सरकारले अवैध घुसपेट र अवैध प्रवासन विरुद्धको अभियानलाई तीव्र बनाइरहेका बेला यो बैठक आयोजना गरिएको हो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण भारत वैश्विक क्षमता केन्द्र जीसीसीको लागि रुचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघद्वारा आयोजित राष्ट्रिय जीसीसी व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै सुश्री सीतारमणले भन्नुभयो, देशमा 2100 भन्दा अधिक वैश्विक क्षमता केन्द्रहरू छन् जसले 23 लाख पेशेवरहरू प्रत्यक्ष रूपमा कार्यरत छन् र लगभग 100 अरब अमेरिकी डलरको वार्षिक राजस्व उत्पन्न गर्दछ। उहाँले वैश्विक क्षमता केन्द्र इन्जिनियरिङ अनुसन्धान, एआई, साइबर सुरक्षा, वित्त, उत्पाद डिजाइन र डाटा विज्ञानलाई एक साथ ल्याएर निरन्तर नवीनतालाई बढावा दिँदै परिवर्तनको प्रतिनिधित्व गर्ने बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 विकासशील भारतको लक्ष्य हासिल गर्न राष्ट्र निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। हिज हैदराबादमा आयोजित बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेपी नड्डाले केन्द्र सरकारको शासन सबका साथ, सबका विकास, सबका विश्वास र सबैका लागि न्यायको सिद्धान्तमा आधारित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारको दृष्टिकोण समावेशी विकास, जवाबदेहिता, प्रभावकारी कार्यान्वयन र प्रत्येक नागरिकको लागि मर्यादा सुनिश्चित गर्ने कुरामा केन्द्रित छ। ब्रिक्स महिला मन्त्रीहरूको बैठक आज कोचीमा सम्पन्न भएको छ। समापन सत्रमा सम्बोधन गर्नुहुँदै केन्द्रीय महिला एवं बाल विकास मन्त्री श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, ब्रिक्स सदस्य देशहरूमा महिलाहरूको विकाससँग सम्बन्धित धेरै साझा मुद्दाहरू छन्। उहाँले अझ भन्नुभयो, यी साझा चिन्ताहरूले ब्रिक्स महिला मन्त्री मञ्च जस्ता प्लेटफर्महरूको महत्वलाई प्रतिबिम्बित गर्दछ जसले सदस्य देशहरूबीच संवाद र सहयोगलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
1: कोच्ची में ब्रिक्स महिला मंत्रियों की बैठक महिला मंत्रियों के इस मंच पर पहली बार संयुक्त बयान को अपनाए जाने के साथ संपन्न हुई। ये बैठक महिलाओं के नेतृत्व वाले विकास पर ब्रिक्स सदस्य देशों के बीच सहयोग को आगे बढ़ाने की दिशा में एक महत्वपूर्ण उपलब्धि है। 6 जुलाई से शुरू हुए 4 दिन के इस कार्यक्रम में ब्रिक्स महिला कार्य समूह की बैठक और ब्रिक्स महिला मंत्रियों की बैठक शामिल थी। बैठक में ब्रिक्स डिजिटल डेटाबेस और ब्रिक्स डिजिटल क्षमता निर्माण दिशा निर्देशों के लिए भारत के प्रस्तावों का स्वागत किया गया। बैठक में समावेशी और सतत विकास के मुख्य चालक के रूप में महिलाओं के नेतृत्व वाले विकास के प्रति सामूहिक प्रतिबद्धता को दोहराया गया।
0: वस्त्र मन्त्री श्री गिरिराज सिंहको अध्यक्षता हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय समीक्षा बैठक भयो। बैठकमा तकनिकी उन्नयन, संस्थागत सुधार र उद्योगलाई राम्रो समर्थनको माध्यमबाट भारतको व्रस्त परिस्थितिकीलाई सुदृढ पार्ने उद्देश्यका प्रमुख पहलहरूको प्रगतिको मूल्याङ्कन गरिएको थियो। मौसम विभागले दक्षिण पश्चिम मनसूनले पूरै देश ढाकेको जनाएको

0: मौसम विभागले आज उत्तराखण्डमा अत्याधिक भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगाल, सिक्किम र उत्तर प्रदेशका केही भागहरूमा आज भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताएको छ। भारत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि रक्षा र सुरक्षा सहयोग सम्बन्धी नयाँ संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रुचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनु भएको छ। अनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समाचारपछि केही बेर आनन्द लिनुहोस् संगीतको कार्यक्रम संगीत प्रभाव प्रस्तुत गरिरहेछौ, जसमा सुनाउनेछौ विविध कलाकारको स्वरमा आधुनिक गीत। प्रथममा सुनाउन गइरहेछौ लावण्या गजमेरको स्वरमा यो गीत। आनन्द लिनुहोस्।

संगीतमय कार्यक्रम संगीत प्रभाको अर्को कोशेली सुनाइरहेछौ। शब्द संगीत अनि स्वर प्रणय गुरुङको।

कार्यक्रम संगीत प्रभाको अन्तिम कोशली रहेको छ डेजी बराइलीको स्वरमा, शब्द कमल रेग्मी, संगीत चन्दन लम्जेलको।

0: अनुवादक तथा वाचिका सबीना गिरी। विषय भारतले आसियान भारत व्यापार साझेदारीको स्तर उन्नति गर्न 13 एटीका संयुक्त समितिको बैठकको आयोजना। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतले आसियान भारत व्यापार सम्झौताको समीक्षालाई तीव्र बनाउन नयाँ दिल्लीमा 13 आसियान भारत व्यापार वस्तु सम्झौता संयुक्त समितिको बैठकको आयोजना गरिरहेको छ। 6-10 जुलाई 2026 हाइब्रिड ढाँचामा आयोजित यस बैठकले भारत र सबै 10 आसियान सदस्य राष्ट्रहरूलाई आसियान भारत व्यापार वस्तु सम्झौता एटिगाको चलिरहेको समीक्षा अन्तर्गत वार्ता अगाडि बढाउन एकसाथ ल्याएको छ। यो बैठक महत्वपूर्ण समयमा आएको छ किनकि भारतले आफ्नो पूर्व नीति र व्यापक इण्डो पेसिफिक आर्थिक रणनीतिक अन्तर्गत दक्षिण पूर्व एसियासँगको व्यापार संलग्नतालाई बलियो बनाउन छ। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियान भारतको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदारहरूमध्ये एक हो, जसले भारतको विश्वव्यापी भारतको व्यापारको लगभग 11% ओगटेको छ। 2025-26 द्विपक्षीय व्यापार 128 अरब अमेरिकी डलर पुगेको छ। यो बलियो व्यापार आधारले दुवै पक्षलाई सम्झौतालाई आधुनिकीकरण गर्ने, बाँकी रहेका मुद्दाहरू समाधान गर्ने, बजार पहुँच सुधार गर्ने र थप सन्तुलित व्यापार ढाँचा सृजना गर्ने प्रमुख अवसर दिन्छ। 13 संयुक्त समितिको बैठक भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र मलेसियाको लगानी व्यापार तथा उद्योग मन्त्रालयको सह अध्यक्षतामा भएको छ। ब्रुनाई, कम्बोडिया, इण्डोनेसिया, लाओ पीडीआर, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाममा प्रतिनिधिहरूले पनि छलफलमा भाग लिइरहेका छन्। बैठकको मुख्य उद्देश्य वार्ताको प्रगतिको समीक्षा गर्नु र बाँकी रहेका अध्यायहरूको अन्तिम रूप दिने कामलाई तीव्र पार्नु हो। समीक्षाको उद्देश्य व्यापार सम्झौतालाई अझ व्यवहारिक, व्यवसायी मैत्री र आजको आपूर्ति श्रृंखला वास्तविकताहरूप्रति उद्धारदायी बनाउने हो। 13 संयुक्त समिति बैठकको छेउमा 3 महत्वपूर्ण उपसमितिहरू बैठक गर्दैछन्। यी हुन् सीमा शुल्क प्रक्रिया र व्यापार सहजीकरण उपसमिति, राष्ट्रिय उपचार र बजार पहुँच उपसमिति र उत्पत्ति नियम उपसमिति। यी 3 क्षेत्रहरू कुनै पनि व्यापार सम्झौताहरूको प्रभावकारिताको केन्द्रबिन्दु हुन्। सीमा शुल्क प्रक्रियाहरूले सामानको आवागमनको सहजता निर्धारण गर्दछ। बजार पहुँचले निर्यातकर्ताहरूले साझेदार बजारहरूमा कति स्वतन्त्र रूपमा प्रवेश गर्न सक्छन् भनेर निर्धारण गर्दछ। उत्पत्ति नियमहरूले कुन सामानहरू अधिमान्य ट्राफिक उपचारको लागि योग्य छन् भनेर परिभाषित अर्थात यसमा परिभाषित गर्दछ। भारतको लागि एआईटीआईजीएको समीक्षाले प्रमुख आर्थिक महत्व बोक्छ। मूल एसियन भारत समान व्यापार सम्झौता 2009 हस्ताक्षर गरिएको थियो र 2010 लागू भएको थियो। सेप्टेम्बर 2022 भारत र एसियनले एआईटीआईजीए संयुक्त समितिलाई सम्झौताहरूलाई थप व्यापार सुविधाजनक र पारस्परिक रूपमा लाभदायक बनाउन समीक्षा गर्ने जिम्मेवारी दिएको थियो। समीक्षा प्रक्रिया त्यसपछि धेरै संयुक्त समिति र उपसमिति वार्ताहरू मार्फत सरेको छ। समीक्षाको आवश्यकता क्षेत्रीय व्यापारको परिवर्तनशील प्रकृतिसँग जोडिएको छ। सम्झौता लागू भएदेखि विश्वव्यापी आपूर्ति श्रृंखला, डिजिटल व्यापार, उत्पादन सञ्जाल, सीमा शुल्क प्रणाली, रसद र उत्पत्तिको नियम अभ्यासहरू तीव्र रूपमा विकसित भएका छन्। भारतको आफ्नै अर्थतन्त्र पनि परिवर्तन भएको छ। उत्पादन, निर्यात, इलेक्ट्रोनिक्स, अटोमोबाइल, औषधि, कपड़ा, खाद्य प्रशोधन, इन्जिनियरिङ सामान र एमएसएमई सञ्चालित आपूर्ति श्रृंखलाहरूमा बढ्दो जोड़का साथ बलियो एआईटीआईजीएले पारदर्शिता सुधार गरेर सीमा शुल्क प्रक्रियाहरू सरल बनाएर गैर सीमा शुल्क अवरोधहरूलाई सम्बोधन गरेर उत्पत्तिको नियमहरूलाई अझ प्रभावकारी बनाएर भारतीय निर्यातकर्ताहरूलाई मदत गर्न सक्छ। भारतले एसियन व्यवसायहरूलाई भारतको विस्तार भइरहेको उपभोक्ता बजार, पूर्वाधार अर्थतन्त्र र उत्पादन पारिस्थितिक प्रणालीहरूमा पहुँच गर्न पनि मदत गर्न सक्छ। यसले दुईतर्फी अवसर सृजना गर्दछ जसमा व्यापार अझ सन्तुलित हुन्छ, नियमहरू स्पष्ट हुन्छन् र व्यवसायीहरूले बढी विश्वास प्राप्त गर्छन्। 13 संयुक्त समितिको बैठकले संरचित वार्ता मार्फत व्यापार साझेदारीहरूलाई गहिरो बनाउने भारतको व्यापक रणनीतिलाई पनि प्रतिबिम्बित गर्दछ। भारतले बजार अवसरहरूलाई घरेलु उत्पादन हितसँग जोड्ने व्यापार व्यवस्थाहरू पछ्याउँदै गर्दछ। एसियन सन्दर्भमा यसको अर्थ असममितता, उपयोग अन्तराल, ट्राफिक मुद्दाहरू र गैर सीमा शुल्क अवरोधहरूको चिन्तालाई सम्बोधन गर्दै व्यापार विस्तारलाई समर्थन गर्ने सम्झौता सृजना गर्नु हो।
1: अब समय प्रसार गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी।

अब प्रस्तुत छ विशिष्ट व्यक्तित्वहरूमाथि आधारित कार्यक्रम कथा सफलताको। शुभ प्रभात प्यारो श्रोता, आकाशवाणीको यस प्रसारण सेवालाई सुनेर बसिरहनुभएका समस्त श्रोतालाई आजको दिनको मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। प्रस्तुता लेखनाथ राईको साथ म शोभना प्रस्तुत गर्न लागिरहेछु प्रेरणा अनि साहसका कथाहरू बोकेको कार्यक्रम कथा सफलताको। कसैको जीवन सफल त्यस बेला बन्छ जब मानिसले कठिनाईमाथि विजय हासिल गर्छ। जीवनले दिएका अभावलाई पन्स्याएर जीवनको मूल उद्देश्यलाई अँगाल्दै जीवित रहनुको अर्थ पाउँदछ। उही नै साँचो रूपमा सफल कहलाउँछ। आजको अङ्क प्रेरणा अनि साहसको अभूतपूर्व उदाहरणको कथा हो। एउटा कुरा सदैव याद राख, तिमी भूल होइनौ, अझ पनि आशा बाँकी छ। संसारले जे सुकै भनोस्, तर तिमी जस्तो छौ सुन्दर छौ, अनि तिम्रो मोल, तिम्रो कार्य, तिमीले विवाह गरेको छौ कि छैनौ, या तिम्रा बालबच्चा छन् कि छैनन्, यसले निर्धारित गर्दैन। तिमीलाई ईश्वरले जस्तो छौ त्यस्तै बनाउनु भयो। तिमी ईश्वरको निम्ति बहुमूल्य छौ। यस्तै प्रेरणादायी शब्दहरू संसारभरि सुनाउँदै आफ्नो आत्मकथाद्वारा प्रेरित गर्ने आज कथा सफलताका नायक हुन् निक वुयाचिच। पूरा नाम निकोलस जेम्स वुयाचिच। उनी एक प्रचारक अनि मोटिभेसनल स्पिकर हुन्। उनको जन्म 4 दिसम्बर 1982 सालमा मेलबर्न अस्ट्रेलियामा भएको थियो। सर्बियन शरणार्थी माता पिता दुष्यङ्का अनि बोरिस्लाव वुयाचिचको कोखमा उनको जन्म भयो। जन्ममै उनका माता पितालाई ठूलो झट्का लाग्यो। निकलाई टेट्राअमिलिया सिन्ड्रोम थियो, जसमा हात र खुट्टाको अभावको साथ जन्म हुन्छ। आफ्नो आत्मकथामा निकले भनेका छन्, उनको जन्म पश्चात तिनकी आमाले निकलाई भेट्न वा समात्न अस्वीकार गरिन्। यद्यपि सुरुवातमा शोक र निराशा रहे तापनि निकका मातापिताले उनलाई जीवनको उज्जवल अनि सकारात्मक पक्ष देखाउँदै हुर्काउने निर्णय लिए। आफूमा जे छैन त्यसमा भन्दा धेर आफूमा के छ र के गर्न सकिन्छ त्यसमा ध्यान केन्द्रित गराउँदै जीवन जिउन उत्साहित गरे। सम्मान अनि अथाह प्रेमको साथ उनीहरूले निकलाई जीवनको बारेमा अझै धेरै कुरा सिक्न सकिन्छ भन्दै जीवनको उज्जवल पक्ष हेर्नका लागि हुर्काए। अभाव अनि अपङ्गताले जीवन कठिन बनायो। विद्यालयमा उनको अवस्थाले गर्दा अलग रूप देखेर बच्चाहरूले टिठ्याउने, खिसी गर्ने गर्थे, विभिन्न तानाहरू सुनाउने गर्थे। यसको फलस्वरूप उनी एक्लो महसुस गर्न थाले। आफूलाई बारम्बार अरू सबैको हात र खुट्टा छन् तर मेरा किन छैनन् भन्ने प्रश्न गर्न थाले। डिप्रेसनको शिकार हुँदै गए नि। लगभग 8 वर्षको उमेरमा उनले आमालाई म बाँच्न चाहदिन समेत भने। 10 वर्षको उमेरमा निकले आफूलाई टबमा डुबाएर जीवन अन्त गर्ने असफल प्रयास समेत गरे। बाँचेपछि जीवनको नयाँ सुरुवातको रूपमा उनले पुनः यस जीवनलाई नयाँ आयाम दिने निर्णय लिए। समय सँगसँगै वुयाचिचले आफ्नो सोच बदले अनि उनी म किन सबैभन्दा फरक छु यस प्रश्नको साटो मेरो जीवनमा के गर्न सक्छु यो प्रश्न सोध्न थाले। उनका पिता एपोस्टोलिक क्रिस्चियन चर्चका पादरी थिए, यसैले उनमा क्रिस्चियन आस्थामा प्रगाढ विश्वास थियो। यसै विश्वासबाट उनले शक्ति आर्जन गरे अनि बोध गराए कि भगवान्ले मलाई विशेष उद्देश्यका लागि बनाएका छन्। उनलाई आत्मबोध भयो कि उनका हात खुट्टा छैनन्

मन छ, मस्तिष्क छ र अरूलाई प्रेरणा र सहयोग गर्न हेतु आवाज पनि छ। यसै आवाजले 17 वर्षको उमेरदेखि स्कुल अनि चर्च प्रायोजित कार्यक्रमहरूमा प्रेरणादायी भाषण दिन थाले निक्ले। 21 वर्षको उमेरमा निक्ले ग्रिफिथ युनिभर्सिटीबाट वाणिज्यमा स्नातक डिग्री हासिल गरे। अकाउन्टेन्सी अनि फाइनान्सियल प्लानिङमा दोहोरो मेजर हासिल गरे। निकको शरीरमा एउटा ठुलो खुट्टा जस्तो भाग छ जसमा 2 औँला मात्र छन्, त्यही पनि शल्यक्रियाद्वारा छुट्याएको थियो। यस्तै उनले चिकन जम्पस्टिक भनी सम्बोधन गर्छन्। उनले यही खुट्टालाई नै सार्वभौमिक अङ्ग बनाएका छन्। उनले यसैले हिँड्छन्, कुद्छन्, लेख्छन्, कम्प्युटरमा टाइप गर्छन्। दैनिक कार्यहरू जस्तै ब्रस गर्नुको साथसाथै यसै औँलाको सहायताले तैरिन्छन् पनि। औँलाको सहायताले लगभग 40-45 शब्द प्रति मिनटसम्म टाइप साथै सर्फिङ, गल्फ खेल्न अनि स्काई डाइभिङ समेत गर्छन् निकले। उनले साबित गरे कि शारीरिक सीमाले कदापि जीवनलाई सीमित पार्न हुँदैन, मन र मस्तिष्क बलियो राख्नुपर्छ। निकले महसुस गरे कि उनको कथा लाखौँ मानिसहरूलाई हौसला प्रदान गर्न सक्छ। स्वयंलाई प्रेरणादायी वक्ता र उपदेशक बनाएर विश्वभरि 70 भन्दा बढी देशहरूका विद्यार्थी, शिक्षक र व्यवसायीहरूलाई सम्बोधन गर्ने गर्छन्। उनी भन्छन्, सबैभन्दा ठुलो अपङ्गता भनेको डर हो, असफलताको डर, अस्वीकृतिको डर, ठिकसँग गर्न सकिन्न कि भन्ने डर। उनी भन्छन्, तपाईँको दृष्टिकोण तपाईँको अवस्थाभन्दा अझै धेरै शक्तिशाली हुन सक्छ। सम्पूर्णताभन्दा उद्देश्य धेर महत्त्वपूर्ण छ। निकले धेरै पुस्तकहरू पनि प्रकाशित गरिसकेका छन्। उनको पहिलो कृति लाइफ विदाउट लिमिट्स, इन्सपिरेसन फर अ रिटिक्युलसली गुड लाइफ 2007 प्रकाशित गरेका थिए। त्यसै गरी योर लाइफ विदाउट लिमिट्स 2012, द पावर अफ अनस्टपेबल फेथ 2014, स्ट्यान्ड स्ट्रङ 2015, यी सब सामेल छन् उनका कृतिहरूमा। निक वुएचिचको कथाले हामीलाई सम्झाउँछ कि कुनै शरीर सम्पूर्ण रूपमा परिपूर्ण हुन नसक्ला, तर हरेक जीवन सार्थक बनाउन भने सकिन्छ। म सक्दिनँ भन्न अगाडि पहिले संसारमा निक जस्ता मानिसको कल्पना गर्नपर्छ। जीवनमा के छैन भन्ने प्रश्न गर्न अघि के छ र भएका साधनले के गर्न सकिन्छ भन्ने प्रश्न सोध्न आवश्यक छ। सधैँ विश्वास, आशा, साहस र आस्थाले घाम पानी आधी हुरी जति नै गाह्रो दिनहरू पनि तर्न सकिन्छ। निक भन्छन्, यदि म जस्तो अङ्ग नभएको अवस्थामा पनि आनन्द र उद्देश्य पाउन सक्छु भने तपाईँ जस्ता सबै अङ्गहरू भएको अवस्थामा निश्चय नै यी सब पाउन सक्नुहुनेछ। त श्रोता, यही थियो आजको कथा सफलताको अङ्क। निक वुएचिचको प्रेरणादायी जीवनको कथा। आशा राख्दछौँ आजको नायकको जीवनले तपाईँलाई पनि जीवनको उद्देश्य खोज्ने प्रेरणा अवश्य प्रदान गर्यो होला। प्रस्तुता लेखनाथ राईको साथ म शोभना आजको संस्करणबाट विदा लिन चाहन्छु। अर्को प्रेरणादायी कथाको साथ निश्चय नै भेट्ने बाचा गर्दछौँ। नमस्कार।

आज 10 जुलाई, आजको दिनलाई राष्ट्रिय माछा पालन दिवस अथवा नेसनल फिस फार्मिङ डे भनेर चिन्हित गरिएको छ। यसै सन्दर्भमा आज कुरा गर्नेछौँ मत्स्य पालन समूह र गुणस्तरीय भूरा बारे। आजको सन्दर्भ कार्यक्रममा यसैबारे केही कुराकानी गर्नेछौँ। माछा पालन अब केवल परम्परागत पेसा होइन, यो आधुनिक र वैज्ञानिक तरिकाले गरिने एउटा लाभदायक उद्योग बन्दै गएको छ। कुनै पनि उद्योग झैँ यसमा पनि स्थानीय किसान, युवा अनि महिलाहरू मिलेर माछा पालनको कार्य गर्छन्। एकजुट भएर एक समूह तयार पार्छन् जसमा सबैको साझा पुँजी, साझा बजार र नाफा बनाउँछन्। यसरी समूह बनाउँदा जोखिम कम हुन्छ। सरकारी अनुदान, तालिम, बिउ बुरा, दाना, औजार सबै कुरा समूहले नै व्यवस्थापन गर्न सजिलो हुन्छ। कार्य गर्ने क्षमता साथै सहभागिता पनि बढेर जान्छ। समूह गठन गरेपछि आउँछ मुख्य विषय, त्यो हो गुणस्तरीय भूरा। भूरा वा माछाको बिउ नै मत्स्य पालनको मेरुदण्ड हो। खराब भूरा भए कम वृद्धि, रोगयुक्त अनि कम उत्पादन हुने सम्भावना धेरै हुन्छ। जबकि गुणस्तरीय भूरा छ भने छिटो वृद्धि, कम रोग अनि धेरै उत्पादन सम्भव हुन्छ। गुणस्तरीय भूरा सामान्यतया

सक्रिय आकारमा समान स्पष्ट रङ, कुनै घाउ दाग वा फङ्गस नदेखिने जस्ता लक्षण रहन्छ। विश्वसनीय हाचरी वा सरकारी केन्द्रबाट नै माछाका भुरा प्राप्त गरे गुणस्तरको भरोसा बेसी रहन्छ। बाँकीको जानकारी यस गीतपछि सुनौ है त।

मत्स्य पालन अब केवल पुरानो पेशा होइन, यो विज्ञान व्यवसाय र सामूहिक शक्तिको मेल हो। गुणस्तरीय बोरा, वैज्ञानिक तलाव व्यवस्थापन र सुदृढ समूह, यी तीन कुराले मत्स्य पालनलाई सफल बनाउँछ। त श्रोता, कुरा गर्यौं कार्यक्रम सन्दर्भ अन्तर्गत मत्स्य पालन समूह र गुणस्तरीय भूरा बारे। अब आनन्द लिनुहोस् सङ्गीतको।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज अनि प्रधानमन्त्री नरेन्द्र मोदीले मेलबर्न क्रिकेट मैदानको भ्रमण गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया सम्बन्धमा खेल रणनीतिको बढ्दो भूमिकालाई उजागर गरेको छ। अस्ट्रेलिया भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाका विपक्षी नेता एङ्गस टेलरसित मेलबर्नमा बातचित गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस एस शङ्कर कुवेतको भ्रमण समाप्त गरी ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्करीले उहाँलाई स्वागत गर्नुभयो। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार परिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रुचाएको गन्तव्यको रूपमा उदाइरहेको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। जम्मू कश्मीरमा जम्मू जिल्ला प्रशासनले जम्मू स्मार्ट सिटी लिमिटेडको सहयोगमा राही हब जम्मू बस सेवाका लागि अनलाइन बुकिङको घोषणा गरेको छ। उत्तराखण्डमा आज पनि भारी वर्षा जारी रहने अपेक्षा गरिएको छ। मौसम विभागले धेरै जिल्लाहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले राज्यका लागि समान नागरिक संहिताको मस्यौदा तयार गर्न सर्वोच्च न्यायालयका सेवानिवृत्त न्यायाधीश रञ्जना देसाईको अध्यक्षतामा 7 सदस्यीय समिति गठन गर्ने घोषणा गर्नुभएको छ। गोवाका मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले डाक्टर श्यामा प्रसाद मुखर्जी इन्डोर स्टेडियम बम्बोलिममा बटरफ्लाई अल्टिमेट टेबल टेनिस यूटीटी सीजन 7 को उद्घाटन गर्नुभएको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।
0: समाचारपछि संगीतको क्रमलाई जारी राख्दै अब प्रस्तुत गरिरहेछौं केही फिल्मी गीतहरू। नायिका साधनाद्वारा अभिनीत चलचित्रका केही संगीत सुनाउनेछौं। 1960 को दशकमा हिन्दी फिल्ममा उनको सौन्दर्य अनि अभिनय शैलीले धेरै प्रचलित बनेकी थिइन् यिनी। यिनको पुरा नाम साधना शिवदसानी। यिनैको फिल्म राजकुमारबाट यो गीत सुनौ। लता मङ्गेशकरको स्वर, शब्द शैलेन्द्र अनि सङ्गीत शङ्कर जयकिशनको।

साधनालाई फरक बनायो उनको फरक पोशाक लाउने शैली अनि हेयरस्टाइल अथवा केश सज्जाले। साधनाको फ्रेन्च कट हेयरस्टाइल जसलाई साधना कट पनि भनिन्छ 60 दशकमा निकै लोकप्रिय भयो। युवतीहरू उनको स्टाइल नकल गर्थे अनि पोशाक वा सज्जाले पनि त्यस बेला फरक ट्रेन्ड सेट गरेको थियो। र अब सुनौ फिल्म एक फुल दो मालीबाट यो गीत आशा भोसले अनि मोहम्मद रफीको स्वरमा, शब्द प्रेम धवन अनि सङ्गीत रविको।

सौन्दर्य शैली र प्रतिभाको प्रतीक साधना, उनको याद उनका कार्यले सधैँ हामीलाई दिलाउँछ। साँचो कलाकार समयले पनि मेटाउन सक्दैन। अब अन्तिम गीत राख्न गइरहेछौँ फिल्म परखबाट, लता मङ्गेशकरको स्वरमा, शब्द शैलेन्द्र अनि सङ्गीत सलिल चौधरीको।

0: খবরের বিশেষ কিছু অংশ আরও একবার। ভারত প্রশান্ত মহাসাগরীয় অঞ্চলে শান্তি ও স্থিতিশীলতা নিশ্চিত করতে ভারত ও অস্ট্রেলিয়া প্রতিরক্ষা ও নিরাপত্তা সহযোগিতা সংক্রান্ত একটি নতুন যৌথ ঘোষণাপত্রে স্বাক্ষর করেছে। দুদিনের নিউজিল্যান্ড সফরে প্রধানমন্ত্রী আজ অকল্যান্ড পৌঁছবেন। কেন্দ্রীয় স্বরাষ্ট্রমন্ত্রী অমিত শাহ বলেছেন, সুরক্ষিত সমৃদ্ধ সীমান্ত অঞ্চল এবং সচেতন সমাজ দেশকে নিরাপদ করে তুলতে পারে। খবর এখনকার মতো এ পর্যন্তই।
1: यो आकाशवाणी खरसाङ हो। आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। पश्चिम बंगालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेशको घोषणा गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अदानी ग्रुपले न्यू टाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशलिटी अस्पताल स्थापना गर्ने बताउनु भएको छ। आर्थिक रूपमा कमजोर भएका बिरामीहरूका लागि अस्पतालको 1000 पलङ पूर्ण रूपमा निशुल्क वा विशेष सहुलियत सुविधा अन्तर्गत उपलब्ध गराइने र बाँकी 1000 पलङ व्यावसायिक रूपमा सञ्चालन गरिने उहाँले बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले यस परियोजनाको भूमि पूजन चाँडै गरिने स्वास्थ्य भवनमा परियोजनाको बारेमा जानकारी दिनुहुँदै मुख्यमन्त्री श्री अधिकारीले यस अस्पतालले राज्यको स्वास्थ्य सेवालाई नयाँ उचाइ दिनेछ र गरीबहरूलाई आधुनिक चिकित्सा सुविधा पनि प्रदान गर्ने बताउनु भएको छ। उहाँले अस्पताल सञ्चालनको आर्थिक व्यवस्था कायम राख्न आधा बेड व्यावसायिक रूपमा सञ्चालन गरिने र बाँकी आधा आवश्यक परेकाहरूको उपचारका लागि आरक्षित गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले रोजगार सिर्जना र राज्यको अर्थव्यवस्थालाई बलियो बनाउने सबैभन्दा प्रभावकारी माध्यम औद्योगिक र बुनियादी ढाँचा विकास भएको बताउनु भएको छ। पश्चिम बंगाल सरकारले सरकारी अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कन्ट्रोल रूमको निरीक्षण गर्नुहुँदै अब राज्यका सबै सरकारी अस्पताललाई यहीँबाट निगरानी गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले अस्पतालहरूमा राम्रो परिवेश कायम राख्न निरन्तर निगरानी आवश्यक रहेको बताउनु भएको छ। अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी अनुभवी रहेको बताउनु हुँदै उहाँले काम गर्ने वातावरण र पर्याप्त सुरक्षा मात्र आवश्यक रहेको बताउनु भएको छ। सरकारले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नेछ र अस्पतालमा कुनै पनि प्रकारको अवैध गतिविधिमा कठोर निगरानी राख्नेछ। नियन्त्रण कक्षको निगरानी प्रणाली मार्फत शंकास्पद गतिविधि पहिचान गरिनेछ। यदि कुनै व्यक्ति बिना कुनै कारण लगातार 2 दिनसम्म अस्पताल परिसरमा घुमिरहेको देखिएमा उसको जाँच गरिन्छ। तृणमूल काँग्रेसका 3 सांसद सुसेन्दु शेखर रोय, सुस्मिता देव र प्रकाश शेख बारिक भाजपामा प्रवेश गरेका छन्। भाजपाका प्रदेश अध्यक्ष समीक भट्टाचार्यको उपस्थितिमा उनीहरूले औपचारिक रूपमा भाजपामा प्रवेश गरेका हुन्। तीनैजना सांसद तृणमूल काँग्रेसका राज्यसभा सांसद थिए। राज्यमा तृणमूलको पराजयपछि उनीहरूले पदबाट राजीनामा दिएका थिए। पश्चिम बंगाल सरकारको शहरी विकास एवं नगरपालिका मामिला विभागको पहलमा हिजो आसनसोल नगर निगममा मुखोमुखी सार्वजनिक संवाद कार्यक्रम आयोजन गरियो। कार्यक्रममा राज्यका शहरी विकास तथा नगरपालिका मामिला मन्त्री अग्निमित्र पल आफैले नागरिकसँग फोनमा कुरा गरेर उनीहरूको समस्या सुनेपछि सम्बन्धित अधिकारीहरूलाई तत्काल कार्यवाही गर्न निर्देश दिनुभयो। यस अवसरमा पश्चिम बर्धवानका जिल्ला मजिस्ट्रेट एस पोनम्बलम, प्रशासक अदिति चौधरी, नगर आयुक्त, सचिव, पुलिस शासन र विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। मन्त्रीले भन्नुभयो, यो सरकारको उद्देश्य गुनासो दर्ता गर्नु मात्र होइन तर समयबद्ध समाधान सुनिश्चित गर्नु हो। उहाँले प्रत्येक गुनासोलाई अनलाइन निगरानी गरिनेछ र एकपटक समाधान भएपछि उजुरीकर्तालाई एसएमएस मार्फत पनि सूचित गरिने बताउनु भएको छ। मन्त्री अग्निमित्र पलले मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशमा सरकारले जनतासँग प्रत्यक्ष संवाद स्थापित गरिरहेको बताउनु भएको छ। पश्चिम बंगालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले अपराधीहरूप्रति कठोर व्यवहार अप्नाउने संकेत दिनुहुँदै राज्यमा अपराध तथा अपराधीहरूप्रति कुनै पनि प्रकारको लचिलोपन नदेखाउने स्पष्ट बताउनु भएको छ। उहाँले भन्नुभएको छ, कानून व्यवस्थालाई कायम राख्नको लागि पुलिसलाई आवश्यक कार्यवाही गर्ने पूर्ण स्वतन्त्रता दिएको छ। बारुईपुरमा नाबालिकसित भएको दुष्कर्म एवं हत्या मामिलामा आरोपी पुलिस भिडन्तमा मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्नुहुँदै मन्त्री दिलीप घोषले गुजरात, महाराष्ट्र, उत्तर प्रदेश, बिहार, आसाम र मध्य प्रदेशमा जस्तै पश्चिम बंगालमा पनि पुलिसलाई कानून अनुसार कार्य गर्ने समान स्वतन्त्रता प्राप्त भएको बताउनु भएको छ। उहाँले अझ भन्नुभएको छ, अपराध अनि अपराधीहरूलाई कुनै पनि प्रकारको छुट दिनेछ।

0: उहाँले स्थितिलाई नियन्त्रण गर्नको लागि जे आवश्यक हुन्छ त्यो सरकारले गर्ने बताउनु भएको छ। जीटीएको सूचना अनि सांस्कृतिक विभाग खरसाङको आयोजनामा आगामी 15 अगस्तमा खरसाङ महकुमा स्तरीय 80औं स्वतन्त्रता दिवस समारोह विषय हिजो एक सभा सम्पन्न भयो। सभामा समारोह समिति पनि गठन गरिएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा। अहिले 10 बजे सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम जीवनका तिता मिठा अनुभवहरू।

जीवनका ती तमिठा अनुभूतिहरू आकाशवाणी खरसाङद्वारा प्रत्येक महिना प्रसारित गरिने यो मासिक कार्यक्रम, जुन कार्यक्रममा हाम्रा समाजका ज्येष्ठ नागरिकहरूसित अन्तर्वार्ता गर्नेछौँ। उहाँहरूसित हामी उहाँले बिताएका क्षणहरू साथसाथै उहाँले भोगेका विभिन्न कथाहरूलाई हामीले बुझ्नेछौँ।

0: आज हामीसित हुनुहुन्छ कालेबुङ जिल्ला अन्तर्गत पर्ने मूल सन्तुक निवासी श्री दीपक राईज्यू। तपाईँलाई यो आकाशवाणी खरसाङको स्टुडियोमा धेरै धेरै स्वागत गर्दछु। अहिले कस्तो हुनुहुन्छ तपाईँ?
1: अहिले अब यो आकाशवाणी खरसाङमा यसरी बोल्नु पर्दा म खुसी नै लाग्छ।
0: हजुर,
1: अब अहिलेसम्म यो खरसाङ स्टुडियो भने त धेरै अघिदेखि सुनेको त, अब यहाँ आएर हेरेको पनि छैन, देखेको पनि छैन। अब आज एकचोटि अब छोरासँग आएर यहाँ अन्तर्वार्ता लिनु हुँदैछ।
0: यसलाई अन्तर्वार्ता नभनौँ है, हामी तपाईँसित एउटा गफ गरेको, कुराकानी गरिरहेको है,
1: एउटा गाउँले गफ गाफ।
0: हजुर हजुर हजुर। आज तपाईँ कालिम्पोङबाट आउनुभयो है, कति बजी हिँड्नुभयो कालिम्पोङबाट?
1: बिहान 6 बजी चाहिँ हामी हिँडेको थियौँ।
0: हजुर हजुर,
1: 6 बजी हिँडेको।
0: हजुर, अनि तपाईँको गाउँ बस्ती भनौँ मूल सन्तुक है, यो कालिम्पोङ बजारदेखि चाहिँ कति टाढोमा छ?
1: कालिम्पोङ बजारदेखि अब अहिले गाडीमा जानुपर्दा सिङ्गल 1 करोड 27 किलोमिटर पर्छ।
0: हजुर, 27 किलोमिटर।
1: हजुर,
0: अनि भाडाहरू कति लिन्छ?
1: भाडा अहिले ओढदोड गर्दा ओर्दा त्यसै 270 जस्तो कता पर्छ।
0: हजुर, तपाईँको अहिले घरमा चाहिँ को को हुनुहुन्छ?
1: घरमा अहिले सबै फ्यामिली त जम्मा 9 जनाको फ्यामिली हो।
0: हजुर,
1: छोरा बुहारी जहानहरू मेरो एउटा दाजु छ, जम्मा टोटलमा 9 जनाको परिवार छौँ हामी।
0: सबैजना तपाईँहरू जोइन्ट फ्यामिली बस्नुहुन्छ कि अलग अलग छ?
1: अहिले जोइन्ट फ्यामिलीमै छौँ।
0: हजुर, जोइन्ट फ्यामिली हुनुहुन्छ है?
1: जोइन्ट फ्यामिलीमै छौँ।
0: अनि 63 वर्ष पुग्नुभयो है, अहिलेको समयमा तपाईँ अब यत्रो धेरैजना नानीको अब बाबा हुनुभयो, बाजे हुनुभयो होला है, त्यो दिनहरू सम्झिँदा, पहिलाको तपाईँको उमेरहरू सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ? कुन कुन त्यो दिनहरू छ नि, घटनाहरू के सम्झिनुहुन्छ?
1: अब पहिलाको समयलाई सम्झेर ल्याउँदाखेरि एक प्रकारमा दुःख लाग्छ नि।
0: हजुर,
1: किनभने बहुत दुःख भोगेर आज यो उमेरमा आइपुग्यो, आफू त अलिकति शिक्षा भन्ने पनि पाउन सकिएन, पढाइ भन्ने केही, त्यो रातको पाठशाला 1 वर्ष पढेँ, त्यति नै हो।
0: कुन सालतिर यो?
1: त्यो 73 सालतिर।
0: 73 सालतिर।
1: हजुर,
0: नाइट स्कुल पढ्नुभयो?
1: हजुर, नाइट स्कुल 1 साल पढेँ।
0: हजुर,
1: बादमा त्यहाँदेखि उता डे स्कुल पढ्नु भन्दाखेरि बाबाले दिनु भएन
0: हो,
1: अब उमेर पनि 13-14 वर्षको उमेरमा तपाईँको नाइट स्कुल 1 वर्ष पढ्यो, त्यहाँदेखि अर्को स्कुल जोइन गर्नु भने चाहिँ दिनु भएन बाबाले। त्यसको पश्चात चाहिँ अब आमा त मलाई अलिअलि मात्रै थाहा छ, आमा बित्नु भएको।
0: हजुर,
1: मेरो घरमा एउटा समस्या थियो, अब बाबा पनि आमा बितेर अब त्यस्तै थियो, दाजु अलिकति नबोल्ने हुनुहुन्थ्यो, 3 जनाको परिवार थियौँ। अन्त यसो सम्झ्यो, अब स्कुल शिक्षा त पढ्न पाइएन, अब उमेर पनि भयो, घरमा बुहारीको पनि खाँचो, सम्झेर बिहा गर्नपट्टि लाग्यो। 84-85 सालतिर मैले बिहा गरेको।
0: 85 सालमा?
1: हजुर।
0: तपाईँहरूको समयमा अब तपाईँले अहिले भन्नुभयो है,
1: हजुर,
0: अब घरमा त्यस्तै एउटा बुहारीको जरुरत थियो,
1: हजुर,
0: बिहा गर्ने जरुरी थियो,
1: हजुर,
0: बाबाआमाले बिहा गर

0: भनेको कि तपाईँ आफैले नै बिहा गर्नुको लागि?
1: आमा त हुनुहुन्न थियो
0: हजुर,
1: बाबासँग चाहिँ सल्लाह लिएर मैले बिहा गरेँ।
0: हजुर, कस्तो प्रकारले बिहा गर्नुभयो तपाईँहरूले? मतलब मगनी बिहा गर्नुभयो कि एउटा प्रेम विवाह?
1: अब प्रेम बिहा
0: हजुर,
1: प्रेम विवाहै गरेको
0: हजुर,
1: तर सरसल्लाहकै साथमा गरियो बाबासँग चाहिँ
0: हजुर,
1: काकाहरूसँग हो
0: हजुर हजुर।
1: अन्त बिहा गरे पश्चात अब चारजना छोरा छोरीहरू भएको हो
0: हजुर,
1: दुई छोरा छ
0: हजुर हजुर। त्यति बेला तपाईँहरूले बिहा गर्दाखेरि नि तपाईँले प्रेम विवाह गर्नुभयो भन्नुभयो है, चोरी विवाह चोरेर लानुभयो
1: हजुर।
0: त्यो टाइममा त्यो चोरको स्वरहरू लाने है, त्यो मतलब एउटा बेहुला भएर जाँदा कस्तो अनुभव लाग्थ्यो त्यति बेला?
1: चोरको स्वर भएर त्यति राम्रो प्रकारले आदान प्रदान गरेर हाम्रो बिहे चाहिँ भएन
0: हजुर हजुर।
1: किनभने उता ससुराली पक्षले अलिकति राम्रोसँगले उनीहरूले सहमत सरसल्लाह नदिएपछि हामी हाम्रो अलिकति राम्रो ठुलोसँगले बिहा राम्रोसँगले चाहिँ गर्न सकिएन। आफ्नै परिवारमा दुःख सुख गऱ्यौँ, एउटा दसुरी तिथि गऱ्यो, त्यति नै हो। राम्रोसँग बिहे चाहिँ भएन
0: हजुर हजुर,
1: जन्ती छाँटेर बिहा चाहिँ भएन भनौँ न
0: हजुर हजुर हजुर। अनि तपाईँले त्यति बेला बिहाहरू गर्दा तपाईँ के काम गर्नुहुन्थ्यो त्यति बेला? जस्तै बुहारी त भित्राउनु भयो होइन, के काम गर्नुहुन्थ्यो
1: त्यति बेलाको? हाम्रो बस्तीको काम गरे त सिर्फ यति हो, मकै रोप्नु, धान रोप्नु, कोदो रोप्नु, अनिदेखि लिएर बेला मौकामा त्यो समय अनुसार अलिअलि सागसब्जी रोप्यो
0: हजुर हजुर,
1: अनि गाईबस्तु एक दुईवटा पाल्यो, त्यसै गरेर आफ्नो पेट गुजारान गर्दै आइयो
0: हजुर हजुर। सन्तुक बस्ती अहिले पनि त्यहाँनिर तपाईँहरूको गाउँमा बाटोघाटोहरूको कस्तो छ? गाउँभित्र पस्ने घरसम्म आउने
1: त्यो समय अघिको समय हेरेर त अहिले त सर्वे सर्वा जस्तो लाग्छ मलाई त
0: हजुर,
1: किनभने अब बत्ती पनि आयो, बाटो पनि आएको, अहिले तपाईँको राम्रोसँग आएको तपाईँको 5-6 साल जस्तो भयो, र अघिको समयभन्दा अहिले चाहिँ हाम्रो त्यो कुना ठाउँ हो
0: हजुर,
1: एकदमै कुना जग्गा हो, खोलाको फारसको छेउको गाउँ बस्ती भए पनि प्रायः प्रायः अहिले हरेक कुरो सुविधा छ। अहिलेको छोराछोरी अहिलेको नानीहरूलाई चाहिँ वैकुण्ठै छ जस्तो लाग्छ मलाई
0: हजुर हजुर।

0: त्यो टाइममा चाहिँ कस्तो थियो तपाईँले सम्झिनुहुन्छ नि, त्यो जब तपाईँले तपाईँ बाल्यकाल हुनुहुन्थ्यो होइन, त्यो टाइममा तपाईँको गाउँमा बाटोघाटो बत्ती त थिएन कि, कस्तो प्रकारले त्यो त्यो नक्सा तपाईँको अगाडि आउँछ कि आउँदैन, अहिले के चाहिँ थियो
1: त्यो त्यो समयमा के थियो? हाम्रो अब बजार पनि टाढो जानु पर्थ्यो,
0: हजुर
1: हो, नजिक भनेको अलगडा तपाईँको एक दिन पुरै लाग्ने आउनु र जानु गरेर,
0: हजुर हजुर,
1: त्यही अलगडा बजार हुन्थ्यो, अन्त अब बत्ती थिएन, बाटो थिएन, तपाईँको अब अदुवा हुन्थ्यो अलिकति राम्रो खेती समयमा,
0: हजुर,
1: अरू कुरो त त्यति राम्रो हुन्थेन, बजार हरेक समय पास हुने, सप्लाई बेचबिकन हुने, सब्जी पनि अब एक दुई दिन हुन्थ्यो सकिहाल्थ्यो, अदुवा चाहिँ हमेसा अब त्यति बेला बिग्रेको थिएन, रोग लागेको थिएन, त्यसले गर्दाखेरि चाहिँ बाह्रै महिना जस्तो अदुवाको एउटा बेचबिखन खेती चाहिँ हामी गरिबस्थ्यौँ, त्यसैले अलिकति एक दुई पैसाको कमाइ हुन्थ्यो र आफूलाई जीवन गुजार्नु अलिकति सुविस्ता भएर आएको थियो त्यति बेला,
0: हजुर हजुर,
1: बत्ती थिएन, अब मर्चेलकै भरमा हामी जीविकाहरू चलाउँथ्यौँ,
0: हजुर हजुर,
1: कोही बेला त्यो मर्चेल पनि नपाउँदाखेरि त अब बस्तीको ठाउँ हो, दाउरा पानी भन्ने सबै पाल्थ्यो, कतिले अलिकति अघिको बुढा पाकाहरूले त्यो एउटा अम्फीको दाना बालेर एकछिन उज्यालो त हुन्छ खाना खाँदा बेलुकाको समयमा भनेर भन्थ्यो,
0: के को दाना भन्नुभयो?
1: अम्फी,
0: अम्फी,
1: हजुर, तेल आउँदो रहेछ त,
0: हजुर हजुर,
1: अन्त त्यो एउटा दाना दुईवटा दाना लिएर कमसे कम तपाईँको 5 मिनट जस्तो बलिदिन्छ, बेलुकी अँधेरोमा मर्चेल पनि नपाउँदाखेरि चाहिँ त्यो बालेर कतिले खाना खाइन्थ्यो,
0: हजुर हजुर, त्यस्तो समय तपाईँहरूले बिताउनु भएको,
1: हजुर,
0: अहिले त एकदम सुविधा छ,
1: एकदम अहिले त अब त्यो समयलाई अनुभव गरेर अब अहिलेसम्म जिन्दा छौँ र अहिले त म त सर्वै सर्व छ जस्तो लाग्छ, अब हाम्रो पनि समय दिनदिनै उमेर पनि त निकै माथि पुगिसक्यो,
0: हजुर हजुर, भनिन्छ नि अब अहिलेको युगको नानीहरूले उहिलेको जस्तो पानी खानु पाएको छैन, दुध घिउ पाएको छैन है, त्यो समयको नानीहरू र अहिलेको समयको नानीहरूमा तपाईँले कतिको भिन्नता देख्नुहुन्छ?
1: हेऱ्यो भने आकाश पतालै पर्छ, अब त्यो समय भनेको तपाईँको दुःख हो, दुःख थियो समय,
0: हजुर,
1: खानु लाउनु जीवन चलाउनु बहुत परिवार चलाउनु बहुत दुःख थियो, तपाईँको एक पावा तेल लिएर चारानाको मसला लिएर हप्ता पुर्याउनु पर्ने समय थियो, होइन, सागसब्जी बजारबाट किनेर खाने कुरा थिएन, आफ्नो जमिनमा छ केही जोगाड गर्यो खायो, अलिकति एउटा गरम महिना समय आएपछि बर्सातको समय आएपछि अब फारस नजिक हरेक कुरो फारसको सागसब्जी लिएर खाइए, त्यसरी खाइन्थ्यो, बजारको सागसब्जी त हामी त्यति बेला एकदमै खान्थेन।
0: सुन्नुहोस् न, अहिले तपाईँ यो उमेरमा नि तपाईँको साथीभाइहरू सम्झिनु पर्दाखेरि कसलाई सम्झिनुहुन्छ?
1: साथीभाइहरू सम्झिनु पर्दा अब मेरै उमेरको साथीहरू कोही अब मरेर गयो, कोही छ र उहाँहरूको पनि मेरै जस्तो छोराछोरीहरू छ, उहाँहरूको पनि एउटा लाइफ जिन्दगी राम्रै चलाइरहेकै छ, म जस्तै उनीहरू पनि अनपढै थियौँ, हामी एउटै गाउँको मान्छे हो,
0: हजुर,
1: र अब पढाइ क्षेत्रमा चाहिँ बहुतै एकदमै अन्धा भएर बसिएको हो नि त।
0: अहिले कतिजना तपाईँको साथीभाइहरू छ?
1: साथीभाइहरू छ एक दुईजना, अरू बित्यो आधी सर जस्तो।
0: भेटहरू हुन्छ कि हुँदैन? भेट हुन्छ, भेट हुँदाखेरि कस्तो तपाईँहरूको बातचित
1: हुँदाखेरि अब कथा हुन्छ, त्यो त एउटा मजाको कथा हुन्छ, आफ्नो समयको कथा गर्दाखेरि,
0: हजुर हजुर,
1: अहिले त्यो समयको कथादेखि लिएर अब अहिलेको समयलाई सम्झिँदाखेरि हामीलाई त एउटा सपना जस्तो पनि हुन्छ भनौँ न
0: है, हजुर हजुर, यो तपाईँ जब यङ एजमा हुनुहुन्थ्यो है,
1: हजुर,
0: तन्नेरी हुनुहुन्थ्यो,
1: हजुर,
0: गीतहरू गाउनुहुन्थ्यो हुन्थेन यो चाडबाडतिर है, कुनै पर्वहरूतिर दसैँ तिहारमा भयो है, त्यो गीतहरू मादल बजाएर देउसी भैलोहरू खेल्नुहुन्थ्यो हुन्थेन?
1: दसैँ तिहार यो 15 अगस्त भन्ने त्यति बेला बहुत हाम्रो कुनाकानीको स्कुल किरान गुरुआमा बाबुहरूले मान्थ्यो, राति पढाउने गुरुआमा बाबुहरूले पनि, डेमा पढाउनेले पनि, अन्त म त आफै भनौँ बाँसुरी त तपाईँको 8 वर्षको उमेरदेखि आफै बनाएर बजाउनु सिकेँ,
0: हो, अहिले पनि बजाउनुहुन्छ?
1: अहिले पनि बजाउँछु, तर मेरो एउटा यो दाँत नभएकोले गर्दा चाहिँ म बाँसुरी बजाउनु मिल्दैन, बाँसुरी र यो मुख बाजा बजाउनु चाहिँ मिल्दैन यो दाँत नभएपछि चाहिँ,
0: ए हजुर हजुर,
1: बजाउनु दाँत चाहिँ हुनु हो भने बजाइन्छ,
0: हजुर हजुर, आज चाहिँ तपाईँले ल्याउनु भएन बाँसुरी?
1: बाँसुरी ल्याइन नि, अघि बाटोमा छोराले कुरा गर्नुहुन्थ्यो कि
0: हजुर हजुर
1: अलिअलि त आउँछ र त्यो पहिला जस्तो राम्रो पुग्न सकिँदैन
0: हजुर बाँसुरीमा चाहिँ कुन चाहिँ गीतहरू बजाउनुहुन्थ्यो
1: पुरानो अब आजभन्दा तपाईँको तिस वर्षभन्दा अघिको गीतहरूमा चाहिँ बहुत राम्रै बजाइन्थ्यो
0: हजुर हजुर कसको मतलब नारायण गोपालहरूको
1: नारायण गोपालको गीतहरू यो दीपक खरेलारे दीप श्रेष्ठको गीतहरूमा चाहिँ हामी निकै नै मिठास लाग्थ्यो क्या
0: हजुर हजुर
1: अब साथीभाइ एउटा दुईवटा भेला भयो भने पनि एउटा गोठाले है राग तालमा भए पनि मजा लाग्थ्यो क्या त्यो गीतहरू हामी गाउँथ्यौँ र हामी त्यो बेला अब अशिक्षित ठाउँ भएर त्यो गुरुआमाहरूले गुरुबाउहरूले त्यति सिकाइराखेर हामीले अलिअलि यो दसैँ तिहारमा पनि हामी देउसी खेल्दा मादल बजाएर हिँड्छौँ अहिले पनि देउसी खेल्नु जाँदा मादल त म लिएर नानीहरूसँग घुम्छु
0: अहिले पनि घुम्नुहुन्छ है
1: हजुर त्यो त हाम्रो एउटा बाजरको पालादेखि हेरेर आएको कि
0: हजुर
1: त्यो दसैँको औँसीको बेला त साह्रै मजा लाग्छ नि त
0: हजुर
1: तर अब दिनदिनै यो हाम्रो पर्वहरू पनि के हेलचेक्रा हुँदै जाँदैछ र त अल्छी लाग्छ साथीहरू हुँदैन
0: हजुर हजुर
1: अब त्यो अहिले के भन्नु त्यो अर्को लाइनपट्टि हाम्रो गाउँलेहरू हाम्रो जाति गाउँलेहरू सबै गइसक्यो अन्त आफ्नो परम्परा चाडपर्वलाई एउटा मिठास लिँदैन चासो लिँदैन
0: हजुर
1: हजुर साथीभाइ नभएपछि आफूलाई पनि अल्छी हुँदैन
0: अहिले पनि जोस चल्छ तपाईँलाई है बेला बेलामा भनिन्छ नि त्यो मतलब आफ्नो कल्चरल संस्कृति आफ्नो जातिको एउटा धरोहर हो भनिन्छ नि त्यो कतिको सत्य हो जस्तो लाग्छ तपाईँलाई
1: अरे यो त एकदमै सत्य हो नि त यो हामीले जति गरेर आउँदैछौँ जातीय कल्चरल लेखेर यो नाच गान खेलकुद भन्ने त यो त पहिलादेखि गरेर लेख्यो यो त हाम्रो तपाईँको पिता पुर्खादेखि यो भएर आएको होइन
0: हजुर हजुर
1: चलेर आएको कुरो अब राम्रो बुझ्यो भनेदेखि यो कुरो चाहिँ असल हो नि त हामीले

0: गर्नुपर्ने
1: हजुर
0: तर आज मोडर्नले गर्दाखेरि सबै अर्को बाटो खेच्नु थाल्यो त्यसले गर्दा के हुन्छ भने अलिकति जोस नहुँदो रहेछ अब त्यो अलिकति अगाडिको समयमा भने सबै तपाईँको आजभन्दा 30 वर्ष अगाडिसम्म चाहिँ नि प्रत्येक तल्लो घर माथिल्लो घर त गाउँ चाहिँ हामी हिन्दू संस्कार मान्नेहरू थियौँ
1: होइन
0: पर्व मान्नेहरू त्यति बेला त थुप्रो साथीभाइ हुन्थ्यो जाँगर पनि चल्थ्यो होइन समय पर्व आयो भने रङ्गी जङ्गी हुन्थ्यो अन्त जाँगर चल्थ्यो थुप्रो भएर र मजाले मान्थ्यौँ आफ्नो संस्कार पर्व तब अहिले सबै त्यो अर्कोपट्टि लागेपछि अब साथीभाइहरू हुँदैन आफूलाई पनि अल्छी लागेर आउँदो रहेछ
1: हजुर
0: र पनि अब यसो शुद्ध भएको समयमा चाहिँ मसिनो नानीहरू लिएर एक घर दुई घर मादल बजाउँदै घुमाएँ
1: हजुर
0: एउटा राहत

0: अघि तपाईँले भन्नुभयो नि जुन नाइट स्कुल पढ्नु भयो भनेर है, अहिले तपाईँलाई अहिले आएर अहिले यो उमेरमा आएर धोका लाग्छ कि लाग्दैन पढाइपट्टि?
1: अब त्यो धोका त जहाँसम्म शिक्षा क्षेत्रमा एक नम्बर धोका छ मलाई
0: हजुर हो,
1: किनभने अब मेरै बाउहरूले मेरो गाउँले बाउको दमालकोदेखि लिएर अलिकति मभन्दा अघिको दाजुभाइहरूले नि कुरा गर्थ्यो कि नानीहरू स्कुल नपढाएर चाहिँ के भन्थ्यो, बेसी राम्रो पढाउनेले प्राइमेरी पढायो अथवा क्लास टू थ्री पढाएपछि हेर अब पढ्नु हुँदैन भयो, पढी कुनै के काम, हर जति खामा पढेर त माम हुँदैन त, नोकरी पाउँदैन, यस्तो पढे लेखेकोहरू अहिले पुरा लडिरहेछ नोकरी नपाएर चोर्नु थाल्दैछ त्यस्तो भन्, तर पछि पछिबाट मेरो आफै सोचाइले सोचेर ल्याउँदाखेरि चाहिँ शिक्षा भन्ने चाहिँ मलाई यस्तो लाग्छ कि मान्छेले नराम्रो काम गर्नुलाई पनि शिक्षाकै खाँचो हुने रहेछ, अनि राम्रो काम गर्नु पनि मान्छेलाई शिक्षाको जरुरत छ
0: हजुर हजुर
1: होइन
0: हजुर
1: मलाई त्यस्तो लाग्छ क्या। त्यो अघिको आमा बाउहरूको पिरियडसम्मको चाहिँ के हो, स्कुल राम्रो पढ्यो भने त्यसले नोकरी पाउनै पर्छ भन्ने ध्याएकोहरू थियो
0: हजुर
1: है
0: हजुर,
1: तर स्कुल शिक्षा लिनु त सरकारको नोकरी लिनुको लागि त होइन रहेछ
0: हजुर,
1: त्यस्तो खालको मलाई चाहिँ विचार आयो
0: हजुर,
1: जे जस्तो राम्रो स्कुल त पढाउनु छ कि त्यही सरकारी प्राइमेरी स्कुलहरू पढाएर अब नानीहरूलाई अब अहिले आफूभन्दा चाहिँ अलिकति एक दुई अक्षर भए पनि जान्ने बुझ्ने बनाइयो
0: हजुर,
1: त्यसमा म सन्तोष लाग्छ क्या, किनभने म त लठुवा लाटा भएँ है अनपढ भएँ, त म जस्तै छोराछोरीलाई त बनाउनु भएन
0: हजुर हजुर
1: होइन, समयलाई नि हेर्नु पर्यो होइन
0: हजुर,
1: त्यस्तो लागेर चाहिँ मैले खाइन खाएँ चारजना छोराछोरीहरूलाई अलिअलि चाहिँ पढाउनु सकेँ, र म भन्दा अब मेरो श्रीमती पनि मै जस्तो अनपढै छ, र अहिले छोराछोरीहरू पढेर गयो अब अलिकति शिक्षा भन्ने कुरो मेरो छोराछोरीहरूले पनि त अब चाहिँ बुझ्दै गयो
0: हजुर,
1: मैले भन्दा चाहिँ अझै उनीहरूले बुझ्दै जाँदैछ होइन जस्तो लाग्छ मेरो विचारमा चाहिँ
0: हजुर। अनि त्यो बाल्यकालमा घटेको घटना कुनै घटना हुन्छ नि
1: हजुर हजुर,
0: सम्झिनु पर्दा तपाईँको साथीभाइहरूसँग यताउता हिँड्दा है त्यो घटेको घटना कुनै एउटा त्यस्तै सधैँ याद आइरहने घटना छ भने अलिकति बताइदिनु।
1: त्यो घटनाहरू सम्झिँदाखेरि मेरो आमा मरेको चाहिँ मलाई थाहा छ
0: हजुर,
1: मेरो उमेर त्यस्तै छ साल जस्तो पुग्दै थियो
0: हजुर,
1: अब त्यहाँदेखि टुरो भइयो, त्यसपछि चाहिँ अब बाउले पनि कान्छित ल्याएन
0: हजुर,
1: तर अलिकति परिवारमा हामी काकाहरू दुईजना थियो, बाबु हामी एउटै छोरा मात्रै भयो, त्यसले गर्दाखेरि के भयो पछिबाट अलिक दुई साल तिन साल पछि एउटा काकाहरू बिहा गर्दै छोड्दै गयो छोड्दै गयो, त्यहाँदेखि कति 74-76 सालतिर उनीहरू छुटेर गइसकेपछि चाहिँ अब घरमा तिनजना मात्रै भयो, मेरो दाजु काम कुरो सबै गर्छ अराको तर बोल्दैन, बाबा हुनुहुन्थ्यो अब अघिको मान्छेहरू प्रायः प्रायः मूर्खै हुन्छ है, अन्त हामी तिनजना रहँदा बस्दा कहाँ अब घोटाको सङ लागे नाकन बडाको सङ लागे गुवापन भन्ने उखान्थ्यो, एक समय त त्यो बाउहरूको हावा पानीले गर्दा आफूलाई पनि बिगारिसकेको थियो नि, तर पछि बाटो जब बिहा गरेपछि त अब संसारको जीवन त्यो सम्हाल्नु पऱ्यो नि
0: हजुर होइन,
1: त्यसले गर्दाखेरि चाहिँ त्यहाँदेखि चाहिँ अलिकति बद्लिएर आएर चाहिँ अघि जस्तो त्यो बाउहरूको पिरियड जस्तो चाहिँ विक्रोल बाटोमा चाहिँ
0: हजुर हजुर। अहिले हामी है अलिकति मनोरञ्जनतर्फ पनि लागौँ है, तपाईँको टाइममा मनपर्ने गीतहरू तपाईँको उमेरको गीतहरू छ भने अलिकति सुनाइदिनुहोस् न।
1: हेर उमेरमा त कुन गीतहरू गाइन्थ्यो भने अब त्यो आफैले त्यही गाउँले वारिपट्टि पहिङको दाजुभाइहरूले कम्पोज गरेको गीत छ, तर त्यो त अहिले मिल्दैन
0: हजुर,
1: किनभने युगल गीत भन्थ्यो त्यो केटा र केटीले गाउने गीतहरू थियो
0: हजुर,
1: एउटा यो नारायण गोपालकै गीत चाहिँ त्यो पनि प्र्याक्टिस छैन अड्किँदै
0: हजुर हजुर होइन हुन्छ चल्छ,
1: एउटा त्यसो नि गाइदिउँ
0: हजुर हुन्छ,
1: ताल राख्दा जतासुकै हुन्छ गाउनु चाहिँ म गाइदिन्छु नि त एउटै मात्रै।

0: हुन्छ अनुरोध हुन्छ मायाको आधारमा सम्झौता नै हुन्छ।
1: हजुर, एकदम राम्रो गाउनु।

0: आज भनेपछि तपाईँलाई एकदम खुसी लागिरहेछ?
1: आज एकदम अब आफै आयो यो मेरोमा आएर, अब यस्तो एउटा के भन्नु गफ
0: हजुर हजुर
1: गरेर एउटा दुःख सुखको अघिको एउटा है
0: हजुर हजुर
1: समयको अहिले
0: यसरी गफ गर्दाखेरि तपाईँलाई पहिलाको त्यो झझलको सबै आयो है?
1: आउँछ अब यति तपाईँले सोध्नुभयो, अब मलाई यो तपाईँले सोधेकोमा बहुत खुसी लाग्छ।
0: हजुर हजुर
1: अब मेरो अब मान्यौँ मेरो 15 वर्ष 16 वर्षको उमेरदेखि यताको
0: हजुर
1: एउटा व्यथाहरूदेखि लिएर अहिलेसम्मको कथा व्यथाहरू, म एउटा अशिक्षित भए पनि एउटा अनुभव भएको याद रहिरहेको कुरोहरू
0: हजुर
1: यसरी बात गर्नु पाउँदा होइन, अब यहीँ आएर एउटा तपाईँसँग कसबानी खर्साङ स्टुडियममा गफगफ गर्नु पाउँदा त अत्यन्तै खुसी छ।
0: हजुर हजुर हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ है। तपाईँको सधैँ सुस्वास्थ्य रहोस् है, तपाईँको दीर्घायु रहोस्। आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो मूल सन्तुक बस्ती कालेबुङ निवासी दीपक राईज्यू। जीवनका तितमिठा अनुभूति कार्यक्रममा उहाँले आज हामीसित समय दिनुभयो, यसको निम्ति उहाँलाई हामी आकाशवाणी खर्साङको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: धन्यवाद।
2: कार्यक्रमको समय सीमा पनि सकिन लाग्यो, फेरि अर्को श्रृङ्खलामा यस्तै ज्येष्ठ नागरिकसित हामी कुराकानी गर्नेछौँ भन्दै कार्यक्रम प्रस्तोता मनन तामाङ लगायत म सञ्चालक सञ्जीव मोरालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्चका प्रस्तुतिहरू। साथमा छु म शोभना। अब केही बेरमा सुनाउनेछौ प्रमुख समाचार।

यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् बिहान 10 बजेको प्रमुख समाचार। अस्ट्रेलिया भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाका विपक्षी नेता एङ्गस टेलरसँग मेलबर्नमा बातचित गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर कुवेतको भ्रमण समाप्त गरी ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्करीले उहाँलाई स्वागत गर्नुभयो। गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रूचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। उत्तराखण्डमा आज पनि भारी वर्षा जारी रहने अपेक्षा गरिएको छ। मौसम विभागले धेरै जिल्लाहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले राज्यका लागि समान नागरिक संहिताको मस्यौदा तयार गर्न सर्वोच्च न्यायालयकी सेवानिवृत्त न्यायाधीश रञ्जना देसाईको अध्यक्षतामा

सात सदस्यीय समिति गठन गर्ने घोषणा गर्नुभएको छ। वेल्सका प्रसिद्ध गायक तथा गीतकार बोनी टाइलरको पोर्तुगलको एक अस्पतालमा निधन भएको छ। उहाँ 75 वर्षका हुनुहुन्थ्यो। जम्मू कश्मीरमा जम्मू जिल्ला प्रशासनले जम्मू स्मार्ट सिटी लिमिटेडको सहयोगमा राही हब जम्मू बस सेवाका लागि अनलाइन बुकिङको घोषणा गरेको छ। मेड्रिडमा जारी विश्वकपको चौथो चरणमा भारतका धीरज बोमदेउरा र कीर्ति शर्मा रिकभर्स मिक्स स्पर्धामा काँस्य पदकको प्लेअफमा पुगेका छन्।

समय बिहानको 10:02 अनि 22 सेकेन्ड भइरहेछ। सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा, हामीलाई दार्जिलिङ एफएम 100.2 अनि न्युज अन एआर एपमा पनि सुन्न सक्नुहुनेछ। अब भने प्रस्तुत छ मनोरञ्जन अनि जानकारीले भरिपूर्ण कार्यक्रम हेलो खरसाङ। आजको दिनलाई सकारात्मक बनाउनुहोस्। आज एउटा यस्तो काम गर्नुहोस् जसले तपाईँको भविष्यले तपाईँलाई धन्यवाद दियोस्, स्मरण राखोस्, आशावादी रहनुहोस्। हरेक दिनले उन्नति अनि सुधार गर्ने सुअवसर सदैव प्रदान गर्नेछ।

0: up.
1: हरेक दिन विशेष हुन्छ श्रोता। आज जुलाई 10 तारिक राष्ट्रिय माछा पालन दिवस अथवा नेशनल फिश फार्मिङ डे। 1957 भारतीय मेजर कार्पको सफल प्रेरित प्रजननको वैज्ञानिक सफलतालाई सम्मान गर्दै आजको दिनलाई नेशनल फिश फार्मिङ डे अथवा राष्ट्रिय माछा पालन दिवस भनी भारतभरि मनाइने गरिन्छ। विश्वव्यापी रूपमा दिगो माछा मार्ने अभ्यासहरूलाई प्रावधान गर्न र माछा मार्ने समुदायहरूलाई सहयोग गर्न नोभेम्बर 21 विश्व माछा पालन दिवस पनि मनाइने गरिन्छ। राष्ट्रिय माछा पालन दिवसको अवसरमा भारत सरकारले माछा पालन गर्ने र जलचर उद्यमीहरूका लागि कार्यशाला, सेमिनार अनि कल्याणकारी लाभहरूको वितरण आयोजन गर्दछ। साथसाथै मत्स्य पालन विभागद्वारा आयोजित कार्यक्रमहरूले जलचर पालन क्लस्टरहरूलाई सुरु गर्न, ह्याचरी मान्यता जारी गर्न र वित्तीय सहयोग योजनाहरू पनि लागू गर्नमा केन्द्रित छ।

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको प्रस्तुति हेलो खरसाङ। सडक यात्रा हाम्रो दैनिक कार्य वा यात्राको राजमार्ग हो, गन्तव्यसम्म पुर्याउने साधन हो। तर नियम बिना अराजकता हुन्छ, अव्यवस्था उत्पन्न हुन्छ। त्यसैले सुरक्षित रहन अनि अरूलाई पनि सुरक्षित राख्न मुख्य ट्राफिक नियम सिकौँ अनि पालन गर्ने गरौँ। सडक नियमहरू पालन गरे आफू अनि आफू सँगसँगै अरूको पनि ज्यान जोखिममा पुर्याउनबाट हामी बाँच्न सक्छौँ। यी साना साना नियमहरू पालन गरे यस्ता घटनाहरूबाट हामी जोगिन सक्छौँ। सधैँ सिट बेल्ट बाँध्नुहोस्। चालक अनि अगाडि चालक छेउ बसेका यात्रुले पनि यसले अनिवार्य रूपमा दुर्घटनाबाट बचाउँछ। स्पिड लिमिट पालन गर्नुहोस्। यसै अनुसार सवारी साधन कुदाउनुहोस्। रातो बत्ती र जेब्रा क्रसिङमा रोकिनुहोस्। हतार नगरौँ, पैदल यात्रुहरूलाई पनि हिँड्ने मौका दियौँ। नियमले जीवन बचाऊ। टर्न र लेन बदली गर्दा सधैँ सङ्केत प्रयोग गरौँ। मादक पदार्थको प्रभावमा पर्दा वाहन नचलाऊ। दुई चक्के वाहन चालक अनि सवारी दुवैले अनिवार्य रूपमा हेलमेट लगाउनुहोस्। विचलित ड्राइभिङ अथवा डिस्ट्र्याक्टेड ड्राइभिङबाट जोगिनुहोस्। मोबाइलमा बात वा मेसेज गर्दै सवारी साधन कहिले पनि नियन्त्रणमा नराख्नुहोस्। यी साना साना नियमहरूको पालन गर्नुहोस्। सडक यात्रा रमाइलो अनि सुरक्षित बनाउनुहोस्। ट्राफिक सुरक्षा सबैको दायित्व हो। अन्य सडक प्रयोगकर्ताहरूप्रति विनम्र रहनुहोस्। सुरक्षित सडक, सुरक्षित जीवन।

कार्यक्रम हेलो खरसाङमा अब पालो भएको छ स्वास्थ्य प्रति सानो सूचना साझा गर्ने। सधैँ मौसम परिवर्तन हुँदैछ अनि यस परिवर्तनशील मौसममा कसरी स्वस्थ रहने, ससाना बानीहरूले तपाईँ र तपाईँको परिवारलाई सुरक्षित राख्न सक्छ। आजैबाट सुरु गर्न सक्ने 3 सरल कदमहरू सुन्नुहोस् है त। मौसमको फेर बदल हुँदा चिसो हावा, कहिले कहिले अचानक वर्षा अनि

कहिले गर्मीको लहर वा छिटो तापक्रममा उतार चढाव देख्न पाइन्छ। हाम्रो शरीरमा तनाव पर्छ र बिमारी पर्नको सम्भावना बढाउँछ। अचानक चिसो वा तातोले प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। हावा र वर्षाले एलर्जी बढाउँछ र आर्द्रता परिवर्तनले श्वास प्रश्वासमा असजिलो गराउँछ। जोखिम थाहा पाउँदा हामी समयमै सतर्क हुन सक्छौँ। स्मार्ट लुगा लगाउने गर्नुहोस्। तह तहका लुगाहरू लगाउनुहोस् ताकि तापक्रम अनुसार सहजै थप्न वा घटाउन सकियोस्। गर्मीमा सास फेर्न मिल्ने कपडा र चिसोमा इन्सुलेटेड जातिका बाहिरी पोसाक छान्नुहोस्। बिहान र साँझ चिसो हुँदा घाँटी र छाती सुरक्षित राख्नुहोस्। पानी र आहारको व्यवस्थापन नितान्त आवश्यक छ। प्रत्येक दिन पर्याप्त पानी पिउनुहोस्। तापक्रम बदल्दा तिर्खाको सङ्केत कहिलेकाहीँ विश्वासिलो नहुन सक्छ। सिजन अनुसारको फलफुल र तरकारीको सेवन नियमित रूपमा गर्नुहोस्। जिङ्कयुक्त खानेकुरा जस्तै बादाम अनि भिटामिन सीका स्रोतहरू जस्तै पपिता, अमरुद अनि सुन्तला यी फलफुलका सेवन गरिरहनुहोस् ताकि तपाईँको शरीरको प्रतिरक्षा बल बलियो हुँदै जाओस्। सरसफाई र आराममा धेरै ध्यान दिन आवश्यक छ। हात बारम्बार धुनुहोस्। अनुहार छोएको नहोस्। बाहिरीबाट फर्केपछि सामान्य प्रयोग गर्ने सतहहरू सफा गर्नुहोस्। 7-8 घन्टा निन्द्रा र मध्यम कसरतलाई प्राथमिकता दिनुहोस् ताकि शरीरको प्रतिरक्षा प्रणाली मजबुत रहोस्। चिसो परेमा भित्र स्थानलाई हावा चलाउने दिने तर तातो राख्ने। भिडभाडमा सँगै हुँदा सम्पर्क थोरै कम राख्नुहोस्। सम्पर्क हुँदा पनि स्कार्फ र मास्कको प्रयोग अवश्य गर्नुहोस्। सुक्खा हावाले श्वास सहज बनाउँछ। त्यसैले उपलब्ध भए ह्युमिडिफायरको प्रयोग पनि गर्नुहोस्। वर्षाको समय चलिरहेको छ श्रोता, त्यसैले वाटरप्रुफ जुत्ता लगाउनुहोस्। भिजेको लुगा छिटै सुकाउनुहोस् ताकि फङ्गल वा चिसो जन्य समस्याबाट बाँच्न सकियोस्। पानी सदैव उमालेर पिउनुहोस् अनि फिल्टर पानी मात्र प्रयोग गर्नुहोस्। गर्मीको समयमा साँझको तातो छायाबाट कमभन्दा कम यात्रा गर्नुहोस् ताकि तपाईँको शरीरमा डिहाइड्रेसनको कमी घटोस्। पानी नियमित रूपमा पिउनुहोस् अनि स्वस्थ रहनुहोस्।

कसैको साथ आजको यस अधिवेशनबाट म शोभना बिदा लिन चाहन्छु फेरि तपाईँहरूसँग भेट्ने बाजाको साथमा। आकाशवाणी खरसाङ FM 103.5 MHz का प्रस्तुतिहरूको आनन्द लिँदै गर्नुहोस्।

103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला बिहानको 10:36 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार। र आरम्भ भइसकेको छ हाम्रो कार्यक्रम हाम्रो सरकार, र आजको विषय रहेको छ ऊर्जा संरक्षण नागरिकका रूपमा हाम्रो योगदान। प्रथम त ऊर्जा भनेको के हो यस विषयमा कुरा गरौं। जब कसैले केही काम गर्छ र त्यो काम गर्ने जति शक्ति लाग्छ त्यसलाई नै हामी ऊर्जा भनेर बुझ्छौं। जस्तै हाम्रो शरीरले खानाबाट ऊर्जा पाउँछ र हामी हिँड्न सक्छौं, काम गर्न सक्छौं, त्यसरी नै बिजुली ऊर्जा प्रकाश ऊर्जामा परिणत हुन्छ। गाडीमा जब पेट्रोल वा डिजल हाल्छौं त्यसमा रहेको रासायनिक ऊर्जा गति ऊर्जामा बदलिन्छ। त्यसरी नै घामबाट प्राप्त सौर्य ऊर्जाले हामीलाई तातो र प्रकाश दिन्छ, र यस विषयमा हामी कुरा गर्ने नै छौँ। अहिलेलाई भने यो साङ्गीतिक विश्राम।

श्रोता, हामी कुरा गरिरहेछौँ ऊर्जा संरक्षण नागरिकका रूपमा हाम्रो योगदान। एक असल नागरिकको रूपमा हामीले ऊर्जा संरक्षण कसरी गर्ने त? यो काम गर्नलाई कुनै ठूलो प्रोजेक्ट चाहिँदैन। हामीले हाम्रो दैनिक जीवनमा साना साना बानीहरू परिवर्तन गरेर पनि ऊर्जा संरक्षणमा योगदान दिन सक्छौँ। जब हामी हाम्रो कोठाबाट बाहिर निस्कन्छौँ, तब त्यस कोठाको बिजुलीले बल्ने बत्ती, पङ्खा, चार्जरहरू बन्द गर्ने बानी बसालौँ। अहिले हामीले बजारमा एलइडी बत्ती पाउँछौँ, त्यस एलइडी बत्ती प्रयोग गरौँ, कारण यसले 80% ऊर्जा बचत गर्छ। र यस कुरालाई हामी अघि राख्ने नै छौँ। केही क्षणको निम्ति विश्राम दिई सुनौ यो गीत।

श्रोता, हामी कुरा गरिरहेछौ ऊर्जा संरक्षण बारे। हामी प्रायले आजभोलि फ्रिज प्रयोग गर्छौ र जब फ्रिजको दैलो बारम्बार खोल्छौ हामीले यसको ऊर्जा नष्ट गरिरहेको हुन्छौ, त्यसैले यसलाई बारम्बार नखोलौ। एसी प्रयोग गर्दा 24-26 डिग्री सेल्सियसमा राखौ। आजभोलि प्राय जसोले इन्डक्सन र प्रेसर कुकर प्रयोग गरी ग्यास र समय दुवैको बचत गरिरहेछौ। र अहिलेलाई भने यो साङ्गीतिक कौशली

श्रोता, हामीले चाह्यौँ भने सोलर लाइट र सोलर वाटर हिटर प्रयोग गर्न सक्छौँ। यसरी नै छोटो दूरीमा हिँड्ने बानी बसाल्न पर्छ, जसले हाम्रो शरीरको पनि व्यायाम हुने, गाडीको नियमित सर्भिस गरौँ जसले इन्धनको बचत हुन्छ, सार्वजनिक यातायात प्रयोग गरौँ जानकारीको साथमा। यसै जानकारीको साथमा अब अघिल्लो सङ्गीत कोशेली यहाँ समक्ष राख्न गइरहेछु।

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा। र अब सुनौ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी।

रमेश सुब्बाको यस गीतपछि अब अघिल्लो गुन्जनी आवाज रहेको छ सुशीला लखान्द्रीको।

बंगला कार्यक्रमको प्रसारणपछि अब भने आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार समप्रसारण गरी सुनाइरहेछौ यस केन्द्रबाट। कृपया प्रतीक्षा साच्नुहोला र सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz को तरङ्गमा।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं, जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्जको तरंगमा। समय यसबेला दिउँसोको ठिक 12:05 भइरहेछ अनि यहाँको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। र अब प्रस्तुत छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म आधीबाट, लता मंगेशकर र किशोर कुमारको युगल आवाजमा। शब्द गुलजारको छ भने संगीत रहेको छ राहुल देव बर्मनको, अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ पुराना तलाव डुमराउबाट वलिउल्ला अन्सारी, आशमानाज जेल रोड बक्सरबाट राज अन्सारी र सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी र दनिस अन्सारी, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र र जानवी यादव, बिहार कॉलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाश वीर, डोंडी लोहरा बालोदबाट कमलेश, बिहारीपुर खडवाबाट पिंकी र रिंकी, जेल रोड रायगढ़बाट लालचन्द मिश्र, रमेश र कुमकुम मिश्र, मेन रोड फारविसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहू कुमार बिमल र नवरतन हाता वारीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता दीक्षा, देव दिवांशु र डब्लूजी। यहाँको अनुरोधमा सुनौ कार्यक्रमको यो प्रथम गीत।

आशिकीय फिल्मबाट अब सुनौ अनुराधा पौडवाल र कुमार सानुको युगल आवाजलाई, जसको निम्ति अनुरोध पठाउनु भएको छ काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन र बेबी विदिता। सरलाई सोक्ना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल, वन्दना, प्रियंका र सम्पूर्ण शर्मा परिवारका सदस्यहरू। मेहरनगर उमरखेत महाराष्ट्रबाट अभिजित गोयन्कर, सरिता, प्रणीता, अर्जुन गोयन्कर। आकार हाइट्स बहादुरा नागपुरबाट वैशाली, शैलेश गोयन्कर, सुमित, ध्वनि गोयन्कर र प्रिन्स एकांश गोयन्कर। मेन रोड राजविराज नेपालबाट मोहम्मद उताउल्ला, जिनत, सोनी र इम्तियाज।

आनन्द बक्सीको शब्द अनि राहुल देव बर्मनको संगीत रचनामा अब भने राख्न गइरहेछु कार्यक्रमको अन्तिम सांगीतिक कोशेली फ्लेम अजनबीबाट, जसको निम्ति अनुरोध पठाउनु भएको छ राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी राजन, कल्पना, सुमनिमा, पिंकी, खुशबू, श्रुति, पूजा, पूर्णिमा र सनी हाकु। रामपुर चौक बिहारबाट मोहम्मद जासिम राही, सबना, साहिना, तमन्ना, रकिम, कामरान, फरहान, संजय र खुशबू। राजनगर मधुबनीबाट कुशेश्वर, मौसम गुप्त, संगीता रुद्र, रिद्धि सिद्धि। लखनऊबाट मुकेश गुप्त, रानी, कुसुम गुप्त, पलक र पंखुरी गुप्त। कान्ति निकेतनबाट मनजित गुप्त, सोनाली, सोर्याशी, कोमल, मेनका, माधवी, साध्वी, एमके गुप्त, राजु गुप्त र विनिता गुप्त। गोलाबजार बक्सरबाट श्रद्धानन्द, अभयनन्द, परमानन्द, पंकज, प्रमोद, रोहित र मोहित। सरगुजा मेनपाटबाट सोनिया थापा, सोनम, रेशमा, आदिबा थापा। बिहारी कलोनी लोनीबाट परवीन डोम, सरफुद्दीन, वली डोम र डब्लु डोम। जेल रोड मथुराबाट वसीम, आशमा, अक्रम र उल्ला आशमा। नागरी फार्मबाट शान्ता तामाङ, चित्रबस्ती खरसाङबाट साहिल देवान, खरसाङ बजारबाट सतीश पाण्डे। सेलिङबुङ रामदल गाउँबाट पुष्प तामाङ, प्रीतम, कमला, सरिता तामाङ र बिके मल्ल। सेलिङबुङ मन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम बाङदेल र चन्द्रमाया।

हवस्त श्रोता, यस गीतको अन्त साथै आजको फरमासी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पूरा गरिन्छ र अब अघिल्लो चरणमा सुनौ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक र महत्त्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले निस्वार्थ कर्म मानवताको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले दोस्रो पटक पनि 50%भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्कर कुवेतको भ्रमण समाप्त गरेपछि ओमान पुग्नुभएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। वित्त मन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रुचाएको गन्तव्यको रूपमा उदाइरहेको बताउनुभएको छ। नीति आयोगका सदस्य डाक्टर जोराम आनियाले नयाँ दिल्लीमा युनिसेफ भारतकी प्रतिनिधि सिन्थिया म्याकाफ्रे र उहाँको प्रतिनिधिमण्डलसँग बाल केन्द्रित विकास, विद्यालय शिक्षा र मानव विकासमा सहयोगलाई सुदृढ गर्न अन्तर्क्रिया गर्नुभएको छ। भारत र न्युजिल्यान्डले वर्ष 2026 खेल सम्बन्धको 100 वर्ष मनाउँदैछन्। वर्ष 1926 यो यात्रा सुरु गरेको हकीले दुई देशलाई अझै नजिक ल्याएको छ। हिमाचल प्रदेशका धेरै भागहरूमा मनसुन गतिविधि सक्रिय रहेको छ। लगातार वर्षाले धेरै क्षेत्रहरूलाई प्रभावित गरेको छ। उत्तराखण्डमा आज पनि भारी वर्षा जारी रहने अपेक्षा गरिएको छ। मौसम विभागले धेरै जिल्लाहरूमा अत्यधिक वर्षाको चेतावनी जारी गरेको छ। गोवाका मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले डाक्टर श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियम बम्बोलिममा बटरफ्लाई अल्टिमेट टेबल टेनिस युटिटी सिजन 7 उद्घाटन गर्नुभएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Jumbo

Bondang

1.35 MHz को तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ FM 100.2 MHz अनि न्यूज अन एआईआर एपमा पनि। समय यसबेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब यहाँ समक्ष राखिरहेछौँ प्रथममा आधुनिक गीत रोबिन शर्माको आवाजमा। शब्द पुष्कर पराजुलीको छ भने सङ्गीत रहेको छ शरद सिन्हाको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको कूटनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध नयाँ उचाइमा पुगेको छ। यो भ्रमण भारत अस्ट्रेलिया प्रमुख कार्यकारी मञ्चबाट शुरू भयो, जहाँ व्यापारिक नेताहरूले वर्ष 2022 आर्थिक सहयोग र व्यापार सम्झौताबाट द्विपक्षीय व्यापारमा 55% वृद्धिको स्वागत गरे। यस गतिलाई अघि बढाउनका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विस्तृत आर्थिक सहयोग सम्झौतामा वार्तालाई द्रुत गतिमा अघि बढाउन सहमति व्यक्त गर्नुभयो। अस्ट्रेलियाबाट भारतलाई दीर्घकालीन युरेनियम आपूर्ति सुनिश्चित गर्न प्रशासनिक व्यवस्थालाई अन्तिम रूप दियो। दुवै देशहरूले स्वतन्त्र र खुल्ला हिन्द प्रशान्तका लागि रक्षा र सुरक्षा सहयोगमा संयुक्त घोषणा पत्र र समुद्री सुरक्षा सहयोगको ढाँचा स्वीकार गरेको छ।
2: यह बैठक इस बात का स्पष्ट संकेत देती है कि ऑस्ट्रेलिया की संसद में भारत ऑस्ट्रेलिया संबंधों को दोनों प्रमुख राजनीतिक दलों का व्यापक और मजबूत समर्थन प्राप्त है। रणनीतिक साझेदारी के प्रति अपनी प्रतिबद्धता को दोहराते हुए नेता प्रतिपक्ष ने प्रधानमंत्री नरेंद्र मोदी को ऑस्ट्रेलिया का सच्चा मित्र बताया। दोनों देशों के बीच संबंधों को प्रगाढ़ बनाने के महत्व को रेखांकित करते हुए उन्होंने कहा कि यह सहयोग राष्ट्रीय संप्रभुता की रक्षा और हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा तथा स्थिरता बनाए रखने के लिए अत्यंत महत्वपूर्ण है। शिखर वार्ता के प्रमुख निष्कर्षों के अनुरूप श्री टेलर ने शांतिपूर्ण उद्देश्यों के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम के निर्यात का समर्थन किया। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले निस्वार्थ कर्म मानवताको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृत सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सेवा र समर्पणको यस भावनाबाट प्रेरित भएर देश प्रत्येक नागरिकको जीवन सुधार्ने संकल्पका साथ अघि बढिरहेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थानद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एक यात्राको उद्घाटन अनि सरदार पटेलको दृष्टिकोण, एकीकरण, एकता र संघीयता सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। उपराष्ट्रपति श्री राधाकृष्णनले सरदार वल्लभ भाई पटेललाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्नुहुँदै भन्नुभयो, सरदार पटेलले एक राष्ट्र, एक संविधान र साझा राष्ट्रिय भविष्यको बलियो जग स्थापित गर्नुभएको छ।
3: Today, Bharat is marching confidently towards the vision set by our Honorable Prime Minister, a Viksit Bharat by 2047. National integration, cooperative federalism and unity in diversity remain as relevant as ever. Sardar Vallabhbhai Patel ji believed for a rich, diverse country like India, a strong center.

0: was essential to maintain unity and security.
1: केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पलायन रोक्न, रोजगार सिर्जना गर्न र जीवन्त ग्राम कार्यक्रम अन्तर्गत सरकारी कल्याणकारी योजनाहरूको शत प्रतिशत कार्यान्वयन सुनिश्चित गर्न प्रयास भइरहेको छ। उहाँले देशलाई पूर्ण रूपमा घुसपैठ मुक्त बनाउन सरकारले बलियो प्रणाली बनाइरहेको जानकारी दिनुभएको छ। श्री शाहले हिजो नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले वैज्ञानिक रूपमा सीमा बुनियादी ढाँचा विकासमा 400% वृद्धि गरेको बताउनु भएको छ।
2: विगत 12 सालमा एक वैज्ञानिक दृष्टिकोण के साथ सीमा सुरक्षा के लिए काम हुआ है। सबसे पहले बॉर्डर इंफ्रास्ट्रक्चर पर राजस्व खर्च होना, इसकी प्रायोरिटी चिन्हित करना और चिन्हित प्रायोरिटी पर इंफ्रास्ट्रक्चर को बढ़ाना। हम पीछे मुड़कर देखते हैं तो 2013 का बॉर्डर इंफ्रास्ट्रक्चर और आज के बॉर्डर इंफ्रास्ट्रक्चर में 400% का परिवर्तन है। बॉर्डर सुरक्षा की पहली जो रिक्वायरमेंट थी, बॉर्डर के इंफ्रास्ट्रक्चर को मजबूत करना, इसको सरकार ने बहुत अच्छे तरीके से किया है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर कुवेतको भ्रमण पूरा गरेर ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्कारीले उहाँलाई स्वागत गर्नुभयो। डाक्टर जयशंकर कतार, बहराइन, कुवेत, ओमान, न्यूयोर्क र ब्रसेल्सको 11 दिवसीय भ्रमणमा हुनुहुन्छ। ओमानको भ्रमण पूरा गरेपछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालका लागि भारतको आधिकारिक अभियान शुरू गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्र जीसीसीको लागि रुचाइएको गन्तव्यको रूपमा उदयरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघद्वारा आयोजित राष्ट्रिय जीसीसी व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै सुश्री सीतारमणले भन्नुभयो, देशमा 2100 भन्दा अधिक वैश्विक क्षमता केन्द्रहरू छन्, जसमा 23 लाख पेशेवरहरू प्रत्यक्ष रूपमा कार्यरत छन् र लगभग 100 अरब अमेरिकी डलरको वार्षिक राजस्व उत्पन्न गर्दछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50%भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। हिजो हैदराबादमा आयोजित बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेपी नड्डाले केन्द्र सरकारको शासन सबका साथ, सबका विकास, सबका विश्वास र सबैका लागि न्यायको सिद्धान्तमा आधारित रहेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ, जुन मानक E20 पेट्रोल भन्दा प्रति लिटर 20 रुपियाँ सस्तो हुनेछ। उहाँले भन्नुभएको छ, E85 केवल वाहनहरूको लागि मात्र उपलब्ध हुनेछ, जुन विशेष रूपमा यस इन्धनको प्रयोगको लागि डिजाइन गरिएको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथानोल कार्यक्रमलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। सोसल मिडिया प्लेटफर्म वाट्सएपले युजर नेम फिचर लागू गर्ने विषयमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका अनुसार मेटाको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्मबाट हिजो राति जवाब प्राप्त भएको थियो र हाल यसको जाँच भइरहेको छ। यसै महिनाको पहिलो दिनमा सरकारले मेटालाई भारतमा वाट्सएपमा युजर नेम फिचर लागू गर्ने विषयमा सूचना जारी गरेको थियो। केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथाइल एल्कोहल भएको औषधिको लागि अनुसूची के अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमान छोड समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटर भन्दा अधिक मात्रामा 12% भन्दा अधिक इथाइल एल्कोहल भएका सबै औषधिमा अब छोट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसाधन सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनु पर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य

0: श्रोताले सुन्नुभयो सुदीप वाइवाको आवाजलाई। शब्द थियो शरण राईको, नि संगीत गणेश कुमार घिसिङको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण। आलेख विदेश सेवाडेक्स एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8 देखि 10 जुलाई 2026सम्म मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोई वुरुङ र बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026मा शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एक अर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारी सीएसपीलाई अझ सुदृढ र विस्तार गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरे र हाम्रो साझा क्षेत्रको शान्ति समृद्धि र स्थिरताको लागि लाभदायक सहयोगका नयाँ क्षेत्रहरू अन्वेषण गरे। प्रधानमन्त्रीहरूले परामर्श र सहयोग बढाउन वार्षिक रक्षा मन्त्रीहरूको संवाद स्थापनाको स्वागत गर्नुभयो। उहाँहरूले पारस्परिक रसद समर्थन व्यवस्था अन्तर्गत रक्षा अभ्यास र आदान प्रदानको बढ्दो आवृत्ति र जटिलतालाई सन्तुष्टिपूर्वक उल्लेख गर्नुभयो। उहाँहरूले रक्षा साझेदारी अब सबै क्षेत्रहरूमा भइरहेको विषयमा खुशी व्यक्त गर्नुभयो र बहुपक्षीय साझेदारहरू सहित अन्तर सञ्चालनशीलतालाई गहिरो बनाउने महत्वमा जोड़ दिनुभयो। भविष्यका लागि तयार सैन्य कर्मचारीहरूका लागि व्यावसायिक सैन्य शिक्षा, संयुक्त अनुसन्धान, वार गेमिङ र क्षमता निर्माण पहलहरूको महत्वलाई स्वीकार गर्दै दुवै प्रधानमन्त्रीहरूले व्यावसायिक सैन्य शिक्षामा सहयोगलाई सुदृढ पार्न जारी प्रयासहरूलाई हाइलाइट गर्नुभयो। नेताहरूले दुवै देशका सैन्य शिक्षा संस्थाहरू बीचको सम्बन्धलाई निरन्तर सुदृढ पार्न प्रोत्साहित गरे। दुवै नेताहरूले 2028-2029 अस्ट्रेलियाली रक्षा कलेजमा भारतबाट भ्रमण गर्ने सैन्य प्रशिक्षकको नियुक्तिको अपेक्षा गरेका थिए। उहाँहरूले जेनरल रावत भारत अस्ट्रेलिया युवा अधिकारी आदान प्रदान कार्यक्रमको चौथो पुनरावृत्तिको अस्ट्रेलियाले आयोजना गर्ने स्वागत गर्नुभयो। प्रधानमन्त्रीहरूले हाम्रो अर्थतन्त्रमा ऊर्जा सुरक्षा र स्रोत सहकार्यको बढ्दो महत्वमा जोड़ दिनुभयो। उहाँहरूले भरपर्दो किफायती र दिगो ऊर्जा आपूर्तिलाई समर्थन गर्न सहयोगलाई गहिरो बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। ऊर्जा संक्रमणलाई तीव्र पार्न, ऊर्जा सुरक्षालाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गर्न नवीकरणीय ऊर्जा र विद्युतीकरणको महत्वपूर्ण भूमिकालाई मान्यता दिनुभयो। यस सन्दर्भमा उहाँहरूले ऊर्जा सुरक्षा सम्बन्धी संयुक्त वक्तव्यलाई स्वागत गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले विस्तार भइरहेको आर्थिक साझेदारीलाई उल्लेख गरेर महत्वाकांक्षी सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापक आर्थिक सहयोग सम्झौता सीईसीएको प्रारम्भिक अन्तिम रूप दिने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। उहाँहरूले अस्ट्रेलिया भारत सीईओ फोरमको नतिजा र दिनको शुरूमा आयोजित आर्थिक व्यापार रोडम्याप कार्यक्रमको छलफलको स्वागत गर्नुभयो। उहाँहरूले दुवै देशका व्यवसायहरूलाई प्राथमिकता क्षेत्रहरूमा नयाँ लगानी अवसरहरू अन्वेषण गर्न प्रोत्साहित गर्नुभयो। उहाँहरूले दुई देशहरूबीच शिक्षा सहयोगको निरन्तर विस्तारलाई पनि प्रकाश पार्नुभयो। भारतमा अस्ट्रेलियाले विश्वविद्यालयहरूको बढ्दो उपस्थिति र भविष्यका लागि तयार कार्यबल निर्माण, नवप्रवर्तनलाई बढावा दिने र जनता जनताबीचको सम्बन्धलाई सुदृढ पार्न शैक्षिक साझेदारीको योगदानप्रति उहाँहरूले सन्तुष्टि व्यक्त गर्नुभयो। नेताहरूले अस्ट्रेलियाली समाजमा महत्वपूर्ण योगदान पुर्याएकोमा र दुई देशहरू बीचको जीवन्त पुलको रूपमा काम गरेकोमा अस्ट्रेलियामा रहेका जीवन्त भारतीय प्रवासीहरूको प्रशंसा गर्नुभयो।

यो प्रसारण हो आकाशवाणीको समय यस बेला दिउँसोको ठीक 3 बज्यो र अब सुनौ केही हिन्दी गीतहरू। त प्रथममा राखिरहेछौ फिल्म एक्सन रिप्लेबाट श्रेया घोषालको आवाजमा, शब्द इर्शाद खामिलको छ भने संगीत रहेको छ प्रीतमको।

फ्लेम फोर्सबाट सुनौ केके र सुचित्राको आवाजमा। यो अघिल्लो गीत शब्द जावेद अख्तरको छ भने सङ्गीत रहेको छ हरिश जयराजको।

प्रशान्त हिंगुलीको शब्द, कौशिक र आकाशको सँगै तृष्णामा। अब भने यहाँ समक्ष राखिरहेछौं कार्यक्रमको अन्तिम सांगीतिक कोशली, फिल्म 1920 लन्डनबाट। गुञ्जने आवाजहरू रहेको छ श्रीराम र अन्तर मित्रको।

0: हिन्दी फिल्मी गीतपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नु।

असम सरकारले आज दिसपुरमा राज्य विधानसभा प्रस्तुत असम बजेट 2026-27 राज्यको परिवहन र कनेक्टिभिटी नेटवर्कलाई सुदृढ गर्न एक महत्वाकांक्षी रणनीतिको घोषणा गरेको छ। बजेटले राज्यभरि सडक, रेल, पुल र हवाई सम्पर्क सुधार गर्ने उद्देश्यका साथ 55,000 करोड रुपियाँभन्दा अधिकको बुनियादी ढाँचा विकास परियोजनाहरूको रूपरेखा प्रस्तुत गरेको छ। प्रमुख घोषणाहरू मध्ये माजुली जोरहाट पुल हो, जुन डिसेम्बर 2027 पुरा गर्ने लक्ष्य राखिएको छ, जसले नदी द्वीप जिल्लालाई प्रमुख सम्पर्क बढावा प्रदान गर्दछ। सरकारले सेतु बन्धन योजना अन्तर्गत गान्धी घाटमा नयाँ बराक पुल स्वीकृत गर्ने पनि घोषणा गरेको छ। बजेटले प्रत्येक जिल्लाको लागि ब्रह्मपुत्र पुल सुनिश्चित गर्ने र क्षेत्रीय सम्पर्कलाई अझ बलियो बनाउने सरकारको दीर्घकालीन दृष्टिकोणलाई पुष्टि गर्दछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले गुवाहाटी सेटेलाइट सिटी डेभलपमेन्ट अथोरिटीको स्थापनाको साथ गुवाहाटीको सहरी परिदृश्यलाई रूपान्तरण गर्न एक प्रमुख पहलको घोषणा गर्नुभएको छ, जसको उद्देश्य राज्यको राजधानीको वरिपरि योजनाबद्ध सेटेलाइट सहरहरूको नेटवर्क विकास गर्नु रहेको छ। सोसियल मिडिया प्लेटफर्ममा उक्त घोषणा साझा गर्नुहुँदै मुख्यमन्त्री श्री शर्माले गुवाहाटीको सहरीकरणको अर्को चरण द्रुत गतिमा विस्तार भइरहेको र बासिन्दाहरूको जीवनको समग्र गुणस्तरमा सुधार गर्न अन्तर सम्बन्धित सेटेलाइट टाउनसिप सिर्जना गर्नमा केन्द्रित हुने बताउनु भएको छ। मुख्यमन्त्री श्री शर्मा अनुसार गुवाहाटी सेटेलाइट सिटी डेभलपमेन्ट अथोरिटी असम सरकारको निकाय यी नयाँ सहरी केन्द्रहरूको विकासको योजना, डिजाइन र वित्त पोषणका लागि जिम्मेवार हुनेछ। मुख्यमन्त्री आत्मनिर्भर अभियान 2.0 अन्तर्गत एक महिना लामो उद्यमशीलता विकास कार्यक्रमको उद्घाटन कोक्राझार जिल्ला आयुक्त पङ्कज चक्रवर्तीले विनेश्वर ब्रह्मा इन्जिनियरिङ कलेजमा गर्नुभयो। उद्यमशीलता विकास कार्यक्रम जिल्ला प्रशासन कोक्राझारले जिल्ला उद्योग तथा वाणिज्य केन्द्रको सहयोगमा कार्यान्वयन गरिरहेको छ र बिबिई तालिम साझेदारको रूपमा सेवा गरिरहेको छ। सडक परिवहन तथा राजमार्ग मन्त्रालयले अरुणाचल प्रदेशमा सडक सम्पर्कलाई सुदृढ पार्न वर्ष 2026-27 लागि केन्द्रीय सडक र बुनियादी ढाँचा विकास कोष अन्तर्गत 611.17 करोड रुपियाँको 17 सडक परियोजनाहरूलाई स्वीकृत गरेको छ। मुख्यमन्त्री पेमा खाण्डुले यस स्वीकृतिको स्वागत गर्नुहुँदै राज्यको र बुनियादी ढाँचा विकासमा सहयोग गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई धन्यवाद दिनुभएको छ। गृह मन्त्रालयको अन्तर मन्त्रालय केन्द्रीय टोलीले अरुणाचल प्रदेशको बाढ प्रभावित पूर्वी सियाङ र तल्लो सियाङ जिल्लाहरूको भ्रमण गरी हालैको बाढबाट भएको क्षतिको निरीक्षण गर्न र थप केन्द्रीय आर्थिक सहायताको आवश्यकताको मूल्याङ्कन गरेको छ। संयुक्त सचिव निष्ठा तिवारी अनि अरुणाचल प्रदेशका आपदा प्रबन्धन विभागका सचिव दानी सालुको नेतृत्वमा टोलीले क्षतिग्रस्त कृषि भूमि, पुल र सडक बुनियादी ढाँचाको निरीक्षण गर्नुका साथै जीर्णोद्धार कार्यको समीक्षा गरेको छ। राज्य आपतकालीन सञ्चालन केन्द्र का अनुसार विगत 24 घण्टामा अरुणाचल प्रदेशका 6 जिल्लामा बाढ, पहिरो र आँधीबेहरीका कारण घर, सडक, अन्नबाली र सार्वजनिक बुनियादी ढाँचामा अत्यधिक क्षति पुगेको छ। केन्द्रका अनुसार केही पनिर, माथिलो सियाङ, तिराप, चाकलाङ, पापुम, पारे र माथिलो सुपसिरी जिल्लामा बाढ, पहिरो, आँधीबेहरी र भारी वर्षासहित 20 घटना भएका छन्। लोहित जिल्लामा निर्माण स्थलमा गएको पहिरोमा बिहारका 2 मजदुरहरूको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। त्रिपुराका मुख्यमन्त्री डाक्टर मनिक शाहले जिम्मेवार नागरिकका रूपमा समयमै कर तिर्ने करदाताहरूको प्रशंसा गर्नुहुँदै उनीहरूले राज्यको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ। अगरतलाको प्रज्ञा भवनमा त्रिपुरा राज्य कर विभागको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो मन्तव्य पोख्नु भएको हो। उहाँले औपचारिक रूपमा त्रिपुरा इन्टिग्रेटेड नेटवर्क फर इन्फर्मेट ट्र्याकिङ एन्ड रिस्क एनालिटिक्स ट्रुसिप एप र एक्साइज कनेक्ट डिजिटल प्रणालीको पनि शुभारम्भ गर्नुभयो। मुख्यमन्त्री श्री शाहले विगत 50 राज्य कर विभागको गौरवशाली यात्रामा यस दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो। असम सरकारको उच्च शिक्षा विभागका सल्लाहकारका रूपमा काम गरेका डाक्टर देवव्रत दासले त्रिपुरा विश्वविद्यालयको 11 स्थायी उपकुलपतिको रूपमा पदभार ग्रहण गर्नुभएको छ। उहाँले कार्यविभाग उपकुलपतिको रूपमा सेवा गर्दै आएका वरिष्ठ प्राध्यापक श्यामल दासबाट पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गरेपछि डाक्टर दासले विश्वविद्यालयको विरासतलाई कायम राख्ने र त्रिपुराका जनता र विशेष गरी यसका विद्यार्थीहरूको आकाङ्क्षा पूरा गर्ने आफ्नो प्रयास हुने बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। म सञ्जलिका सुप्रिनाको तर्फबाट श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ एक भारतीय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त फेसन डिजाइनर रितु बेरीको बारेमा केही जानकारीहरू।

भारतका एक प्रसिद्ध र अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त फ्यासन डिजाइनर हुन् ऋतु बेरी। उहाँ भारतीय फ्यासन उद्योगलाई विश्व मञ्चमा पुर्याउने अग्रणी डिजाइनरहरू मध्ये एक हुन्। ऋतु बेरीको जन्म नयाँ दिल्लीमा भएको हो र उहाँका पिता बलवीर सिंह बेरी सेनाका अधिकारी हुनुहुन्थ्यो र उहाँले दिल्लीको लेडी श्री राम कलेजबाट अर्थशास्त्रमा स्नातक गरेकी थिइन्। त्यसपछि उहाँले फ्यासन डिजाइनर तर्फ आफ्नो रुचि बढाउँदै नयाँ दिल्ली स्थित नेसनल इन्स्टिट्युट अफ फ्यासन टेक्नोलोजीमा भर्ना हुनुभयो। उहाँ नेसनल इन्स्टिट्युट अफ फ्यासन टेक्नोलोजीको पहिलो ब्याच जसमा मात्र 25 जना विद्यार्थीहरू थिए त्यहाँ उनी उत्कृष्ट छात्रा थिइन्। ऋतु बेरीले सन् 1990 आफ्नो फ्यासन ब्रान्ड अथवा लेबल सुरु गर्नुभयो। सुरुवाती दिनमा उहाँले आफ्ना साथीभाइ र आफन्तका लागि लुगा डिजाइन गर्न थाले। उहाँ प्यारिसमा आफ्नो कलेक्सन प्रदर्शन गर्ने पहिलो भारतीय फ्यासन डिजाइनर बने। उहाँको डिजाइनले भारतीय संस्कृति र आधुनिकताको उत्कृष्ट मिश्रण प्रस्तुत गरेका थिए। ऋतु बेरी फ्यासनको चर्चित फ्यासन ब्रान्ड जेन लुइस सेरको नेतृत्व गर्ने पहिलो एसियाली डिजाइनर बने, जुन भारतीय फ्यासन इतिहासको एउटा ठुलो उपलब्धि हो। सन् 2010 फ्रान्स सरकारले फ्यासन उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उच्च नागरिक सम्मान प्रदान गरेको थियो।

सन् 2016 भारत सरकारको खादी वा ग्रामोद्योग आयोगले खादी कपडालाई विश्वभरि प्रवर्धन गर्न उहाँलाई सल्लाहकार नियुक्ति गरेका थिए। स्पेन सरकारले पनि उहाँलाई द लेडी अफ द अर्डर अफ सिभिल मेरिटबाट सम्मानित गरेका थिए। फ्यासन डिजाइन बाहेक ऋतु बेरी पुस्तक लेख्नमा पनि सक्रिय छन्। उहाँले 101 वे टु लुक योर बेस्ट र भारतकै सबैभन्दा महँगो पुस्तक मानिने फियर फ्लाई सहित 5 पुस्तकहरू लेखेका छन्। ऋतु बेरीले सन् 2004 विश्वव्यापी बबी चड्डासँग विवाह गरे र उहाँहरूको एक छोरी छिन् जसको नाम जिया हो। ऋतु बेरीले आफ्नो कडा परिश्रम र अनुपम सृजनशीलताका कारण भारतीय परम्परागत कपडा र कलालाई विश्वव्यापी लग्जरी फ्यासनको रूपमा स्थापित गर्न सफल भएकी छन्। फ्यासनको संसारमा ऋतु बेरीको प्रवेश एउटा साहसिक र दूरदर्शी कदम थियो। प्रतिष्ठित राष्ट्रिय फेसन प्रविधि संस्थामा अध्ययन गर्दा पनि उनले आफ्नो पहिलो फेसन संग्रह सुरु गरिन्। उनी प्यारिसमा आफ्नो संग्रह प्रदर्शन गर्ने पहिलो भारतीय डिजाइनर थिइन् जसले भारतीय फेसनको लागि इतिहास रच्यो। बेरीले भारतीय शिल्पकलाको प्रामाणिकतामा सम्झौता नगरी आफ्नो कामलाई अन्तर्राष्ट्रिय विलासितापूर्ण अनुभूति दिइन्। अलङ्करण गर्ने उनको नवीन तरिकाले मानिसहरूलाई आवाक मात्र बनाएनन् तर उनलाई आजको ग्ल्यामरसँग परम्परागत शिल्पकला संयोजन गर्न सक्षम डिजाइनर पनि बनायो। ऋतु बेरी केवल एक भारतीय डिजाइनर मात्र होइनन्, उनी एक विश्वव्यापी नाम हुन्। उनका सृजनाहरू केही ठूला सेलिब्रिटीहरू, राजनीतिक व्यक्तित्वहरू र राजपरिवारका सदस्यहरूले पनि लगाएका छन्। बलिउड स्टारहरूदेखि लिएर विश्वव्यापी प्रतिष्ठित व्यक्तिहरूसम्म उनका डिजाइनहरूले विश्वभरमा सबैभन्दा प्रतिष्ठित कार्यक्रमहरूमा आफ्नो बाटो बनाएकी छन्। ऋतु बेरीको यात्राले प्रमाणित गर्छन् कि जोस र दृढताले तपाईलाई जहाँ पनि लैजान सक्छ। उनले अवरोधहरू तोडिन्, विश्वव्यापी रूपमा आफ्नो छाप छोडिन् र भारतीय फेसनलाई पुनः परिभाषित गरिन्। उनको सफलताले हामीलाई सम्झाउँछ कि जब तपाईँ फरक हुने साहस गर्नुहुन्छ तब रचनात्मकता फस्टाउँछ। सपना पछ्याउने यो कोहीको लागि उनको कथा सरल छ। समर्पित रहनुहोस्, साहसी सोच्नुहोस् र कहिले सिक्नु नछोड्नुहोस्। कडा परिश्रम र मौलिकताले सधैँ जित्छ। यदि उनले यो गर्न सक्छिन् भने तपाईँ पनि गर्न सक्नुहुन्छ। यसरी हजुरहरू पनि अघि बढिरहनुहोस्, सफलताले हजुरहरूलाई पछ्याउनेछ। आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो भारतका एक प्रसिद्ध र अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त फ्यासन डिजाइनर ऋतु बेरीको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा अन्य यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तबसम्मलाई म सुप्रिनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोता, अहिलेलाई समय भएको छ कार्यक्रम विविध वार्ताको र हजुरहरू समक्ष उपस्थित भइसकेकी छु म सञ्चालिका सुप्रिना। र आजको विविध वार्ताको कार्यक्रमलाई सुरु गर्न अघि सुनौ यो आधुनिक गीत।

गीत सुने पश्चात हजुरहरूलाई आजको विषयतर्फ लगिरहेछु र आजको विषय रहेको छ बर्खायाममा पहिरो जाने समस्या, यसको कारण अनि यसको रोकथाम बारे हजुरहरूलाई केही जानकारी गराइरहेछु। पहाडी क्षेत्र प्रकृतिले दिएको एक सुन्दर उपहार हो र प्रकृतिले दिएको उपहारसँग यहाँ हरेक वर्ष बर्खायाममा विभिन्न प्राकृतिक प्रकोपहरूको सामना पनि गर्नुपर्छ। बर्खायाममा पहाडी भेगमा निम्त्याउने सबैभन्दा ठूलो र विनाशकारी प्राकृतिक विपत्ति मध्ये पहिरो एक हो। लगातारको भारी वर्षाका कारण पहाडका ढिस्काहरू, माटो र ढुङ्गाहरू तल खस्ने प्रक्रियालाई पहिरो भनिन्छ। यसले हरेक वर्ष जनधनको ठूलो क्षति पुर्याउनका साथै कैयौं परिवारलाई विस्थापित पनि बनाउँछन्। बर्खायाममा पहिरो जानुको मुख्य कारण के हो त आउनुहोस् सुनौ। पहिलो कारण हो प्राकृतिक र मानव निर्मित दुवै कारणहरू जिम्मेवार छन्, जसलाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। अत्याधिक र लगातारको वर्षा, बर्खायाममा छोटो समयमा धेरै पानी पर्दा वा लगातार कैयौं दिनसम्म पानी परिरहँदा माटोभित्र पानीको दबाव बढ्छ। माटोले पानी सोस्ने क्षमता गुमाएपछि त्यो हिलो बनेर तलतिर बग्न थाल्छ अनि पहिरो जान सक्छ। अर्को छ हालका वर्षाहरूमा गाउँ गाउँमा डोजरको प्रयोग गरेर बिना प्राविधिक मूल्याङ्कन सडक खन्ने होडबाजी चलेको हुन्छ। यसरी जताभावी पहाड काट्दा पहाडको फेद कमजोर हुन्छ र बर्खामा पहिरो जाने डर हुन्छ। अर्को छ वन जङ्गलका रुखहरूमा जराले माटोलाई बलियोसँग समातेर राखेका हुन्छन्, तर दाउरा घाँस वा काठका लागि वन जङ्गल फाँड्दा माटो नाङ्गो हुन्छ र पानीले सजिलै बगाएर लैजान्छ। अर्को छ भूकम्प आउनुको कारण पनि पहाडहरू भित्रभित्रै चर्किएका हुन्छन् र ती चर्किएका ठाउँहरूमा बर्खाको पानी पस्दा पहिरोको जोखिम बढ्न जान्छ।

र यसलाई रोकथाम र नियन्त्रणमा कसरी ल्याउन सकिन्छ त आउनुहोस् सुनौ। पहिलो, जस्तो प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसकिए पनि सही योजना र पूर्व तयारी मार्फत यसको जोखिम र क्षतिलाई निकै कम गर्न सकिन्छ। पहिलो हो वृक्षारोपण। पहिरो जान सक्ने भिरालो जग्गा र नदी किनारहरूमा व्यापक रूपमा वृक्षारोपण गर्नुपर्छ। गहिरो जरा जाने र माटो समात्ने खालका घाँस एवं बोट बिरुवा रोपेर भूक्षय रोक्न सकिन्छ। प्राविधिक रूपमा सही सडक निर्माण। पहाडमा सडक खन्दा डोजरको जत्ताभावी प्रयोग बन्द गर्नुपर्छ। सडक खन्दा निस्किएको माटो र ढुङ्गालाई जत्ताभावी भिरबाट खसाल्नु हुँदैन। अर्को छ पानीको उचित निकास। पहाडी सडक र बस्तीहरूमा पानी जम्न दिनु हुँदैन। बर्खाको पानी बगेर जाने सुरक्षित नालाहरूको व्यवस्था गर्नुपर्छ ताकि पानी माटोभित्र पसेर जमिन कमजोर नबनोस्। अर्को छ पहिरो जाने सम्भावना भएका कमजोर भिरालो ठाउँहरूमा ढुङ्गा र जालीको पर्खाल वा कङ्क्रिटको पर्खाल लगाएर जमिनलाई आड दिनुपर्छ। पहिरोको उच्च जोखिममा रहेका बस्तीहरू पहिचान गरी बर्खायाम सुरु हुनु अघि नै उनीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ। र अन्तमा के भन्न सकिन्छ भने बर्खायाममा पहिरो जानु एक नियमित र गम्भीर समस्या बनिसकेको छ। विकासका नाममा गरिने प्रकृतिको विनाश नै यसको प्रमुख कारण हो। पर्यावरणको सन्तुलन कायम राख्दै दिगो विकासको अवधारणा अपनाएर र पूर्ण तयारीका साथ अघि बढेमा मात्र पहिरोबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ। सरकार, स्थानीय निकाय र नागरिक सबै मिलेर समयमै सचेतता अपनाउनु नै यस समस्याको सही समाधान हो। र आजको विविध वार्ताको कार्यक्रममा हजुरले सुन्नुभयो बर्खायाममा पहिरो जाने समस्या, कारण र यसको रोकथामबारे केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा पनि यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तर अहिलेलाई भने घरिको काँटाले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी र अब अघिल्लो चरणमा सुनौ समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री श्री नरेन्द्र मोदी आफ्नो तीन देशहरूको भ्रमणको अन्तिम चरणमा आज अकल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ र केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज अकल्याण्ड पुग्नु भएको छ, जहाँ उहाँलाई न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भव्य रूपमा औपचारिक स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको कूटनैतिक, आर्थिक र सुरक्षा सम्बन्ध नयाँ उचाइमा पुगेको छ। एक रिपोर्ट।
1: यह बैठक इस बात का स्पष्ट संकेत देती है कि ऑस्ट्रेलिया की संसद में भारत ऑस्ट्रेलिया संबंधों को दोनों प्रमुख राजनीतिक दलों का व्यापक और मजबूत समर्थन प्राप्त है। रणनीतिक साझेदारी के प्रति अपनी प्रतिबद्धता को दोहराते हुए नेता प्रतिपक्ष ने प्रधानमंत्री नरेंद्र मोदी को ऑस्ट्रेलिया का सच्चा मित्र बताया। दोनों देशों के बीच संबंधों को प्रगाढ़ बनाने के महत्व को रेखांकित करते हुए उन्होंने कहा कि यह सहयोग राष्ट्रीय संप्रभुता की रक्षा और हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा तथा स्थिरता बनाए रखने के लिए अत्यंत महत्वपूर्ण है। शिखर वार्ता के प्रमुख निष्कर्षों के अनुरूप श्री टेलर ने शांतिपूर्ण उद्देश्यों के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम के निर्यात का समर्थन किया। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
0: उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। आज सिमलास्थित भारतीय उन्नत अध्ययन संस्थान आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एक यात्राको उद्घाटन अनि सरदार पटेलको दृष्टिकोण एकीकरण एकता र संघीयता सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। राष्ट्रपति श्री राधाकृष्णनले सरदार वल्लभ भाई पटेललाई भावपूर्ण श्रद्धांजलि अर्पित गर्नुहुँदै भन्नुभयो, सरदार पटेलले एक राष्ट्र एक संविधान र साझा राष्ट्रिय भविष्यको बलियो जग स्थापित गर्नुभएको छ।
2: Today, Bharat is marching confidently towards the vision set by our honorable Prime Minister, a Viksit Bharat by 2047. National integration, cooperative federalism and unity in diversity remain as relevant as ever. Sardar Vallabhbhai Patel ji believed for a rich, diverse country like India, a strong center was essential to maintain unity and security.
0: केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पलायन रोक्न, रोजगार सिर्जना गर्न र जीवन्त ग्राम कार्यक्रम अन्तर्गत सरकारी कल्याणकारी योजनाहरूको शत प्रतिशत कार्यान्वयन सुनिश्चित गर्न प्रयास भइरहेको छ। उहाँले देशलाई पूर्ण रूपमा घुसपैठमुक्त बनाउन सरकारले बलियो प्रणाली बनाइरहेको जानकारी दिनुभएको छ। श्री शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले वैज्ञानिक रूपमा सीमा बुनियादी ढाँचा विकासमा 400% वृद्धि गरेको बताउनु भएको छ।
3: विगत 12 सालमा एक वैज्ञानिक दृष्टिकोण के साथ सीमा सुरक्षा के लिए काम हुआ है। सबसे पहले बॉर्डर इन्फ्रास्ट्रक्चर पर राजस्व खर्च होना, इसकी प्रायोरिटी चिन्हित करना और चिन्हित प्रायोरिटी पर इन्फ्रास्ट्रक्चर को बढ़ाना। हम पीछे मुड़कर देखते हैं तो 2013 का बॉर्डर इंफ्रास्ट्रक्चर और आज के बॉर्डर इंफ्रास्ट्रक्चर में 400% का परिवर्तन है। बॉर्डर सुरक्षा की पहली जो रिक्वायरमेंट थी, बॉर्डर के इंफ्रास्ट्रक्चर को मजबूत

यस इन्धनको प्रयोगको लागि डिजाइन गरेको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथेनोल मिश्रण कार्यक्रमलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथेनल अल्कोहल भएको औषधिको लागि अनुसूची के अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमान छुट समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटर भन्दा अधिक मात्रामा 12% भन्दा अधिक इथेनल अल्कोहल भएका सबै औषधिमा अब छुट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसारण सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनुपर्नेछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50% भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। उहाँले यसलाई भारतको स्वच्छ ऊर्जा इकोसिस्टमको बढ्दो मजबुती र विश्वसनीयताको प्रमाणको रूपमा वर्णन गर्नुभयो। श्री जोशीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व भारतले सतत विकासलाई स्थायी अनि दृढताका साथ गति दिइरहेको छ। भारतीय रेलवेले सुरक्षा र परिचालन दक्षता बढाउनका लागि उत्तरी रेलवेको 680 किलोमिटर मार्गमा कवच तैनातीका लागि 206 करोड रुपियाँ स्वीकृत गरेको छ। यस परियोजनाको उद्देश्य उच्च घनत्व र रणनीतिक रूपमा महत्वपूर्ण मार्गहरूमा स्वदेशी सुरक्षा प्रणाली विस्तार गर्नु हो। रेल मन्त्रालयले भनेको छ, कवच संस्करण 4.0 प्रावधान दिल्ली डिभिजनको रेवारी दिल्ली र सकुर बस्ती भटिण्डा खण्डहरूमा लागू गरिनेछ। यो प्रणाली खतरनाक घटनाहरू र रेल टक्करहरूमा सिग्नल पास रोक्न रेलवे सुरक्षालाई उल्लेखनीय रूपमा बढाउन तयार गरेको छ। मन्त्रालयले भनेको छ, प्रणालीले रेलहरूको आवागमनको निरन्तर निगरानी गर्दछ। रेलवेले छत्तीसगढको रायपुरमा 250 इलेक्ट्रोनिक लोकोमोटिभहरूको लागि अतिरिक्त होमिङ सुविधाहरूको निर्माणको लागि 175 करोड रुपियाँ स्वीकृत गरेको छ। होमिङ सेट लोकोमोटिभको निर्धारित मर्मत, सुरक्षा निरीक्षण र यसको सुरक्षित र कुशल सञ्चालन सुनिश्चित गर्न समग्र मर्मतको लागि जिम्मेवार रहनेछ। रेल मन्त्रालयले भनेको छ, यो परियोजना इलेक्ट्रोनिक लोकोमोटिभ फ्लिटको द्रुत विस्तार र नेटवर्कमा मालवाहक र यात्री परिचालन बढाउनको अनुरूप मर्मत बुनियादी ढाँचा बढाउनका लागि भारतीय रेलवेको चलिरहेको प्रयासको एक भागको रूपमा स्वीकृत गरेको हो। सोशल मिडिया प्लेटफर्म व्हाट्सएप युजर नेम फिचर लागू गर्ने विषयमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सूत्र अनुसार मेटाको स्वामित्वमा रहेको सोशल मिडिया प्लेटफर्मबाट हिजो राति जवाब प्राप्त भएको थियो र हाल यसको जाँच भइरहेको छ। यस महिनाको पहिलो दिनमा सरकारले मेटालाई भारतमा व्हाट्सएपमा युजर नेम फिचर लागू गर्ने विषयमा सूचना जारी गरेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री श्री नरेन्द्र मोदी आफ्नो 3 देशहरूको भ्रमणको अन्तिम चरणमा आज अकल्यान्ड पुग्नु भएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ र केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे प्रमुख समाचारका साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यहाँले अहिले सुन्नुभयो देशभक्ति गीत रमला राईको आवाजमा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, जो प्रसारण भइरहेछ FM 103.5।

5 मेगाहर्जको तरङ्गमा। समय यस बेला अपराह्न 4 बज्यो। र अब सुनौ अतीत माधुरी अन्तर्गत कुमार सुब्बाका केही गीतहरू।

अज्ञानताको तममै रात्रिले अन्यलता छाएको संसारलाई शिक्षाको एउटै किरणले आलोकित पार्दछ। आदरणीय श्रोताहरू, शिक्षालाई हाम्रो संस्कृतिमा ज्योतिसँग तुलना गरेको छ। शिक्षाको यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति

0: आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामीले हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति ऐतिहासिक धरोहर अर्थात् भनौँ हाम्रो भारत देशमा धेरै यस्ता ऐतिहासिक धरोहरहरू छन्, ऐतिहासिक धरोहरहरूमा पर्यटकहरू घुम्न जाने गर्छन्। ती कुराहरू गर्नुपर्दाखेरि जस्तै हामी भिक्टोरिया मेमोरियलको नाम लिन सक्छौँ, कुतुब मिनारको नाम लिन सक्छौँ, जन्तर मन्तरको नाम लिन सक्छौँ, ताजमहलको नाम लिन सक्छौँ, यस्ता धेरै धेरै ऐतिहासिक धरोहरहरू जो हाम्रो भारतवर्षमा छ। तर आज हामी यस शिक्षा ज्योति कार्यक्रममा ऐतिहासिक धरोहर अन्तर्गत कुतुब मिनार विषयमाथि जानकारी दिनको निम्ति आज हामीले निम्ताएका छौँ स्टुडियोमा शिक्षिका पूर्णिमा गुरुङलाई। तौनु सुन्नु उहाँबाट आजको यो विशेष जानकारी कुतुब मिनार माथि।
1: आदरणीय श्रोता मित्रहरूमा म पूर्णिमा गुरुङको तर्फबाट हार्दिक नमस्कार अनि न्यानो स्वागत टक्राउँदछु।

छु। रेडियो यात्राको यो एउटा यस्तो श्रृङ्खला हो जहाँ हामी वर्तमानको भीडभाडबाट टाढा पुगेर इतिहासका ती लामा गल्लीहरूमा चियाउने गर्छौँ जसले शताब्दीयौँदेखि मानव सभ्यताका उतार चढावहरूलाई नियालिरहेका छन्। आजको यस विशेष घडीमा म तपाईँको रेडियो साथी तपाईँलाई भारतको राजधानी नयाँ दिल्लीको एउटा यस्तो ऐतिहासिक प्राङ्गणमा लैजाँदैछु जहाँ उभिएर माथितिर हेर्दा टाउको टोपी खस्छ र आँखा आकाशको उचाइमा पुग्छ। हो श्रोता मित्रहरू, आज हामी कुरा गर्दैछौँ रातो र पहेँलो बलौटे ढुङ्गाबाट बनेको संसारकै सबैभन्दा अग्लो मिनार अर्थात् कुतुब मिनार। सन् 1993 युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको यो मिनार केवल 73 मिटर अग्लो ढुङ्गाको संरचना मात्र होइन, यो त दिल्लीको सत्ता परिवर्तन, मध्यकालीन वास्तुकलाको उत्कृष्ट नमुना र भारतमा इस्लामिक शासनको उदयको एउटा जीवित साक्षी हो। यो मिनार कसले बनायो, यसको जग कसले बसाल्यो र यसलाई पूर्णता कसले दियो? उक्त गगनचुम्बी धरोहरको जगदेखि यसको टुप्पासम्मको पूर्ण इतिहास केलाउनेछौँ। आउनुहोस् इतिहासको यो सुनौलो र भव्य यात्रामा जोडिनुहोस्। हामीले कुतुब मिनारको इतिहास बुझ्नका लागि सन् 1100 दशकको अन्त्यतिर पुग्नुपर्छ। त्यति बेला भारतको राजनीतिले एउटा नयाँ मोड लिँदै थियो। तराइनको दोस्रो युद्ध सन् 1192 मोहम्मद घोरीले पृथ्वीराज चौहानलाई पराजित गरेपछि दिल्लीमा राजपूत शासनको अन्त्य भयो र मुस्लिम शासनको जग बस्यो। मोहम्मद घोरीले आफ्ना सबैभन्दा भरपर्दो र पराक्रमी दास सेनापति कुतुबुद्दिन ऐबकलाई दिल्लीको गभर्नर बनाएर त्यहाँबाट फर्किए। श्रोता मित्रहरू, सन् 1199 कुतुबुद्दिन ऐबकले दिल्लीको महरौली भन्ने एउटा विशाल र भव्य मिनार बनाउने संकल्प गरे। यो नै आजको कुतुब मिनार हो। तर प्रश्न उठ्छ, ऐबकले यति ठूलो मिनार किन बनाउन चाहे? इतिहासकारहरू यसको दुईवटा मुख्य कारण दिन्छन्। पहिलो, यो एउटा विजय स्तम्भ यानि टावर अफ विक्ट्री थियो जसले भारतमा इस्लामिक साम्राज्यको स्थापना भएको घोषणा गर्थ्यो। र दोस्रो, यो मिनारको छेउमै बनिरहेको कुव्वत उल इस्लाम मस्जिदको मिनार थियो जहाँबाट मुअज्जिन अर्थात् अजान दिने व्यक्तिले माथि चढेर नमाजको लागि प्रार्थना गर्थे ताकि उनको आवाज टाढा टाढासम्म पुगोस्। तर नियतिको खेल साँच्चै नै अनौठो हुन्छ श्रोतागण। कुतुबुद्दिन ऐबकले यो विशाल मिनारको योजना त बनाए, तर उनले यसको पहिलो तला मात्र निर्माण गर्न पाएका थिए। सन् 1210 चौगान यानि पोलो जस्तो खेल खेल्ने क्रममा घोडाबाट खसेर उनको आकस्मिक मृत्यु भयो अनि मिनारको काम बीचमै रोकियो। अब ऐबकको मृत्युपछि दिल्लीको सिंहासनमा उनका ज्वाइँ तथा उत्तराधिकारी शम्सुद्दिन इल्तुतमिस बसे। इल्तुतमिस निकै चतुर र दूरदर्शी शासक थिए। उनले आफ्नो ससुराको त्यो अधुरो सपनालाई अलपत्र छोडेनन्। सन् 1220 दशकमा उनले कुतुब मिनारको निर्माण कार्यलाई पूर्ण तीव्रता दिए। इल्तुतमिसले पहिलो तलाको माथि थप 3 तलाहरू थपे। उनले यसमा प्रयोग गरेको वास्तुकला पहिलो तलाको भन्दा अलि फरक र थप परिष्कृत थियो। श्रोता मित्रहरू, यो मिनारको वास्तुकलालाई नजिकबाट नियाल्ने हो भने यसमा प्रयोग गरिएको इन्जिनियरिङले आजका आधुनिक इन्जिनियरहरूलाई पनि अचम्ममा पार्छ। यो मिनार सिधा माथि गएको छैन, बरु तल मोटो र माथि जाँदा मसिनो हुँदै गएको छ। यसको आधारको व्यास करिब

14.3 मिटर छ भने यसको सबैभन्दा माथिल्लो भागको व्यास मात्र 2.7 मिटर छ। यसो गर्दा भवनको गुरुत्वाकर्षण सन्तुलन मिल्छ र जतिसुकै हावाहुरी आए पनि मिनार ढल्दैन। हरेक तलाको बाहिर सुन्दर बार्दलीहरू बनाइएका छन् जसलाई सहारा दिनका लागि ढुङ्गाका साना साना बुट्टाहरूको प्रयोग गरिएको छ। यी बार्दलीहरूले मिनारको सौन्दर्यलाई अझ कैयौँ गुणा बढाएका छन्। अब समय बित्दै गयो, दिल्लीको सत्तामा धेरै वंशहरू आए अनि गए। सन् 1369 कुरा हो जति बेला दिल्लीमा तुगलक वंशका शासक फिरोज शाह तुगलकको शासन थियो। एक दिन प्रकृतिले आफ्नो उग्र रूप देखायो। दिल्लीमा ठुलो आँधी बेरी आयो र कुतुब मिनारको सबैभन्दा माथिल्लो अर्थात् चौथो तलामा ठुलो चट्याङ पर्न गयो। चट्याङको प्रहार यति कडा थियो कि मिनारको चौथो तला पूर्ण रूपमा क्षतिग्रस्त भयो र भत्किन पुग्यो। तर फिरोज शाह तुगलक कला र निर्माणका लागि ठूला प्रेमी थिए। उनले क्षतिग्रस्त भएको चौथो तलालाई मात्र मर्मत गरेनन्, बरु यसलाई हटाएर त्यहाँ थप 2 नयाँ तलाहरू निर्माण गरिदिए। उनले यसपटक रातो बलौटे ढुङ्गाको सट्टा सेतो सङ्गमरमरको प्रयोग गरे। त्यसैले आज पनि यदि तपाईँले कुतुब मिनारलाई ध्यान दिएर हेर्नुभयो भने यसको तल्लो 3 रातो छ, तर माथिल्लो 2 भने सेतो सङ्गमरमर र रातो ढुङ्गाको सुन्दर मिश्रण देखिन्छ। यसरी कुतुबुद्दिन ऐबकबाट सुरु भएको यो मिनार फिरोज शाह तुगलकको पालामा आएर 5 र 73 मिटरको उचाइमा पूर्ण भयो। पछि सन् 1503 सिकन्दर लोदीले पनि यसको केही मरम्मत गराएका थिए। कुतुब मिनारको वरपरको क्षेत्रलाई कुतुब कम्प्लेक्स भनिन्छ। यहाँ केवल यो एउटा मिनार मात्र छैन, बरु इतिहासका कैयौँ अन्य आश्चर्यहरू पनि लुकेका छन्। यसै कम्प्लेक्सभित्र एउटा यस्तो स्तम्भ छ जसले विश्वका वैज्ञानिकहरूलाई आजसम्म पनि अनुसन्धान गर्न बाध्य बनाएको छ। त्यो हो लौह स्तम्भ, यानि आइरन पिलर। यो फलामको खम्बा कुतुब मिनार भन्दा कैयौँ शताब्दी पुरानो हो। 4 गुप्त वंशका राजा चन्द्रगुप्त द्वितीयको पालामा बनेको यो फलामको खम्बा करिब 1600 वर्षदेखि खुल्ला आकाशमुनि घाम पानी र जाडो सहेर उभिरहेको छ। तर अचम्मको कुरा के छ भने यति लामो समयसम्म पनि यसमा अलिकति पनि खिया भनेको लागेकै छैन। प्राचीन भारतीय धातु विज्ञानको यो एउटा उत्कृष्ट नमुना हो जसको रहस्य आजको आधुनिक प्रविधिले पनि पूर्ण रूपमा सुल्झाउन भन्ने सकेको छैन। यसै कम्प्लेक्समा इल्तुतमिसको मकबरा, यानि उहाँको चिहान, अलाई दरवाजा र अलाउद्दिन खिलजीले बनाउन सुरु गरेको तर अधुरो रहेको अलाई मिनार पनि छ, जसलाई खिलजीले कुतुब मिनार भन्दा दुब्बर अग्लो बनाउन चाहन्थे। श्रोता मित्रहरू, यो मिनारको नाम कुतुब मिनार कसरी रहन गयो भन्ने बारेमा पनि इतिहासमा 2 मतहरू छन्। धेरैले यसलाई यसको संस्थापक कुतुबुद्दिन ऐबकको नामबाट राखिएको मान्छन्, तर कतिपय इतिहासकारहरू के भन्छन् भने ऐबकले यसको नाम आफ्ना पूजनीय सुफी सन्त हजरत ख्वाजा कुतुबुद्दिन बख्तियार काकीको सम्मानमा कुतुब मिनार राखेका थिए। सुफी सन्त बख्तियार काकी इरानबाट दिल्ली आएका थिए र तत्कालीन दिल्ली सल्तनतका शासक तथा जनताहरूलाई

राजाहरू उनलाई निकै सम्मान गर्थे। कुतुबुद्दिन ऐबक र उनका उत्तराधिकारी इल्तुतमिस दुवै ती सुफी सन्तका ठूला भक्त थिए। त्यसैले उनको पवित्र सम्झना र सम्मानलाई अमर बनाउनका लागि यस भव्य मिनारको नाम कुतुब मिनार राखिएको हो। अनि अर्को मतअनुसार यो मिनारको नाम यसको जग बसाल्ने दिल्ली सल्तनतको पहिलो शासक कुतुबुद्दिन ऐबकले भारतमा आफ्नो विजयको प्रतीकको रूपमा पहिलो सुल्तानको नामबाट पनि यसलाई कुतुब मिनार भनेर भन्न थालेको भनी हामी भन्न सक्छौँ। त श्रोतागण, यी कुतुब शब्दको विशेष अर्थ के रहेछ त? अरबी भाषामा कुतुब शब्दको अर्थ धुरी वा केन्द्रबिन्दु वा ध्रुवतारा भन्ने हुन्छ। सुफी धर्मशास्त्रमा यसको अर्थ आध्यात्मिक जगतको सर्वोच्च नेता भन्ने लाग्छ। त्यसैले यो मिनारलाई आफ्नो साम्राज्यको राजनीतिक र आध्यात्मिक केन्द्रबिन्दुको रूपमा देखाउन पनि यो नाम रोजिएको हो भनेर मानिन्छ। कुतुब मिनारको निर्माण कुनै एकैजना शासकले वा एकै पटकमा गरेका होइनन्। यसलाई पूर्ण रूप दिन करिब 3 वंश र 175 वर्षभन्दा बढी समय लागेको थियो। र आज कार्यक्रममा जोडिएर बस्नुभएका हाम्रा कतिपय श्रोतागणलाई त पक्कै ज्ञात भएकै कुरा होला, वा कतै अवश्य नै पढ्नुभएको होला कि कुतुब मिनारमा भूकम्प अनि चट्याङ पर्दाको क्षति के कस्ता रहेको थियो। तर पनि आऊ यसको बारेमा थोरै चर्चा गर्नेछौँ कि उक्त मिनारको भूकम्प र चट्याङले कसरी क्षति गरे अनि यसको जीर्णोद्धार यानि रिस्टोरेसन कसरी हुँदै गयो त। सन् 1369 चट्याङ र पहिलो क्षति। कुतुब मिनारको इतिहासमा पहिलो ठूलो प्राकृतिक क्षति चट्याङको कारण भएको थियो। उक्त चट्याङले इल्तुतमिसले बनाएको 4 तला पूर्ण रूपमा ध्वस्त पारेको थियो। त्यसपछि तत्कालीन सुल्तान फिरोज शाह तुगलकले यसको मर्मत गर्दै 4 तलालाई 2 भागमा बाँडेर 4 र 5 तला अझ थपिदिए। सन् 1503 दिल्ली वरपरको क्षेत्रमा एउटा शक्तिशाली भूकम्प गयो। यस भूकम्पका कारण कुतुब मिनारको माथिल्लो तलाहरूमा ठूला ठूला चिरा परेर केही भागहरू भत्किन पुगे। त्यति बेला दिल्लीका शासक सिकन्दर लोदी थिए। उनले तुरुन्तै कारिगरहरू लगाएर मिनारको फुटेका टुटेका भागहरू मर्मत गराए र माथिल्लो गुम्बजलाई बलियो बनाए। अब आउँ इतिहासको सबैभन्दा दुःखलाग्दो अनि भयपूर्ण सन् 1803 विनाशकारी भूकम्पको बारे जान्नलाई। कुतुब मिनारको इतिहासकै सबैभन्दा खतरनाक र विनाशकारी भूकम्प 1 सेप्टेम्बर 1803 आएको थियो। यस भूकम्पको केन्द्रबिन्दु गढवाल यानि उत्तराखण्ड क्षेत्रमा थियो, जसले दिल्लीमा ठूलो विनाश निम्त्यायो। यस भूकम्पको कडा झट्काको कारण कुतुब मिनारको 5 तलामाथि रहेको एउटा सुन्दर र कलात्मक गुम्बद सिधै भुइँमा खस्यो। मिनारका धेरैजसो बार्दली र गारोहरू भत्किए। मिनार ढल्ने अवस्थामा पुगेको थियो। त्यसपछि ब्रिटिस इन्डिया सरकारले यस ऐतिहासिक धरोहरलाई बचाउन बेलायती सेनाका इन्जिनियर मेजर रोबर्ट स्मिथलाई जिम्मेवारी दिइयो। स्मिथले सन् 1828 यसको पूर्ण मर्मत गरे। उनले भत्किएका बार्दलीहरूलाई नयाँ स्वरूप दिए। सन् 1803 भूकम्पमा खसेको गुम्बजको सट्टा मेजर स्मिथले आफ्नो तर्फबाट एउटा नयाँ इन्डोगोथिक शैलीको ढुङ्गाको गुम्बज बनाएर मिनारको टुप्पोमा राखिदिए। तर त्यो नयाँ गुम्बज कुतुब मिनारको मूल वास्तुकलासँग पटक्कै मिलेन। अनि सन् 1848

0: जसद्वारा ती सुन्दर कुतुब मिनारलाई पूर्ण रूपमा बन्द गर्ने घोषित गरे। 4 डिसेम्बर 1981 उक्त मिनारमा विद्यालयका विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि त्यहाँ पुगेका थिए। त्यहाँ पहिलादेखि नै पर्यटकहरूको 200 देखि 400 मानिसहरू भेला भइसकेका थिए र अचानक सरकारी बत्ती छ्याप्प निभ्यो र अध्यारोमा कसैले मिनार ढल्दैछ भनेर हल्ला फैलाइदिए र हल्ला फैलिएपछि सबैजना आफ्ना आफ्ना ज्यान जोगाउन भनी तलतिर दौडिने क्रममा उक्कुस मुकुस भई बालबालिकाहरू एक अर्काको खुट्टामा थिचिएर मर्न पुगे। कुनै भूकम्प नभई त्यहाँ भगदड मचिएर कम्तीमा पनि 4550 जनाको मृत्यु भएको थियो, जसमा 26 जना विद्यार्थीहरू रहेका थिए। उक्त घटनापछि कुतुब मिनारलाई पूर्ण रूपमा बन्द गरियो र अहिले पर्यटकहरू केवल बाहिरबाट नै उक्त मिनारको दर्शन गर्न आउँछन्, किनकि भित्री इलाकामा जान निषेध गरिदिएका छन्। अन्तिममा एउटा रोचक कुरा पनि मेरा प्यारा श्रोतागणहरूसँग बाँड्न मन लाग्यो। त्यो रोचक कुरा के हो भन्दा, नेपाल र भारतमा चर्चित रहेका बलिउडका सदाबहार अभिनेता देव आनन्द आफ्नो जमानाको एउटा चर्चित गीत दिलका भवर करे पुकार फिल्म तेरे घर के सामने सन् 1963 कुतुब मिनारको भित्री सिँढीमा खिच्न चाहन्थे, तर त्यति बेला उनीहरूले प्रयोग गर्ने क्यामेराहरू निकै ठुला र गह्रुङ हुन्थे। कुतुब मिनारको भित्री सिँढी घुमाउरो सिँढी यति साँघुरो थियो कि त्यहाँ क्यामेरा लैजाने भने सम्भवै भएन। पछि देव आनन्दले मुम्बईकै एउटा स्टुडियोमा कुतुब मिनारको भित्री सिँढी दुरुस्तै देखिने हुबहु नक्कली सेट बनाएर सो प्रसिद्ध गीतको सुटिङ पुरा गरेका थिए। श्रोता मित्रहरू, कुतुब मिनार केवल ढुङ्गाको जगमा ठडिएको मिनार मात्र होइन, यो त दिल्लीको सुख दुःख, यसको उतार चढाव र मानव कलाको अमर गाथा हो। यसले हामीलाई सिकाउँछ कि शासकहरू आउँछन् र जान्छन्, तर कला र इतिहास सधैँ अमर रहन्छ। यसका साथै आजको हाम्रो विशेष ऐतिहासिक रेडियो यात्रा आकाश छुने इतिहास कुतुब मिनारको महागाथाको निर्धारित समय यही समाप्त हुन्छ। अर्को श्रृङ्खलामा इतिहासको यस्तै अर्को अनौठो र रोचक पाना पल्टाउन हामी पुनः भेट्ने नै छौँ। तबसम्मका लागि म तपाईँको रेडियो साथी कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद।
1: र अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो ऐतिहासिक धरोहर अन्तर्गत कुतुब मिनार विषयमाथि एक विशेष जानकारी, र यस जानकारीलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षिका पूर्णिमा गुरुङले। त आउनुहोस् श्रोता, साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, अब हामी सङ्गीतको कुरा गर्छौँ। सङ्गीत भन्न साथै तपाईँ हामी लालायित बन्छौँ, मोहित बन्छौँ अनि उत्साहित पनि बन्छौँ। सङ्गीत विश्वको प्राण हो त भन्छ, तर यो सङ्गीतले धेरैवटा गुणहरू यस सङ्गीतमा लुकेको हुन्छ। ती गुणहरू के हो भन्दाखेरि, दुःखको क्षणमा सङ्गीत सुन्नाले हाम्रो मनको वेदना पीडा भुलाइदिन्छ भने सुखको क्षणमा त झन् हामीलाई फुर्तिलो र नाचुम नाचुम पनि बनाइदिन्छ। त आउनुहोस् न त तपाईँ हामी पनि रुजौँ भिजौँ अनि पूर्ण मनोरञ्जन बटुलौँ, सुनौँ यो गीत।

निश्चय नै हजुरहरूले यो गीत सुने पश्चात हामी यही भन्छौँ विद्यार्थी भाइ बहिनीहरू, समय धेरै बलवान छ, समयको निर्देशमा तपाईँ हामी हिँड्न पर्छ र विद्यार्थीहरूले समयको निर्देशमा नै अध्ययन गर्नुपर्छ, समयमा खाने बानी बसाल्नुपर्छ, सुत्ने बानी बसाल्नुपर्छ अनि लगनशीलताको साथ अध्ययन र अभ्यास गरे निश्चय नै हजुरहरूले जे सोच्नु भएको छ, तपाईँको जे संकल्प छ अथवा भनौँ लक्ष्य जे छ त त्यहाँसम्म तपाईँहरू अवश्य नै पुग्न सक्नुहुन्छ भन्ने मङ्गल कामना हामी साँच्छौँ। र आजको यस शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुता लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

श्रोताहरु, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र अहिले सुनायो मोहित चौहान र अनुमोल मल्लिकको स्वरमा यो गीत, जसको शब्द अनि सङ्गीत रहेको थियो राहत इन्दोरीको।

श्रोताहरू, हामी यहाँ आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अहिले सुन्नुभयो गीत उदित नारायण अनि अलका याग्निकको स्वरमा, जसको स्वध्वनि सङ्गीत रहेको थियो गुलजार अनि अनु मल्लिकको फिल्म फिजाबाट। अब क्रममा सुन्नुहुन्छ कार्यक्रम इभिनिङ मेलोडिज अनुराको साथमा।

0: यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् साँझ 6 बजेको प्रमुख समाचार। रेलमन्त्री अश्विनी वैष्णवले टनल बोर्डिङ मेसिन दुर्गाले पर्पल लाइनमा सफलता हासिल गरेकोमा कोलकाता मेट्रोको टोलीलाई बधाई दिनुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। भारतीय तटरक्षक बलले आज नयाँ दिल्ली स्थित तटरक्षक मुख्यालयमा एक दिवसीय सम्मेलनको आयोजना गरेको छ, जसमा भविष्यका तटरक्षक प्लेटफर्महरूको बारेमा विचार विमर्श गर्न अग्रणी भारतीय सिपयार्डहरू र डिजाइन हाउसहरूलाई एकसाथ ल्याइएको छ। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज आयुष्मान भारत डिजिटल मिशनको प्रगतिको समीक्षा गर्न मिशन सञ्चालन समूहको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनुभएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा राष्ट्रिय उत्पादकता परिषद, उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग र वाणिज्य विभागका अधिकारीहरूसँग समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवाल अनि डाक्टर एल मुरुगनले आज संसद भवनमा बस्ने मनसुन सत्रको तयारीको बारेमा समीक्षा गर्नुभएको छ। केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50% भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। भारत र न्यूजील्याण्डले वर्ष 2026 खेल सम्बन्धको 100 वर्ष मनाउँदैछन्। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 6:50 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा सुनाइरहेका छौँ एउटा गीत।

0: नमस्ते धनमाया दिदी, कान्छीमाया दिदी आइपुगे। म पनि
1: एहे नमस्ते नमस्ते बिरे भाइ।
2: छै बिरे भाइ, मलाई देख्नु भएन कि क्या हो?
0: अनि तपाईँको नाम लिए त हो कान्छीमाया दिदी।
2: ए मैले त कानपुर सुनिन रहेछ।
0: हजुर, अब उमेर हुँदै गयो, त्यस्तै होला।
1: आँखा पनि कम्ती देख्छ।
2: त्यही त सम्झाइदिनु भयो, खुसी लाग्यो हौ बिरे भाइले। लु म त यतातिरै अघि नै यहाँ धनमा बहिनी र म गुन्द्री ठुलो पारेर बसेको छु। तपाईँ त्यो बेन्चीमा बस्नुहुन्छ कि पिरामा बस्नुहुन्छ, तपाईँलाई जे सजिलो लाग्छ त्यहीमा बस्नुहोस् है।
0: हुन्छ, म त यो बेन्चीमै बसिहालेँ।
2: हुन्छ हुन्छ।
0: अब भन्दा पनि हामी यसरी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी
1: गर्छौँ,
0: अनि विशेष शुक्रबारको दिन चाहिँ हामी स्वास्थ्य सम्बन्धी कुराकानी गर्छौँ। र आज पनि केही कुराकानी त गर्नुपर्छ। तर हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ कि भन्ने पनि छ हौ मलाई।
2: मनकै कुरा गर्यो बिरे भाइले, होइन?
1: हो नि,
2: हामीले पनि गीत सुन्नु मन लागिरहेको थियो, एकछिन त आराम गरौँ। हतार हतार उकालो चढ्दा
1: विश्राम त लिनु पर्यो नि,
2: पसिना पनि आइरहेको छ, विश्राम गर्नुपर्छ भनेर सोच्दै थिए। होइन, कस्तो बुझेको हो तपाईँले? र यसरी गीत सुनौँ भन्छ नि बिरे भाइले, आनन्द लाग्छ हौ मलाई त।
1: हो नि, एकछिन भए पनि आराम पाउँछ नि।
2: आराम पाउँछ, हजुर।
0: लु सुनाउन त।
1: हुन्छ हुन्छ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: ज्यू ज्यू ज्यू
2: हजुर
0: अनि हामी यसरी भेटघाट भएपछि विभिन्न कुराकानी गर्छौँ भनेर त भन्यौँ अनि सधैँ अब यहाँ धनमाया दिदीले विभिन्न विषयहरू छानेर ल्याउनुहुन्छ आज चाहिँ के कुरा सोध्ने हो कुनी
1: ए हजुर हजुर बिरे भाइ सधैँ नै एक एकवटा विषय त लिएर आउँछु नि सभामा नै गएर सोध्नु पर्यो नजानेको नबुझेको कुरोहरू भनेर नि यसो गाउँ घरले पनि सोधेर आउनुहोस् है भन्छ नि त ज्ञान पाउँछ नि त कतिवटा नजाने अनि अब अहिले त बर्खाको टाइम हो पानी झरी छ है यो पानी फेरि चारैपट्टि जमेको हुन्छ सानसानो भाँडातिर पनि जमाएर नराख्नु खोल्सा नालातिर पनि पानीहरू जमेको छ भने त्यस्तोबाट मच्छर आउँछ मच्छरले टोक्यो भने फेरि बिमारी हुन्छ रोगहरू फैलिन्छ भनेर पनि भन्छ नि त मिरे भाइ
0: ठिक हो
1: यसरी मच्छरहरू पानीमा जम्मा भएपछि चाहिँ यो मच्छरबाट चाहिँ के रोगहरू आउँछ होला नि
0: अब मच्छरबाट हुने धेरै रोगहरू छ
1: त्यो पनि जान्नु पर्यो नि त है
0: हो नि अनि हामी मध्ये डेङ्गु मलेरिया जस्ता रोगहरूको नाम त सुनेकै छौँ है अनि यो रोगहरू चाहिँ सिधै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा नसरेर नि बरु यो मच्छरको माध्यमबाट चाहिँ सर्ने गर्छ धनमाया दिदी यस्तै जीवहरूलाई उदाहरणको लागि यदि कुनै लामखुट्टेले रोग लागेको व्यक्तिलाई टोकेर त्यसपछि अर्को स्वस्थ व्यक्तिलाई टोक्यो भने रोग सर्न चाहिँ सक्छ है धन्यवाद
1: त्यस्तो पनि हुँदो रहेछ त है
0: हजुर अनि यो रोगहरूले चाहिँ मानिसको स्वास्थ्यमा गम्भीर असर चाहिँ पार्न सक्छन् र समयमै उपचार

0: नगरी ज्यान समेत जाने सम्भावना चाहिँ हुन्छ हौ धन्ना दिदी।
1: निकै डर लाग्दै रोग फैलाउँदो रहेछ नि। मच्छरको टोकाइबाट हुने के रोगहरू हुन्छ त्यो त बताउनु भयो है बिरे भाइ, र अर्को डेङ्गुको कुरा गर्नुभयो, त्यो डेङ्गुबाट डेङ्गु रोग बारे पनि बताइदिनुहोस् न कान्छीमा दिदी।
2: यो जुन चाहिँ डेङ्गुको कुरा गर्नुभयो नि धनमाय बहिनी, यो रोग सर्ने वाहक चाहिँ अब एडिस एजेप्टाई लामखुट्टेबाट हुन्छ। अब यसको लक्षणहरू कस्तो हुन्छ, अब हामी लक्षण पनि त जान्नु पर्यो
1: बुझ्नु पर्यो हो नि
2: हजुर। अब लक्षणमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि उच्च ज्वरो आउनुहुन्छ यसको लक्षण, एकदमै टाउको दुख्छ, अनि आँखाको पछाडि दुख्ने, शरीर जस्तो अब जोड्नेहरू दुख्ने है, वाक्ति लाग्ने, छालामा रातो दाग आउने पनि हुन्छ है।
1: यो लक्षण त्यस्तो देखाउँछ नि
2: हजुर
1: हजुर। अनि यस्तो किसिमको लक्षण देखाएपछि नि कान्छीमा दिदी, यो डेङ्गुको रोकथाम चाहिँ के कस्तो प्रकारले गर्न सकिन्छ होला बताइदिनुहोस् न।
2: ज्यू, अब रोकथाममा हामी के गर्न सक्छौँ भन्दाखेरि यो डेङ्गुको लागि चाहिँ हामीले पानी जम्न दिनु भएन, कुनै पनि अब भाँडा भयो है त्यो एकदम पानी थापेपछि छोपेर राख्नु पर्यो। अब बर्खायाममा बाहिरतिर एकदमै बेसी सानो सानो कोही बेला के राखेको हुन्छौँ त्यो भाँडातिर पनि पानी भरिरहेको हुन्छ, टायरहरू हुन्छ टायरतिर पनि आएर पानी भरिरहेको हुन्छ, त्यस्तोहरू चाहिँ हामीले एकदमै राख्नु भएन, हामीले त्यो जति हेरेर पानी फ्याँकिदिइहाल्नु पर्यो, अनि चारैतिर सरसफाइ पनि राख्नु पर्यो। हामीले लामखुट्टेको टोकाइबाट बाँच्नुको लागि चाहिँ हामीले मच्छरदानीको प्रयोग गर्नु पर्यो, लामो लामो बाहुलाहरू भएको लुगाफाटा लाउनु पर्यो, कि हामीलाई लामो लामो बाहुला भएको लुगाहरू लाउनु पर्यो मच्छरले चाहिँ नटोकोस् भन्नुको कारणले गर्दा होइन। त्यसरी नै अब हामी जुन चाहिँ झ्याल डोका हुन्छ झ्याल डोकामा जाली लगाउने गर्नु पर्यो
1: हजुर हजुर,
2: अनि पुरा शरीर अघि यहाँ बिरे भाइले चाहिँ भन्नुहुँदै थियो नि ढाकेर लाउनुपर्छ भनेर, त्यसरी नै हामीले लगाउनु पर्छ है
1: हजुर।
0: अनि धन्नाया दिदी, यसरी नै मच्छरबाट मच्छरको टोकाइबाट सर्ने रोग चाहिँ अर्को रोग चाहिँ हो मलेरिया,
1: त्यो विषयमा पनि बताइदिनुहोस् न।
0: अब यो मलेरिया रोग चाहिँ एनोफिलिस जातिको पोथी लामखुट्टेको टोकाइबाट हुने गर्दछ। अनि मलेरिया भएमा चाहिँ लक्षणहरू चाहिँ कस्तो देखिन्छ भन्दाखेरि ज्वरो आउने र जाने, आउँदै जाँदै गर्ने
1: हजुर,
0: अनि ज्वरो आएपछि पसिना आउने है, अत्याधिक पसिना आउने,
2: खला हुन्छ नि
0: हो नि, टाउको दुख्ने, शरीर कमजोर हुने, अनि
1: हजुर
0: बान्ता हुने लक्षणहरू चाहिँ देखा पर्छ हौ धन्यवाद।
1: अनि यो यसको रोकथाम के कस्तो प्रकारले गर्न सकिन्छ बताइदिनुहोस् न।
0: अब रोकथामको लागि चाहिँ यहाँ अघि कान्छीमा दिदीले भने जस्तै हामीले मच्छरदानीको प्रयोग गर्नु पर्यो, अनि अर्को कुरो लामखुट्टेको नियन्त्रण गर्नु पर्यो
1: हजुर ठिकै हो।
0: अनि लामखुट्टेको नियन्त्रणको लागि चाहिँ अब विभिन्न उपायहरू छ, जस्तै अब अघि नै सुरुमै भनियो कि तपाईँले सुरु गरिहाल्नुभयो कि अब बर्खा सुरु भएपछि पानीहरू जग्गा जग्गामा जमिन्छ है, ठाउँ ठाउँमा जमिन्छ, भाँडातिर जमिन्छ होइन,
2: नालीतिर जमिन्छ, खाल्टा खुल्टीमा
0: हजुर, टायरहरूतिर है। अब यस्तो अवस्थामा चाहिँ हामीले त्यो पानी जम्ने जुन छ त्यसलाई चाहिँ रोकथाम गर्नु पर्यो नि त
1: बुझ्नुभयो।
0: लामखुट्टेलाई नियन्त्रण गर्नु हो भने चाहिँ यसको वंशवृद्धि बढाउने जुन कारक छ त्यसलाई नै हामीले रोकथाम गर्नु पर्यो नि। त्यसरी नै मलेरिया भएमा चाहिँ समयमै उपचार चाहिँ गरिहाल्नु पर्छ है
1: हजुर। यो पनि डरलाग्दै रोग हो है बिरे भाइ
0: हो नि।
2: यो जुन चाहिँ अर्को रोग छ त्यो चाहिँ चिकनकुनिया हो है धनमाया बहिनी?
1: ए हजुर हजुर।
2: यो पनि यो एडिस लामखुट्टेको कारणले गर्दा नै हुन्छ, अनि हाम्रो हामीले अब लक्षणहरू पनि यसको लागि जान्नु पर्यो
1: हजुर।
2: र यो लक्षण चाहिँ कस्तो हुन्छ भने यो चिकनकुनियाको चाहिँ उच्च ज्वरो आउनु, जोड्ने दुख्नु भयो, यो मांसपेशीहरू हुन्छ नि त्यो दुख्ने कटकटी खाने
1: हजुर हजुर,
2: अनि छालामा चाहिँ यो ऱ्यास आउने क्या
1: हजुर,
2: यो रातो रातो देख्ने त्यो पनि हुन्छ है यो चिकनकुनियामा चाहिँ
1: हजुर हजुर। यस्तो किसिमको लक्षण देखाएपछि हामीले रोकथाम गर्ने त पर्यो है, त्यो रोकथाम गर्ने उपाय पनि बताइदिनुहोस् न।
2: अब हामीले उपाय त अघि नै यहाँ बिरे भाइले पनि बताउनु हुँदैछ, मैले पनि बताउँदैछु है। अब यो चिकनकुनियाको रोकथामको लागि चाहिँ हामीले डेङ्गु रोकथामको उपायहरू नै हामीले अप्नाउनु पर्यो, अघि नै भनेको जस्तै लामो लामो बाहुला भएको लुगाहरू लाउनु पर्यो
1: हजुर हजुर,
2: पानी जम्नु दिनु भएन, हामीले एकदमै घरको वरिपरि सरसफाइ राख्नु पर्यो, ताकि त्यो जुन चाहिँ लामखुट्टे छ त्यो चाहिँ नहोस् अथवा त्यहाँ उत्पन्न फैलिनु नसकोस् भनेर चाहिँ हामीले घरको वरिपरि सरसफाई एकदमै राम्रोसँगले राख्नु पर्यो. अनि हामीले घरमा शुद्ध झ्याल ढोका एकदमै जालीवाला लगाउनु पर्यो. अनि नानीहरूलाई चाहिँ एकदमै हामीले नानी अथवा ठुलो मान्छेलाई पनि हामीले एकदमै जोगाउनु पर्यो कि हामीले शुद्ध

0: यो मच्छरदानीको प्रयोग गर्नु पर्यो, हामीले यो कुरो बारम्बारै भन्दैछौँ है बिरिबाई।
1: हो नि ठिकै भन्नुभयो। अनि आज हामी यहाँ धनमाया दिदीलाई मच्छरको टोकाइबाट हुने विभिन्न रोगहरू सम्बन्धी जानकारी गराउँदैछौँ। यो बाहेक अरू रोगहरू पनि हुन्छ क्या धनमाया दिदी?
2: हजुर, के रोगहरू हुन्छ होला त्यो पनि बताउँदै जानुहोस् है बिरिबाई।
1: त्यो कुराकानी गर्नुभन्दा पहिले चाहिँ हामी एकछिन विश्राम गरेर अर्को गीत सुनौ न।
2: हुन्छ हुन्छ,
0: सुनौ न त।

0: लौता अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: ज्यू हजुर
0: अनि आज यहाँ धनमाया दिदीलाई मच्छरको टोकाइबाट हुने रोगहरू सम्बन्धी जानकारी गराउँदैछौँ अघि गीत सुन्न अगाडि हामीले दुई तिनवटा रोगहरू सम्बन्धी त जानकारी गरायौँ यो बाहेक मच्छरको टोकाइबाट हुने अर्को रोग चाहिँ हो जापानिज इन्सेफलाइटिस
1: ए हजुर हजुर
0: अनि यो जापानिज इन्सेफलाइटिस भन्ने रोग चाहिँ क्युलक्स भन्ने लामखुट्टेको टोकाइबाट हुँदछ
1: हजुर हजुर
0: अनि जापानिज इन्सेफलाइटिस हुँदा चाहिँ रोग लाग्दा चाहिँ लक्षणहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि उच्च ज्वरो आउने टाउको दुख्ने घाँटी अड्किने अड्केको जस्तो हुने बेहोस हुने अनि पक्षघात हुन सक्ने लक्षणहरू चाहिँ देखा पर्छ हौ धनमाया दिदी
1: हजुर हजुर यसको कुनै रोकथाम गर्ने उपाय छ बिरे भाइ
0: अब रोकथामको लागि चाहिँ खोप लगाउने लामखुट्टेको नियन्त्रण गर्ने अनि सुँगुरहरू पाल्छ नि हाम्रो गाउँघरमा यो सुँगुर पालन क्षेत्र वरिपरि चाहिँ सरसफाइ गर्ने के
1: दिदी
0: यस्तो प्रकारले चाहिँ हामीले जापानिज इन्सेफलाइटिस रोगको रोकथाम चाहिँ गर्न सक्छौँ दिदी
1: हजुर हजुर र कान्छीमाई दिदी बिरे भाइ तपाईँहरूले यो मच्छरबाट कसरी रोगहरू फैलिन्छ त्यो धेरै कुरोहरू बताउनु भयो र त्यो बाहेक अरू के कारणहरू छ त्यो पनि बताउनुहोस् न
0: मच्छरबाट रोग फैलिनुको अरू कारणहरू चाहिँ के छ भन्दा नि धनमाया दिदी
1: हजुर
0: पहिलो चाहिँ हो वातावरणीय कारण बुझ्नुभयो
1: त
0: अनि वातावरणीय कारणमा चाहिँ फोहोर पानी जम्नु नाला तथा ढलको उचित व्यवस्थापन नहुनु यसो हुँदा चाहिँ अब पानीहरू जमिराखेको हुन्छ नि अनि त्यसरी नै वर्षायाममा धेरै जग्गा चाहिँ अब पानी जमिरहेको हुन्छ नि यसले गर्दाखेरि चाहिँ मच्छर फैलिन्छ अनि यो चाहिँ वातावरणीय कारणहरूभित्र पर्छ है धनमाया दिदी
1: हजुर हजुर
2: त्यति मात्र कहाँ हो र धनमाया बहिनी बिरे भाइ अर्को कारण पनि छ त्यो चाहिँ भयो अब मच्छरबाट रोग फैलिनुको अरू कारणहरूमा चाहिँ सामाजिक कारणहरू पनि आउँछ यसमा
1: ए के होला नि यो सामाजिक कारण चाहिँ
2: जस्तो कि अब यो जनचेतनाको कमी हुनु है र अस्वच्छ वासस्थान हुनु त्यसरी नै अर्को आउँछ जलवायुमा परिवर्तन हुनु तापक्रममा वृद्धि हुनु अनि अत्यधिक वर्षा हुनु लामखुट्टेको अब अत्यधिक वर्षा भएपछि लामखुट्टेको प्रजनन पनि बढेर जान्छ यो चाहिँ आयो अब सामाजिक कारणहरूमा
1: हजुर हजुर अनि यसरी मच्छरबाट धेरै रोगहरू त लाग्छ भनेर भन्नुभयो है अनि यो रोगको प्रभाव चाहिँ के कस्तो छ त्यो पनि जान्नु पर्यो नि त बिरे भाइ बताउनुहोस् न
0: मच्छरबाट हुने रोगको प्रभाव चाहिँ के छ भन्दाखेरि स्वास्थ्य नराम्रो हुनु बिरामीको संख्या वृद्धि हुनु है मृत्यु दर बढ्न सक्ने त्यसरी नै लामो समयसम्म स्वास्थ्यमा समस्या हुनु
1: त्यसरी
0: नै अर्को प्रभाव छ आर्थिक प्रभाव
1: यो पनि हुन्छ मेरो भाइ
0: हजुर अब बिरामी भएपछि उपचारको खर्च बढ्ने भयो
1: ठिकै हो
0: अनि काम गर्ने क्षमता पनि घट्ने भयो अनि यसो भएपछि चाहिँ परिवारमा आर्थिक भार चाहिँ बढ्ने भयो त्यसले गर्दाखेरि यसले आर्थिक प्रभाव पनि पार्छ हौ धनमाया दिदी
1: हजुर हजुर ठिकै कुरा गर्नुभयो
0: त्यसरी नै अर्को प्रभाव चाहिँ छ सामाजिक प्रभाव
1: ए हजुर
0: विद्यालय तथा कार्यस्थलमा अनुपस्थिति हुनु समुदायमा स्वास्थ्य संकट बढ्नु यो चाहिँ सामाजिक प्रभाव हो नि त धनमाया दिदी
1: अनि अर्को कुरो के सोध्न मन लाग्यो भने नि कान्छीमाया दिदीलाई यो मच्छरबाट हुने रोग नियन्त्रणको उपायहरू पनि बताइदिनुहोस् न
2: हुन्छ नि धनमाया बहिनी अब यो मच्छरबाट हुने रोगको नियन्त्रणको लागि हामीले उपायहरू त अप्नाउनु पर्यो नि नअप्नाए त हुँदैन र यो उपायमा चाहिँ के आउँछ भन्दाखेरि हामी व्यक्तिगत स्तरमा चाहिँ हामीले मच्छरदानी प्रयोग गर्नु पर्यो
1: अनि
2: हामीले कुरा गऱ्यौँ अनि लामखुट्टे भगाउने हामीले क्रिमहरू पनि प्रयोग गर्न सक्छौँ त्यो पनि लगाउन सक्छौँ अनि पुरा शरीर ढाक्ने कपडा हामीले लगाउनु पर्यो अनि घर वरिपरि चाहिँ एकदमै सफा राख्नु पर्यो हामी
0: यो चाहिँ व्यक्तिगत स्तरमा गर्न सक्छौँ त्यसरी नै हामीले घरेलु स्तरमा

0: चाहिँ के गर्ने है
1: त्यो पनि त जान्नु पर्यो
0: हो नि. यसमा चाहिँ हामीले पानी जम्नु दिनु हुँदैन कुनै ठाउँमा है. फुलदानी टायर ड्रम आदि चाहिँ नियमित सफा गर्ने.
1: हजुर.
0: अनि अब यो कतिवटा ठाउँमा त पानीको समस्या हुन्छ है.
1: हो नि.
0: ड्रमतिर पानी राख्नै पर्ने अवस्था हुन्छ. त्यो भएर चाहिँ त्यो ड्रमको पानीलाई चाहिँ ढाकेर राख्ने चाहिँ व्यवस्था मिलाउनु पर्यो.
1: याद गर्नु पर्यो है सबै पानीहरू खुला चाहिँ राख्नु भएन. सबैलाई अब ढक्कन लगाउने चाहिँ बानी बसाल्नु पर्यो.
0: हजुर. अनि त्यसरी नै झ्याल ढोकामा चाहिँ हामीले जाली लगाउने व्यवस्था चाहिँ गरियो भने
1: ज्यू
0: मच्छरबाट हुने रोगहरूको नियन्त्रण चाहिँ हामी गर्न सक्छौँ.
1: हजुर हजुर.
2: त्यति मात्र कहाँ हो र अर्को मलाई भन्नु मन लागेको कुरा के छ भन्दाखेरि अब मच्छरबाट हुने रोगलाई नियन्त्रण गर्नुको लागि हामीले अर्को उपाय पनि त अप्नाउन सक्छौँ.
1: के उपाय हो
2: त्यसमा चाहिँ अब सामुदायिक स्तरमा पनि हामीले केही काम गर्न सक्छौँ.
1: हजुर.
2: जस्तो कि अब सरसफाई अभियान हामीले सुरु गर्नु पर्यो. सबैलाई भन्नु पर्यो लु है सरसफाई राख्नुपर्छ भनेर भन्नु पर्यो. सञ्चालन गर्नु पर्यो. अनि जनचेतना कार्यक्रम गर्ने काम पनि हामीले गर्नु पर्यो.
1: त्यो
2: एकजनाले मात्रै गरेर हुँदैन. हामीले सबैलाई भन्नु पर्यो. गाउँ छर छिमेकी अल्लो घर पल्लो घर सबैलाई भन्नु पर्यो. अनि त्यसरी नै हामी सबैजना मिलेर यो कीटनाशक औषधि छर्किने काम पनि गर्नुपर्छ.
1: ज्यू ज्यू. हजुर.
2: त्यसो गर्यो भने हामीले केही हदसम्म पनि यो जुन चाहिँ मच्छरबाट हुने रोगहरूमा हामी केही हदसम्म पनि बाँच्न चाहिँ सक्छौँ.
1: राम्रो कुरा हो नि कान्छी बहिनी दिदी.
0: हो नि. अनि धनमाय दिदीलाई समग्रमा भन्नुपर्दाखेरि चाहिँ के कुरा भन्नु मन लाग्यो भने जुन मच्छरबाट हुने है मच्छरको टोकाइबाट हुने विभिन्न रोगहरू सम्बन्धी तपाईँलाई जानकारी गरायौँ है. अनि योबाट बाँच्नु अथवा नियन्त्रण गर्नुको लागि चाहिँ जनचेतना चाहिँ सबैभन्दा मुख्य कुरो हो.
1: हजुर.
0: प्रत्येक व्यक्तिले आफ्नो घर विद्यालय र समुदायलाई चाहिँ सफा राखेर रोगको जोखिम चाहिँ केही हामी कम गर्न चाहिँ सक्छौँ. अनि त्यसरी नै रोगको लक्षण देखिएमा चाहिँ तुरुन्तै स्वास्थ्य केन्द्रमा गएर जचाइहाल्नु पर्यो.
1: हजुर.
0: अनि उपचार गर्ने व्यवस्था चाहिँ मिलाइहाल्नु पर्यो. घरमा बसेर झारफुक गरेर चाहिँ हुँदैन है धनमाइले.
1: ठिकै कुरा हो नि बिरे भाइ.
2: हो नि. अन्धविश्वासपट्टि चाहिँ लाग्नु भएन र यसरी केही ज्वरो आइहाल्यो अथवा यो जति भनेको अनुसार हामीले के हामीले यहाँ बिरे भएर मैले जति कुरा तपाईँलाई भने त्यो अनुसार केही पनि लक्षण देखा पर्यो भने हामीले डक्टरकोमा गएर सरसल्लाह लिएर उपचार चाहिँ समयमै गरिहाल्नु.
1: हजुर हजुर. राम्रो कुरा हो नि कान्छीमाई दिदी बिरे भाइ. र बिरे भाइ कान्छीमाई दिदी आज तपाईँहरूले मच्छरबाट हुने रोगहरू के छ त्यो सम्बन्धी धेरै राम्रोसँगले खुलास्त पारेर त बताइदिनु भयो.
2: हजुर. भनेपछि
1: छर्लङ्ग पारेर बुझाउनु भयो नि.
2: ज्यू. धेरै कुरा बुझ्नुभयो.
1: धेरै बुझेँ कान्छीमाई दिदी.
2: खुसी लाग्यो बिरे भाइ.
1: खुसी लाग्यो. अब कति अब नबुझेको नजानेकोहरूलाई यो सम्बन्धी बताइहाल्नु पर्यो मैले पनि गएर गाउँघरमा. र समय छ भने गीत सुनाएर मनोरञ्जन गराउनुहोस् न बिरे भाइ.
0: हुन्छ नि धनमाया दिदी. लु सुनौ न त यो गीत.

कलाहरू प्रदर्शन गर्न बहुमूल्य मञ्च प्रदान गर्ने प्रतिबद्धताको उदाहरण दियो श्री तामाङले थप भन्नुभयो उहाँले भन्नुभयो प्रधानमन्त्री मत्स्य सम्पदा योजना तथा राज्यको आफ्नै मुख्यमन्त्री मत्स्य उत्पादन योजना अन्तर्गत हामीले उत्पादनको आधुनिकीकरणमा लगानी गर्न जारी राखेका छौं सिक्किमका बाबु छोरीको जोड़ी ग्राण्ड मास्टर त्रिलोक सुब्बा र अद्वैती सुब्बाले 8 देखि 11 जुलाईसम्म पुणेको छत्रपति शिवाजी स्टेडियममा आयोजित भइरहेको पाँचौं राष्ट्रिय ताइक्वाण्डो पुम्से च्याम्पियनशीप 2026मा स्वर्ण र रजत पदक जितेर राज्यको नाम रोशन गरेका छन् आठौं दान ब्ल्याक बेल्टका ग्राण्ड मास्टर त्रिलोक सुब्बाले भारतभरका शीर्ष प्रतिस्पर्धीहरूलाई हराउँदै 60 वर्ष मुनिका पुरूषहरूको एकल समूह अर्थात व्यक्तिगत पुम्से वर्गमा स्वर्ण पदक जिते उनकी छोरी तेस्रो दान ब्ल्याक बेल्ट अद्वैती सुब्बाले 30 वर्ष मुनिका महिलाहरूको व्यक्तिगत पुम्से प्रतियोगितामा रजत पदक हात पारिन् त्रिलोक सुब्बाले भने उनीहरूको उपलब्धिले यस सेप्टेम्बरमा दक्षिण कोरियामा हुने विश्व ताइक्वाण्डो पुम्से च्याम्पियन

0: छिपको लागि छनौटको दिशामा महत्वपूर्ण कदम चालेको छ। सिक्किम फुटबल संघ एसएफए ले आज 2026 सीजनका लागि आफ्नो फुटबल क्यालेण्डर अनावरण गर्यो र एसएफए फुटबल हाउस गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा एसएफए ए डिभिजन लीगको थालनीको घोषणा गर्यो। संचारकर्मीलाई सम्बोधन गर्दै एसएफए का महासचिव फुर्बा शेर्पाले एसएफए ए डिभिजन लीग 16 जुलाईमा शुरू हुने बताए, जसमा 10 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उनले जानकारी दिए कि जोंगरी एफसी र नर्दनर्स एफसी यस वर्षको प्रतियोगितामा दुई नयाँ प्रवेशकर्ता हुन्। अन्य टोलीहरू सिक्किम पुलिस एफटी, सिक्किम ब्रदरहुड एफसी, सिक्किम आक्रमण एफसी, गान्तोक हिमालयन एससी, हाउलर स्पोर्टिङ सिङताम, साङ मुस्ताङ फुटबल क्लब, रेड पाण्डा एफसी र सिक्किम बोइज एफसी हुन्। श्री शेर्पाले घोषणा गरे कि सिक्किम प्रीमियर लीगबाट प्रतिबन्धित खेलाड़ीहरू एआईएफएफ का नयाँ नियमहरू अनुसार ए डिभिजन लीगमा भाग लिने योग्य हुने छैनन् र सञ्चालन खर्च घटाउन सबै खेलहरू गान्तोकको पालजोर स्टेडियममा खेलाइनेछ। महासचिवले एसएफए महिला लीगको तयारी पनि भइरहेको र थप विवरण चाँडै घोषणा गरिने बताए। एकता र पर्यावरणीय जिम्मेवारीको उल्लेखनीय प्रदर्शन गर्दै सिक्किम ब्याडमिन्टन संघ बीएएसले आफ्ना सबै सम्बद्ध जिल्ला ब्याडमिन्टन संघहरू र सम्बद्ध क्लबहरूसँगको समन्वयमा आज सिक्किम पर्यावरण पर्व 2026 को एक भागको रूपमा सिक्किमका सबै जिल्लाहरूमा राज्यव्यापी वृक्षारोपण अभियान सफलतापूर्वक आयोजना गर्यो। सिक्किम सरकारले एकदेखि 14 जुलाईसम्म सिक्किम पर्यावरण पर्व घोषणा गरेको छ, जुन पर्यावरणीय संरक्षण र दिगो विकासलाई प्रवर्धन गर्न समर्पित राज्यव्यापी पर्यावरणीय अभियान हो। सिक्किम ब्याडमिन्टन संघका प्रमुख संरक्षकको रूपमा पनि काम गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी पहलबाट प्रेरित भएर राज्यभरि आफ्नो ब्याडमिन्टन समुदायलाई परिचालन गरेर यस महान अभियानमा बीएएस सम्पूर्ण हृदयले सामेल भयो। आगामी 212 भानु जयन्ती समारोहलाई भव्य गरिमामय र ऐतिहासिक रूपमा मनाउने उद्देश्यले नेपाली साहित्य परिषद सिक्किमको मुख्यालयमा परिषदका अध्यक्ष हरि ढुंगेलको अध्यक्षतामा विभिन्न जातीय सामाजिक सांस्कृतिक तथा साहित्यिक संघ संस्थाका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न भयो। परिषदले सम्पूर्ण साहित्य प्रेमी तथा नेपाली भाषी समुदायलाई समारोहमा उत्साहपूर्ण सहभागिताका लागि हार्दिक आह्वान गरेको छ। पाकिम जिल्लाको कृषि विभागले डिक्लिङ पाचेखानी राष्ट्रिय खाद्य सुरक्षा तथा पोषण मिशन अन्तर्गत धान प्रदर्शन सह खेत रोपाई सफलतापूर्वक आयोजना गर्यो। कार्यक्रमको उद्देश्य वैज्ञानिक धान रोपाई प्रविधिहरू प्रदर्शन गर्नु थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोताहरू अब सुनिरहेका छौं आजका रहल अनि भोलिका कार्यक्रमका संक्षिप्त जानकारी। अहिले 6:50 सुनाउनेछौ आकाशवाणी खरसाङ केन्द्रबाट प्रादेशिक समाचार। 7 बजे सुन्नुहुनेछ कार्यक्रम लोकलहरी, इन्द्र रसाइलीको स्वरमा केही लोक गीतहरू। 7:15 सुनाउनेछौ कार्यक्रम सुरसंगम। राति 8 बजे सुनाउनेछौ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौ कार्यक्रम चर्चा चौतारी। 9:15 स्पटलाइट अनि राति 10 बजी सुन्न सक्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ 6:20। बिहान 6:30 सुनाउनेछौ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:05 कार्यक्रम शुभ प्रभात बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौ आधुनिक खेतीपातीबारे केही जानकारी। 7:15 सुनाउनेछौ हिन्दी भजन महेश्वर तामाङको स्वरमा। 7:35 सुनाउनेछौ कार्यक्रम संगीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार। 8:45 सुन्नुहुनेछ कार्यक्रम योजना विशेष प्रधानमन्त्री फसल बीमा योजना। 9:02 सुनाउनेछौ केही हिन्दी गजल भूपेन्द्र नि मितालीको स्वरमा। 9:30 प्रस्तुत गर्नेछौ देविका छेत्रीद्वारा लिखित नेपाली नाटक प्रतिघात। 10:02 सुनाउनेछौ कार्यक्रम हेलो खरसाङ केही हिन्दी फिल्मी गीतहरूसित। 10:30 रहेको छ कार्यक्रम व्यक्ति विशेष। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 सुनाउनेछौ पाश्चात्य सांगीतको कार्यक्रम मेलोडी टाइम। 1:02 सुन्नुहुनेछ तिब्बती कार्यक्रम।

3:20 रहेको छ कार्यक्रम गीत संगीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4 बजी सुन्नुहुनेछ भानु जयन्तीको महत्वबारे नेपालीमा एक वार्ता। वार्ताकार हुनुहुन्छ रूपेश शर्मा अनि सागर शर्मा। 4:30 कार्यक्रम शिक्षा ज्योति। 5:30 छ कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन प्रोग्राम। बेलुकी 6:10 कार्यक्रम गाउँले सभा। 7 बजी रहेको छ कार्यक्रम साप्ताहिक कार्यक्रम ढाकपुतली। 8:30 सुन्नुहुनेछ कार्यक्रम पार्वतीय धनी। 9:15 सुन्नुहुनेछ स्पटलाइट। 9:30 सुन्नुहुनेछ कार्यक्रम संस्कृति भारती। अनि 10 बजी सुन्नुहुनेछ अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, यी त्यति आजका रहन अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुन्नुहोस् मौसमबारे छोटो जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका कतिपय क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको छ। उत्तर बङ्गालका कतिपय क्षेत्रहरूमा भारी वर्षाको सम्भावनासितै उप पार्वतीय क्षेत्रहरूमा भारी वर्षाका कारण भूसङ्खलन साथै अन्य प्राकृतिक प्रकोपको पनि सम्भावना रहेको छ। दार्जिलिङ अनि कालिम्पोङ जिल्लामा आगामी केही दिन मध्यमदेखि भारी वर्षा 7-20 सेन्टिमिटरसम्म हुने सम्भावना छ। मौसम विभागको जानकारी अनुसार दार्जिलिङको आज अधिकतम तापक्रम 22 डिग्री रहेको छ भने न्यूनतम तापक्रम 20 डिग्री रहेको छ। खरसाङको अधिकतम तापक्रम 26 डिग्री अनि न्यूनतम 23 डिग्री रहेको छ भने कालिम्पोङ जिल्लाको अधिकतम तापक्रम 27 डिग्री अनि न्यूनतम 24 डिग्री रहेको छ। यसरी नै मिरिकको अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम 22 डिग्री रहेको छ भने सिलगढीको अधिकतम तापक्रम 30 डिग्री अनि 26 डिग्री रहेको छ।

0: Sådan hos som os er.
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण सुरु भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। तृणमूल काङ्ग्रेसको पार्टी फण्डसँग जोडिएका ब्याङ्क खातामाथि जाँच तीव्र भएको छ। नयाँ पार्टी निर्माण समितिको आह्वानमा आगामी 11 जुलाईको दिन जिमखाना हलमा सर्वदलीय बैठक सम्पन्न हुने भएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन खरसाङ डिभिजन कमिटीले आज दार्जीलिङका लोकसभा सांसद राजु विष्टसित भेट गर्दै दार्जीलिङ कालेबुङ जिल्ला अन्तर्गत हरेक वन बस्तीमा वन अधिकार कानून 2006 पूर्ण रूपले लागू गराउन स्मारक पत्र चढाएको छ र दुधे बालासन नदीमाथि भारतीय सेनाद्वारा निर्माण गरेको बेली ब्रिज हिज साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। अब समाचार विस्तारमा। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण सुरु भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। लगभग चार दशकपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रधानमन्त्री श्री मोदीलाई विमानस्थलमा स्वागत गर्नुभयो। उहाँलाई स्वागत गर्न भारतीय समुदाय ठूलो संख्यामा उपस्थित भएका थिए। भारतीय तिरंगा फहराउँदै किया ओरा मोदीको नारा लगाएपछि माहौल उत्साहले भरिएको थियो। भ्रमणको क्रममा दुई नेताहरूले व्यापार, निवेश, शिक्षा, तकनिकी र जनस्तरको सम्बन्धमा सहयोगलाई अझ बलियो बनाउने उपायहरूमाथि चर्चा परिचर्चा गर्ने अपेक्षा गरिएको छ, जसले भारत र न्यूजील्याण्ड बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। तृणमूल काङ्ग्रेसको पार्टी फण्डसँग जोडिएका ब्याङ्क खातामाथि जाँच तीव्र भएको छ। कलकत्ता उच्च न्यायालयले दैनिक खर्च सञ्चालनको लागि आंशिक छुट पाए पनि विधाननगर साइबर पुलिस स्टेशनले विभिन्न सार्वजनिक र निजी ब्याङ्कहरूलाई तृणमूलको 12 ब्याङ्क खाताहरूमा लेनदेन रोक्न निर्देश दिएको छ। पुलिस सूत्र अनुसार पहिलो र दोस्रो चरणमा फ्रिज गरिएको खातामा जम्मा रकम

0: सबै पक्षबाट सहमति हस्ताक्षर संग्रह गरिने लगायत अन्य विषयमा चर्चा गरिने जानकारी दिनुभएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशन खरसाङ डिभिजन कमिटीले आज डिभिजन कमिटीका मूल सचिव राजकुमार रिजालको नेतृत्वमा सांसद राजु विष्टसित भेट गर्दै दार्जीलिङ कालेबुङ जिल्ला अन्तर्गत हरेक वन बस्तीमा वन अधिकार कानून 2006 पूर्ण रूपले लागू गराउन स्मारक चढाएको छ। एक रिपोर्ट।
1: मूल सचिव राजकुमार रिजालले सांसद श्री विष्टसितको भेटमा भारत सरकारले 2006 जल जंगल र जमीनमाथि वनबस्तीमा बसोबास गर्ने वन निवासीहरूको सामुदायिक मालिकाना अधिकारलाई स्वीकार गरेर वन अधिकार कानून 2006 गठन गरेको हुनाले दार्जीलिङ र कालेबुङ जिल्लामा रहेका हरेक वन बस्तीमा पनि वन अधिकार कानून 2006 पूर्ण रूपमा लागू गराइयोस् भनी सांसद समक्ष निवेदन राख्नुभएको छ। साथै यस क्षेत्रमा अवस्थित प्रत्येक वन बस्तीहरूमा बुनियादी विकासमूलक कार्यहरूको निम्ति राशि उपलब्ध गराउन माग गरिएको छ। प्रत्युत्तरमा सांसद श्री विष्टले वनवासीहरूको वन अधिकार कानून 2006 लागू गराउने सन्दर्भमा काम गरिदिने वचन दिए भने वन बस्तीहरूमा चाँडै विकासमूलक कार्यहरू पनि सम्पन्न गराउने सान्त्वना दिनुभएको छ। आकाशवाणी खरसाङको लागि समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: दुधी बालासन नदीमाथि भारतीय सेनाद्वारा निर्माण गरेको बेली ब्रिज हिज साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्राप्त जानकारी अनुसार उक्त बेली ब्रिजबाट अधिकतम 7.5 टन तौलसम्मका वाहनहरू मात्र आउजाउ गर्न पाउने बताइएको छ। सेनाका एक अधिकारीका अनुसार ब्रिजको सुरक्षालाई ध्यानमा राख्दै यसभन्दा अधिक तौल भएका वाहनहरूलाई अनुमति दिने छैन। यसरी नै गाडीको छप्परमा अत्याधिक सामान राख्न नपाइने नियम बनाइएको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ब्रिजको प्रवेशद्वारमा गेट जडान गरिएको छ, जहाँ तोकिएको उचाइभित्र रहेका वाहनहरूलाई मात्र प्रवेश दिइनेछ। यस्तो व्यवस्थाले ब्रिजको दीर्घकालीन सुरक्षा र वाहनहरूको आउजाउलाई सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल सरकारका शहरी विकास तथा नगरपालिका मामिला मन्त्री अग्निमित्र पालको निर्देशनपछि प्रशासनले आज आसनसोल बजार क्षेत्रमा अवैध अतिक्रमणको विरूद्ध ठूलो अभियान शुरू गरेको छ। अभियानको क्रममा कुनै पनि अप्रिय परिस्थितिसँग जुझ्न ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो। शहरी विकास तथा नगरपालिका मामिला मन्त्री अग्निमित्र पालले आसनसोल बजार क्षेत्रको भ्रमण गरेर पुलिस र प्रशासनिक अधिकारीहरूलाई सड़क र फुटपाथमा मुक्त गर्न र आम मानिसहरूको आउजाउलाई सहज बनाउन निर्देश दिएका छन्। हिज राति नगर निगम प्रशासनले मन्त्रीको निर्देशको माइकिङ गर्दै बिहान 11 बजेसम्म बनाएका अवैध पसलहरू हटाउने घोषणा गरिरहेको बताएको थियो। आसनसोल नगर निगम प्रशासनले कदम चालेर राहालेनदेखि गिर्जा मोडसम्म सड़क किनारमा रहेका अवैध पसलहरू हटाउने प्रक्रिया शुरू गर्यो। धेरै अस्थायी संरचनाहरू बुलडोजरको सहायताले भत्काएको छ र सम्पूर्ण क्षेत्रलाई अतिक्रमण मुक्त बनाउने प्रयास भइरहेको छ। रथयात्रा 2026 अवसरमा तीर्थयात्रीहरूको सम्भावित भीड र अतिरिक्त यात्रीहरूको दबाउलाई ध्यानमा राख्दै दक्षिण पूर्व रेलवेले शालिमार पुरी शालिमार र बाङ्री पोसी पुरी बाङ्री पोसीको बीचमा विशेष रेलहरू सञ्चालन गर्ने निर्णय गरेको छ। यी विशेष रेल सेवाहरूले पश्चिम बंगाल र ओडिसाका तीर्थयात्रीहरूलाई पुरी पुग्न थप सुविधा प्रदान गर्दछ। रेल प्रशासनले आज साँझ जारी गरेको एक विज्ञप्ति अनुसार ट्रेन नम्बर 08565 शालिमार पुरी रथ यात्रा विशेष ट्रेन 15 जुलाई र 23 जुलाईमा शालिमारबाट साँझ 6 बजे प्रस्थान गर्नेछ र भोलिपल्ट बिहान 6 बजे पुरी पुग्नेछ। रेल मन्त्री अश्विनी वैष्णवले टनेल बोरिङ मेसिन दुर्गाले पम्पन पर्पल लाइनमा सफलता हासिल गरेकोमा कलकत्ता मेट्रोको टोलीलाई बधाई दिएको छ। आज बिहान बागडोग्राको बिहार मोडमा भएको सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने केही यात्रीहरू घाइते भएका छन्। उत्तरबंग राज्य परिवहन निगमको एउटा बस इस्लामपुरबाट सिलगढी गइरहेको समय दुर्घटना भएको बताइएको छ। लागू पदार्थ विरूद्ध जागरूकता फैलाउन अखिल भारतीय विद्यार्थी परिषद एबीभीपीले आज सिलगढी कलेजका विद्यार्थीहरूसँग विशाल जागरूकता रैलीको आयोजना गर्यो। रैलीले शहरका विभिन्न मुख्य सड़कहरू पार गरी आम जनतामा नशामुक्त

र समाजको निम्ति आग्रह गर्यो। यसैबीच एबिपीबीले कलेज र स्कूल वरपर तम्बाकुजन्य बिक्री गर्ने र नाबालिकहरूलाई सिगरेट, गुटखा र अन्य मादक पदार्थ बेच्ने विरुद्ध कडा अडान लिएको छ। एबिपीबीका सिलगढी साङ्गठनिक जिल्ला सचिव गौतम सौगत दासले अहिले विद्यार्थीहरूमा लागू पदार्थको प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उहाँले विद्यार्थीको भविष्यलाई लागू पदार्थको अन्धकारमा धकेल्ने प्रयास विरुद्ध एबिबिपीले हरेक तहमा आन्दोलन गर्ने बताउनु भएको छ। सिलगढी महकुमा अन्तर्गत फाँसीदेवा थानाका पुलिसले ठूलो पशु तस्करको भण्डाफोड गर्दै 38 भैँसी बोकेको एउटा कन्टेनर जफ्त गरेको छ। यस मामिलामा एक अभियुक्तलाई पक्राउ गरिएको छ। हिजो अबेरराती कन्टेनरबाट ठूलो संख्यामा भैँसी तस्करी भइरहेको सूचना फाँसीदेवा पुलिसले थाहा पाएपछि राष्ट्रिय राजमार्ग 27 कान्तिभिता क्षेत्रमा राति अबेर चेकपोइन्ट सुरु गरिएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पूर्ण एकपल्ट। न्यूजील्याण्डको 2 दिवसीय ऐतिहासिक भ्रमण सुरु भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। तृणमूल काङ्ग्रेसको पार्टी फण्डसँग जोडिएका ब्याङ्क खातामाथि जाँच तीव्र भएको छ। नयाँ पार्टी निर्माण समितिको आह्वानमा आगामी 11 जुलाईको दिन जिमखाना हलमा सर्वदलीय बैठक सम्पन्न हुने भएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन खरसाङ डिभिजन कमिटीले आज दार्जिलिङका लोकसभा सांसद राजु विष्टसित भेट गर्दै दार्जिलिङ कालेबुङ जिल्ला अन्तर्गत हरेक वन बस्तीमा वन अधिकार कानून 2006 पूर्ण रूपले लागू गराउन स्मारक पत्र चढाएको छ र दुधे बालासन नदीमाथि भारतीय सेनाद्वारा निर्माण गरेको बेली ब्रिज हिजो साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। बेलुकी 7:50 अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

समाचार पछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ। अब श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम लोकलहरी। सुनाइरहेका छौँ इन्द्र रसाइलीको स्वरमा केही लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। यो कार्यक्रम श्रोताहरूले सुन्नुहुनुहुन्छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा। श्रोताहरूलाई सुनायौँ इन्द्र र शैलीको स्वरमा केही लोकगीत। यो मिठो प्रस्तुतिपछि अबको क्रममा प्रस्तुत छ कार्यक्रम सुरसङ्गम। सुनाइरहेका छौँ शङ्कर राई गाईको स्वरमा केही आधुनिक गीत।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशका भ्रमणको अन्तिम चरणमा आज पुग्नुभयो न्यूजील्याण्डको अकल्याण्डमा। उपराष्ट्रपति श्री राधाकृष्णले गर्नुभयो सिमला स्थित आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी अन्तर्राष्ट्रिय सेमिनारको भर्चुअल रूपमा उद्घाटन। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाको अध्यक्षतामा आयुष्मान भारत डिजिटल मिशन अन्तर्गत स्टेयरिङ समूहको तेस्रो बैठक सम्पन्न। सर्वोच्च अदालतले अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष अनुसन्धानका लागि दर्ता भएका याचिकाहरूमाथि गर्नेछ सोमबार सुनवाई। अनि केन्द्र सरकारद्वारा उच्च अल्कोहल सामग्री भएका औषधिहरूको नियमलाई अझ कडा कानून बनाउन औषधि नियम 1945 संशोधित। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशहरूको अन्तिम यात्राका क्रममा आज न्यूजील्याण्डको अकल्याण्ड पुग्नुभयो। यो लगभग चार दशकमा भारतीय प्रधानमन्त्रीका न्यूजील्याण्डको पहिलो भ्रमण हो। प्रधानमन्त्री मोदीलाई न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले विमानस्थलमा स्वागत जनाउनुभयो। भारतीय समुदायका सदस्यहरूले पनि उहाँलाई हर्षोल्लासका साथ स्वागत जनाए। भ्रमणको क्रममा दुवै नेताहरूले व्यापार, लगानी, शिक्षा, प्रविधि र आपसी सम्बन्धमा सहयोगलाई अझ बलियो बनाउने विषयमाथि गहन छलफल गरिने अपेक्षा गरिएको छ। उपराष्ट्रपति राधाकृष्णले आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थान आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एउटा यात्राको उद्घाटन र सरदार पटेलको दृष्टिकोण एकता, एकता र संघीयता विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्दै भर्चुअल रूपमा सम्बोधन गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो वन्दे मातरमले मातृभूमि प्रतिको प्रेम पवित्र राष्ट्रिय दायित्वमा रूपान्तरण गरेको छ र पुस्तौका स्वतन्त्र सेनानीहरूलाई साह

त्याग र आशा सहित प्रेरित गर्यो। उपराष्ट्रपतिले सरदार वल्लभ भाई पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै नागरिकहरूलाई वन्दे मातरमको स्थायी सन्देश र सरदार पटेलको दूरदर्शी आदर्शलाई अगाडि बढाएर एकताबद्ध आत्मविश्वासी तथा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रतिपादित विकसित भारत निर्माण गर्ने आफ्नो संकल्पलाई बलियो बनाउन आग्रह गर्नुभयो।

0: स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज आयुष्मान भारत डिजिटल मिशनको प्रगति समीक्षा गर्न मिशन स्टेयरिङ समूहको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। बैठकले आयुष्मान भारत डिजिटल मिशन विश्वको सबैभन्दा ठूलो डिजिटल स्वास्थ्य इको सिस्टम मध्ये एउटा देखा परेको उल्लेख गरेको छ। लगभग 94 करोड़ आयुष्मान भारत स्वास्थ्य खाता नम्बरहरू सृजना गरिएका छन् र 105 करोड़ स्वास्थ्य रेकर्डहरू जोड़िएका छन्। बैठकलाई सम्बोधन गर्दै श्री नड्डाले यस मिशन अन्तर्गत एउटा बलियो डिजिटल स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको र अर्को चरणमा यसको अधिक उपयोगमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले प्रत्येक नागरिकका लागि समावेशिता, पहुँच र प्रयोगमा सहजता सुनिश्चित गर्दै विश्वव्यापी स्वास्थ्य कवरेज प्राप्त गर्न प्रविधिले शक्तिशाली उपकरणहरूको रूपमा काम गरिरहनुपर्ने कुरामा जोड दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा राष्ट्रिय उत्पादकता परिषद, उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग र वाणिज्य विभागका अधिकारीहरूसँग समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। सामाजिक सञ्जालको एउटा पोस्टमा श्री गोयलले बैठकमा अन्तर्विभागीय सहकार्य सुधार गर्ने, संस्थागत क्षमताहरू सुदृढ गर्ने र उत्पादकत्व तथा सेवा प्रवाह बढाउने बारेमा छलफल भएको जनाउनु भएको छ। अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष र समय सीमाबद्ध अनुसन्धानका लागि दर्ता भएका धेरै याचिकाहरूमाथि सर्वोच्च अदालतले सोमबार सुनवाई गर्नेछ। 7 जुलाईमा अयोध्या अदालतले राम मन्दिरमा भएको दान चोरीको आरोपमा पक्राउ परेका 8 अभियुक्त मध्ये 3 जनालाई 1 दिनको प्रहरी हिरासतमा पठाएको थियो। भारतले द्वन्द्व सम्बन्धित यौन हिंसाको कड़ा निन्दा गरेको छ। यसलाई युद्ध, आतंकवाद, यातना र राजनीतिक दमनको हत्याको रूपमा दुरूपयोग गरेको जनाएको छ। द्वन्द्व सम्बन्धित यौन हिंसा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषदको खुल्ला बहसमा बोल्दै संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत पी हरिशले दण्डहीनताको प्रचलित संस्कृतिमा यस्तो हिंसा कायम छ जसले भारतले यस्ता जघन्य कार्यहरूको कडा निन्दा गर्दछ भन्नुभयो।
1: Sexual violence continues to be used as a means of war, of terrorism, torture and political repression to subjugate communities, suppress dissent and inflict human suffering. This continues amid a thriving culture of impunity. We strongly condemn such heinous acts. Conflict-related sexual violence devastates women individually and creates inerasable scars on the spirit of the human ecosystems around them. Beyond physical harm, the psychological trauma and social isolation that follows demand carefully designed interventions for the rehabilitation and reintegration of survivors.
0: समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारतीय तटरक्षक दलले आज नयाँ दिल्ली स्थित आफ्नो मुख्यालयमा 1 दिने सम्मेलन आयोजना गर्यो। सम्मेलनमा देशका अग्रणी सिपयार्ड र जहाज डिजाइन संस्थाका प्रतिनिधिहरूले भाग लिए। सम्मेलनले भविष्यका सम्बन्धी तटरक्षक दलका जहाजहरूमा छलफल गरेको थियो। रक्षा मन्त्रालयले सम्मेलन उदाउँदो परिचालन चुनौतीहरू, उन्नत जहाज डिजाइन अवधारणाहरूको डिजिटल प्रमाणीकरण, आधुनिक प्रविधिहरू अप्नाउने र भविष्यका बहुद्देश्य तटरक्षक दलका जहाजहरूको सञ्चालन क्षमताहरू बढाउनमा केन्द्रित रहेको बताएको छ। सामाजिक सञ्जाल प्लेटफर्म वाट्सएपले प्रयोगकर्ता नाम सुविधा कार्यान्वयनको सम्बन्धमा सरकारलाई आफ्नो

0: श्रोताहरू, अबको क्रममा प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। न्यूजील्यान्डको दुई दिवसीय ऐतिहासिक भ्रमण सुरु भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्यान्डमा भव्य स्वागत गरिएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले अस्ट्रेलियाबाट तमिलनाडु अमूल्य पुरावशेषहरू सफलतापूर्वक फर्केकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले ओमानका विदेश मन्त्री बद्र बिन हमाद अल बुसाइदीसँग आज मस्कटमा बातचित गर्नुभएको छ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50%भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। भारतीय रेलवेले सुरक्षा र परिचालन दक्षता बढाउनका लागि उत्तरी रेलवेको 680 किलोमिटर मार्गमा कवच तैनातीका लागि 206 करोड रुपियाँ स्वीकृत गरेको छ। अब समाचार विस्तारमा। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण सुरु भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्यान्डमा भव्य स्वागत गरिएको छ। लगभग 4 दशकपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रधानमन्त्री श्री मोदीलाई विमानस्थलमा स्वागत गर्नुभयो। उहाँलाई स्वागत गर्न भारतीय समुदाय ठूलो सङ्ख्यामा उपस्थित भएका थिए। भारतीय तिरङ्गा फहराउँदै किया ओरा मोदीको नारा लगाएपछि माहौल उत्साहले भरिएको थियो। भ्रमणको क्रममा दुई नेताहरूले व्यापार, निवेश, शिक्षा, तकनिकी र जनस्तरको सम्बन्धमा सहयोगलाई अझ बलियो बनाउने उपायहरूमाथि चर्चा परिचर्चा गर्ने अपेक्षा गरिएको छ, जसले भारत र न्युजिल्यान्ड बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले अस्ट्रेलियाबाट तमिलनाडु अमूल्य पुरावशेषहरू सफलतापूर्वक फर्केकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उपराष्ट्रपति श्री राधाकृष्णनले भन्नुभयो, पुरातात्विक वस्तुहरूको फिर्ती भारतको समृद्ध सांस्कृतिक विरासतको संरक्षणको दिशामा एक महत्त्वपूर्ण उपलब्धि हो। श्री राधाकृष्णनले देशमा सांस्कृतिक सम्पदा फिर्ता ल्याउन सरकारले गरेको प्रयासको सराहना गर्नुभयो। उहाँले पुरातात्विक वस्तुको फिर्तामा उल्लेखनीय प्रगति भएको र सन् 2014 यता 600 भन्दा अधिक कलाकृति भारत फिर्ता भएको बताउनु भएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन भोलि बिहारको गयाको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उपराष्ट्रपति श्री राधाकृष्णनले त्यहाँ रहेको बिहार लोक प्रशासन तथा ग्रामीण विकास संस्थानमा बिहार विधानसभाका सदस्यहरूका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले ओमानका विदेश मन्त्री बद्र बिन हमाद अल बुसाइदीसँग आज मस्कटमा बातचित गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशङ्करले वार्तामा व्यापार, निवेश, कनेक्टिभिटी, सामुद्रिक तकनिकी, रक्षा, साइबर र एआई डोमेनमा केन्द्रित भएको बताउनु भएको छ। दुवै नेताहरूले

वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा राष्ट्रिय उत्पादकता परिषद, उद्योग सम्वर्धन, आन्तरिक व्यापार विभाग तथा वाणिज्य विभागका अधिकारीहरूसँग समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। एक सामाजिक मिडिया पोस्टमा श्री गोयलले बैठकमा अन्तर्विभागीय सहयोग सुधार गर्ने, संस्थागत क्षमताहरू सुधार गर्ने र उत्पादकत्व र सेवा वितरणमा सुधार गर्ने विषयहरूमाथि चर्चा भएको बताउनुभएको छ। उहाँले प्रशासनिक ढाँचा निर्माण गर्ने उद्देश्यका साथ एकीकृत, कुशल र भविष्यवादी पहलहरूको समीक्षा पनि गर्नुभयो। राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले आज कारागार प्रशासन, कानुनी सहायता सेवाहरू र पुनर्वास पहलहरूको समीक्षा गर्न कार्मिक, सार्वजनिक शिकायत कानुन र न्यायमा संसदीय स्थायी समितिको एक भागको रूपमा तिहार जेल, दिल्ली र डासना जेल परिसर उत्तर प्रदेशको भ्रमण गर्नुभयो। उहाँले कारागार अधिकारीहरू, कानुनी सहायता संस्थाहरू, जेल स्वयंसेवकहरू र कैदीहरूसँगको बातचितले न्यायमा पहुँच प्रत्येक व्यक्तिमा विस्तार भएको सुनिश्चित गर्ने महत्त्वलाई पुनः पुष्टि गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज आयुष्मान भारत डिजिटल मिसन ABDM को प्रगतिको समीक्षा गर्न मिसन सञ्चालन समूहको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा आयुष्मान भारत डिजिटल मिसन विश्वको सबैभन्दा ठूलो डिजिटल स्वास्थ्य इकोसिस्टमको रूपमा देखा परेको जानकारी प्रदान गरियो। यसले लगभग 94 करोड आयुष्मान भारत स्वास्थ्य खाता नम्बरहरू सृजना गरेको छ र 105 करोड स्वास्थ्य रेकर्डहरू जोडेको छ। बैठकमा 53 लाख स्वास्थ्य सुविधाहरू र लगभग 10 लाख स्वास्थ्य शिविरहरू राष्ट्रिय डिजिटल स्वास्थ्य रजिस्टरमा पञ्जीकृत भएको जानकारी प्रदान गरियो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनुभएको छ, जुन मानक E20 पेट्रोलभन्दा प्रति लिटर 20 रुपियाँ सस्तो हुनेछ। उहाँले भन्नुभएको छ, E85 केवल वाहनहरूको लागि मात्र उपलब्ध हुनेछ जुन विशेष रूपमा यस इन्धनको प्रयोगको लागि डिजाइन गरिएको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथानोल मिश्रण कार्यक्रमलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50%भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। उहाँले यसलाई भारतको स्वच्छ ऊर्जा इकोसिस्टमको बढ्दो मजबुती र विश्वसनीयताको प्रमाणको रूपमा वर्णन गर्नुभयो। श्री जोशीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले सतत विकासलाई स्थायी अनि दृढताका साथ गति दिइरहेको छ। केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथाइल अल्कोहल भएको औषधिको लागि अनुसूचीको अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमानमा छुट समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटरभन्दा अधिक मात्रामा 12%भन्दा अधिक इथाइल अल्कोहल भएका सबै औषधिमा अब छुट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसाधन सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनुपर्नेछ। भारतीय तटरक्षक बलले आज नयाँ दिल्लीको मुख्यालयमा एक दिवसीय सम्मेलनको आयोजना गर्यो। यसमा देशका अग्रणी सिपयार्ड पोर्ट डिजाइन संस्थानका प्रतिनिधिहरूले भाग लिएका थिए। सम्मेलनमा भविष्यका समुद्री तटरक्षक पोतहरूको बारेमा विचार विमर्श गरिएको थियो। सम्मेलन उदयमान परिचालन चुनौतीहरू, उन्नत पोत डिजाइन अवधारणाहरू, डिजिटल प्रमाणीकरण, आधुनिक तकनिकीहरू अप्नाउने र भविष्यको बहुउद्देश्य समुद्री तटरक्षक पोतहरूको परिचालन क्षमता बढाउने विषयमा केन्द्रित रहेको रक्षा मन्त्रालयले जनाएको छ। जलशक्ति मन्त्रालयले छत्तिसगढको बालोद जिल्लाले वर्षा जल संचयन र संरक्षण क्षमता बढाउनका लागि गत एक वर्षमा लगभग 2,85,000 जल संरक्षण र पुनर्वरण संरचनाहरू स्थापना गरेको बताएको छ। मन्त्रालयले भनेको छ, मन की बातको 135 संस्करणमा क्याच द रेन अभियानको गति कायम राख्न प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानलाई ध्यानमा राख्दै बालोद जिल्ला जल संचय जनभागीदारीको दोस्रो चरण अन्तर्गत सामुदायिक जल संरक्षणको एक उल्लेखनीय उदाहरणको रूपमा देखा परेको छ। भारतीय रेलवेले सुरक्षा र परिचालन

0: चालन दक्षता बढाउनका लागि उत्तरी रेलवेको 680 किलोमिटर मार्गमा कवच तैनातीका लागि 206 करोड रुपियाँ स्वीकृत गरेको छ। यस परियोजनाको उद्देश्य उच्च धनत्व र रणनीतिक रूपमा महत्त्वपूर्ण मार्गहरूमा स्वदेशी सुरक्षा प्रणाली विस्तार गर्नु हो। रेल मन्त्रालयले भनेको छ, कवच संस्करण 4.0 प्रावधान दिल्ली डिभिजनको रेवाडी दिल्ली र सुकुर बस्ती भटिन्डा खण्डहरूमा लागू गरिनेछ। यो प्रणाली खतरनाक घटनाहरू र रेल टक्करहरूमा सिग्नल पास रोक्न रेलवे सुरक्षालाई उल्लेखनीय रूपमा बढाउन तयार गरिएको छ। मन्त्रालयले भनेको छ, प्रणालीले रेलहरूको आवागमनको निरन्तर निगरानी गर्दछ। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण सुरु भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले अस्ट्रेलियाबाट तमिलनाडु अमूल्य पुरावशेषहरू सफलतापूर्वक फर्केकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले ओमानका विदेश मन्त्री बद्र बिन हमाद अल बुसाइदीसँग आज मस्कटमा बातचित गर्नुभएको छ। अनि भारतीय रेलवेले सुरक्षा र परिचालन दक्षता बढाउनका लागि उत्तरी रेलवेको 680 किलोमिटर मार्गमा कवच तैनातीका लागि 206 करोड रुपियाँ स्वीकृत गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवावाणी कुशली मैले मन पराएका गीतहरू।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। भनिन्छ कि मुटुमाथि कसैको नियन्त्रण हुँदैन, जब यो धर्किन्छ यो केवल एक व्यक्तिको लागि मात्र धर्किन्छ, जब यो हराउँछ तब संसारको कुनै पनि शक्तिले यसलाई फेला पार्न सक्दैन। प्रेमको यो पागलपन, यो निर्दोषता वर्णन गर्न शब्दहरू चाहिन्छ, तर जब ती शब्दहरू धुन र लयको रूप लिन्छ तब ती धुन र लय हाम्रो आत्मामा पुग्छ। अरिजित सिंहको मिठो आवाज एउटा यस्तो आवाज जसले मन छुन्छ, अलिकति शीतलता र शान्ति दिन्छ। यो गीत एउटा मुटुको कथा हो, सङ्गीत र शब्द रहेको छ मिथुन।

जब तपाई कसैलाई यति धेरै माया गर्नुहुन्छ कि साधारण शब्दहरू तपाईको भावना व्यक्त गर्न सक्दैनन् त्यति बेलाको छटपटीलाई यस गीतले समातेको छ यो एउटा यस्तो गहिरो चाहना हो जहाँ प्रेमीले आफ्नो जीवन साथीलाई यो बुझाउन खोजिरहेको हुन्छ कि ऊ उसको जीवनको अंश मात्र होइन बरु उसको अस्तित्व हो त्यसो भए यदि तपाई सहरको बत्ती मुनि गाडी चलाउँदै घर जाँदै हुनुहुन्छ झ्यालको छेउमा न्यानो चिया लिएर बस्दै हुनुहुन्छ वा हुन सक्छ सायद त्यो एक विशेष व्यक्तिको बारेमा सोच्दै हुनुहुन्छ जसले तपाईँको संसारलाई अर्थपूर्ण बनाउँछ यो गीत तपाईँको लागि समर्पित छ अरिजित सिंह अनि श्रेया घोषालको आवाजमा संगीत रहेको छ सरिप दोषी शब्द इर्शद कमिल अनि कुमार

जीवनको भागदौडमा हामी प्राय साना साना कुराहरूलाई हृदयमा लिन्छौँ। यदि कसैले केही भन्यो भने हामी त्यसलाई नराम्रोसँग लिन्छौँ। यदि केही गलत भयो भने हामी दिनभरि त्यसैको बारेमा सोच्दै बिताउँछौँ। जीवनका यी सबै कुराहरूमा हाम्रो समय बर्बाद गर्न पर्याप्त लामो छैन। कहिलेकाहीँ सबैभन्दा राम्रो औषधि भनेको गहिरो सास फेर्नु, मुस्कुराउनु र यी सबै जीवनको साना कुराहरूलाई जान दिनुमा छ। यो गीतले हामीलाई सम्झाउँछ कि हाम्रो हृदयमा बोझ बोक्नुको सट्टा अलिकति मुस्कुराउनु, राम्रो हावालाई महसुस गर्नु र पुराना कुराहरूलाई नराम्रो हावा जस्तै उडाउनु राम्रो हो। किनकि जबसम्म तपाईँले पन्ना पल्टाउनु हुन्न, जीवनको नयाँ कथा कसरी सुरु हुन्छ। सोनु निगमको आवाजमा संगीत रहेको छ, साजिद वाजिद, शब्द कौशल मुनिर।

भनिन्छ प्रेम केवल भावना मात्र होइन, यो एउटा आवश्यकता हो। यो गर्मीको दिउँसो अचानक मुसलधारे पानी जस्तै हो, अचानक तर पूर्ण रूपमा आवश्यक। हामी प्राय भावनाहरूबाट भाग्न खोज्छौ, हाम्रो हृदयलाई व्यस्त पार्न खोज्छौ कि हामी आफैमा ठिक छौ, तर त्यसपछि एउटा निश्चित कोही हाम्रो जीवनमा पस्छ र हाम्रो हृदयले हामीलाई बिस्तारै सम्झाउँछ कि यो पनि जरुरी रहेछ। यो गीतले चाहना

आजको हाम्रो निर्धारित समय अवधि पूरा भएकोले कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म दीक्षा मगरतीलाई बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

0: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन विषयबारे छलफल गर्नेछौँ। हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुनिति छेत्रीज्यू। उहाँ एकजना शिक्षिका हुनुहुन्छ तथा दार्जिलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक कन्या विद्यालयमा झन्डै 37 वर्षसम्म अध्यापनको काम गरिसक्नु भएको छ र हालै अवकाश प्राप्त गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभव छ। यस कार्यक्रमलाई प्रस्तुत गरिरहेको छु म, अशोक चौरसिया। सुनितीजी, आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
2: नमस्कार सबै सबैमा।
1: सुनितीजी, 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलफुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समय हामीले देखिरहेका छौँ। तर भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गरेको छ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिसकिएको छ। भनेपछि सुनितीजी, प्राचीन कालमा भारत विश्व गुरु थियो र यस विश्व गुरु बनिनुमा भारतको शिक्षा क्षेत्रको बहुत ठूलो योगदान थियो। देश विदेशका विद्यार्थीहरू भारतका गुरुकुलहरूमा पढ्न आउँथे। भारतलाई सुनकी चरी भनिन्थ्यो, त्यति समृद्ध भारत देश थियो। भारतको वैभव र ज्ञान विज्ञानले आकर्षित भएर चिनी यात्री अनि प्रसिद्ध लेखक भेङसाङ फाइहान, अरब जगतका प्रसिद्ध लेखक र विद्वान अल्बेरिनी, युरोप अमेरिकाबाट वास्को डी गामा आदि जस्ता अनेकौँ नाम हामीले इतिहासमा पढ्छौँ, जो भारतको समृद्धि र ज्ञानले आकर्षित भएर भारतको खोजी गर्न, भारतलाई जान्न, भारतको ज्ञान विज्ञानलाई बुझ्न यहाँ आएका थिए। अनि विगत 12 वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको त्यो प्राचीन गौरव गरिमा, ज्ञान र विज्ञान अनि विश्व कल्याणकारी संस्कृतिको उत्थान गर्ने प्रयास निरन्तर गर्दै आउनु भएको छ। प्राचीन भारतीय

0: पद्धति बारे तपाईले केही प्रकाश पारिदिनुहुन्छ?
1: प्राचीन भारतीय शिक्षा पद्धतिलाई छोटकरीमा भन्न पर्दा, पुरातन भारतीय सभ्यतामा शिक्षालाई एउटा मानव निर्माण एवं राष्ट्र निर्माणको महत्वपूर्ण प्रक्रिया मानिन्थ्यो। यसैले शिक्षाको आरम्भमा विशेष पर्व अथवा संस्कार द्वारा गराइन्थ्यो। अनि हामी यस शिक्षा प्रणालीमा प्रमुख विशेषता थियो समग्र विकास, गुरुकुल प्रणाली, चरित्र निर्माण, व्यवहारिक जीवन उपयोगी सिप, मूल्यपूरक शिक्षा, संस्कार र परम्पराको संरक्षण, गुरु शिष्य परम्परा र स्व अवलम्बनमा जोड दिएका थिए। भारतीय शिक्षा प्रणाली विषय म एउटा सानो उदाहरण दिन चाहन्छु। सम्पूर्ण भारतमा वर्षौंको सर्वेक्षण पश्चात भारतीय शिक्षा विषय सर विलियम एडम अनि थोमस बी ब्याकुले द्वारा हाउस अफ कॉमन ब्रिटेनमा 2 फरवरी 1835 प्रस्तुत गरेका रिपोर्टबाट एक दुईवटा कुरा म भन्न चाहन्छु। प्रथम छ, भारतमा त्यस समय साक्षरता लगभग 100% थियो, जबकि तिनताक ब्रिटेनमा मात्र 70% थियो। त्यसरी नै सम्पूर्ण भारतमा कुनै चोर, बेरोजगार, भिखारी, पराश्रित व्यक्तिहरू थिएनन्। अनि शिक्षाको क्षेत्रमा सब जातिमा समान अधिकार थियो। त्यसरी नै पुरुष जै स्त्रीहरू पनि शिक्षित थिए। प्रत्येक सानो वा ठूलो गाउँमा उनीहरूको सर्वेक्षण अनुसार त्यस समय 17,20,000 राजस्व गाउँ थिए, अनि ती प्रत्येक गाउँमा नै एक एकवटा गुरुकुल थियो। यसबाट हामी भारतको शिक्षा पद्धति अङ्ग्रेजको आगमन पूर्व उच्च गुणस्तरीय थियो भन्ने हामीलाई थाहा लाग्दछ। विद्याको महत्व विषय संस्कृतको यस श्लोक अति प्रेरक छन्, जो यस प्रकार छ, विद्या नाम नरस्य रूप मधिकम प्रच्छन्न गुप्तम धनम, विद्या भोग करी यश सुख करी विद्या गुरु नाम गुरु, विद्या बन्धु जनो विदेश गमनी विद्या परदेवता, विद्या राजसु पूज्यते नहि धनम विद्या विहीन पशु। अर्थात विद्या मनुष्यको सबैभन्दा आकर्षक र गुप्त धन हो। विद्याद्वारा नै मानिसले सुख सुविधा यश र आनन्द प्राप्त गर्न सक्छ। र विद्या गुरुहरूको पनि गुरु हो। कति उच्च विचार थियो त्यस समय, घर बाहिर वा विदेशमा विद्या नै मानिसको साँचो मित्र हो। सबै स्थानमा केवल ज्ञान र विद्याको पूजा हुन्छ, धनको हुँदैन।
0: हजुर, त्यो सुनिश्चितजी, तपाईँले यति मिठो एउटा संस्कृतको श्लोक भन्नुभयो, जसमा मनुष्य जीवनमा शिक्षा ज्ञान कति ठुलो महत्त्व रहेछ यसले झल्काउँदछ। र यो श्लोक प्रसिद्ध ग्रन्थ भर्तहरिद्वारा लिखित नीति शतकमा उल्लेख गरिएको छ। र वास्तवमा नै विद्या मनुष्यको सबैभन्दा सुन्दर रूप हो, सुख र यसको आधार हो, गुरुहरूको पनि गुरु हो। अनि वास्तवमा विद्या विदेशमा पनि मित्र छ रहने काम हुन्छ लाग्छ, र विद्या नै सर्वोच्च देवता पनि हो, होइन? सुनुतीजी, प्राचीन भारतीय शिक्षा पद्धति यति उन्नत थियो, त्यस बारे तपाईँले केही प्रकाश पार्न चाहनुहुन्छ?
1: तपाईँले भन्नुभयो कि सुनकै चरी नामले सुशोभित भारत देश धन दौलत वैभवले सम्पन्न थियो। तर भारत देशमा यही समृद्धिदेखि लालायित भएर सम्पत्ति लुटाउन, विद्या लुटाउन मुगल, अरब, ग्रीस, अङ्ग्रेज आए, अनि उनीहरूले हाम्रो देशमा धेरै नै क्षति पुर्याए, सांस्कृतिक क्षति पुर्याए, वैभव सम्पत्तिहरू लुटेर गए,
0: आध्यात्मिक क्षति पनि पुर्याए।
1: जस्तै मुगल आक्रमक वक्त तिहार खिलजीले 1193 नालन्दा विश्वविद्यालयका पुस्तकालय जलाइदिए, जो महिनौसम्म जलेर गयो। अनि प्रचलित दावी अनुसार त्यस समय 90,00,000 पुस्तकहरू जलाएको थियो। अनि यसपछि अङ्ग्रेज आए, तर भारतको शिक्षा प्रणालीमा सबैभन्दा ठुलो प्रहार अङ्ग्रेजको शिक्षा पद्धति अर्थात् म्याकुलेका औपनिवेशिक शिक्षा पद्धतिद्वारा भयो। र सन् 1835 अङ्ग्रेज सरकारले भारतीय शिक्षा प्रणालीलाई अमान्य घोषित गरेर म्याकुले निर्मित औपनिवेशिक शिक्षा पद्धति

0: लागू गरे अनि भारत स्वतन्त्र पछि पनि यसै पद्धतिलाई निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्र शिक्षा नीति अनि यसपछि 1986 दोस्रो शिक्षा नीति यस्तै प्रकारले राष्ट्रिय शिक्षा नीति एनइपी 2020 तयार गरियो अनि यसमा कतिपय सुधार अवश्य गरेको पाउँछौ। तर यस शिक्षा पद्धतिमा बालकको मस्तिष्क विकासमा विशेष जोड दिएकोले शिक्षा पुस्तकीय ज्ञानमा सीमित रहेको पाउँछौ, शिक्षा परीक्षा केन्द्रित रहेको छ र व्यवहारिक प्राविधिक कौशल प्राप्त गर्ने प्रशिक्षणको अभावमा लाखौं उच्च शिक्षित युवा वर्गका परीक्षा प्रमाण पत्र रोजगारको निम्ति अनुपयोगी भए जै लाग्छ। र आज अङ्ग्रेज र अङ्ग्रेजियतको गहिरो प्रभाव पाश्चात्य सभ्यताको गहिरो प्रभावले गर्दा आज प्राय जनसमुदायले अङ्ग्रेजी भाषा वा अङ्ग्रेजी सभ्यतालाई नै धेर जोड दिएको छन्।
1: हजुर सुनितीजी, तपाईँले भन्नुहुँदैछ कि यो भारतको यति गहिरो ज्ञान विज्ञान र मूल्यवान शिक्षा पद्धतिलाई क्रमशः विदेशी आक्रान्ताहरू र सबभन्दा बेसी अङ्ग्रेज र अङ्ग्रेजको पनि जुन शिक्षा नीति लागू गर्ने मेकलेले ह्रास गरेको
0: छ।
1: र यो ह्रास अझै कसरी हुँदै गयो अलिकति प्रकाश पार्नुहुन्छ?
0: यसले भनिन्छ प्रत्येक कुनै पनि देशको संस्कार संस्कृति जोगाउनुको निम्ति शिक्षा प्रणाली देशको
1: अनुकूल शिक्षा
0: अनुकूल हुन पर्दछ। यो काट्नु पर्छ होला र यो नभएको खण्डमा आज हामीहरू प्राय जनसमुदाय आफ्नो मातृभाषा भन्दा अङ्ग्रेजी भाषालाई बेसी प्रमुखता दिएको पाउँछौ। आमा भनी सिकाउनुको पूर्व हामी मम्मी भन्दा हामी आफैलाई गर्वबोध गर्दछौ। अबाट आमा सिकाउनुको सट्टामा हामी नानीहरूलाई ए फर एप्पल बी फर बुक यस्तो प्रकारले हामी नानीहरूको पूर्व प्राथमिक स्थानदेखि नै हामीले यो प्रकारले शिक्षा दिन थाल्दछौ र यो यसो हुँदाखेरि चाहिँ नानीहरूको मनमस्तिष्कमा बाल्य अवस्थादेखि नै आफ्नो जाति आफ्नो संस्कार संस्कृति प्रति मोह गर्दै गएको पाउँछ। भाषा संस्कृति मोह गर्दै गएको पाउँछ।
1: नानीले अङ्ग्रेजी बोलेन भने नानी त सायद अगाडि बढ्दैन कि नानी ज्ञानी छैन कि। अनि समाजमा पनि हामीले देख्न पाउँछौ कि यदि कसैले अङ्ग्रेजी बोल्दैछ भने ऊ गुणी ज्ञानी जान्ने मान्ने, अनि जसले आफ्नो मातृभाषा बोल्दैछ ऊ थोत्रे नजान्ने अज्ञानी, त्यस्तो प्रकारको एउटा मेकोली शिक्षा पद्धति
0: त्यो प्रकारको हामीमा मानसिकता भएको छ। अङ्ग्रेजी जानेनौ भने एक प्रकारको असभ्य अज्ञानी। वास्तवमा भाषा अनि ज्ञान एउटा भिन्दै कुरो हो। भाषा एउटा ज्ञानलाई प्रचारण गर्ने एउटा माध्यम मात्रै।
1: अनि सुनितीजी, मेकोले शिक्षा पद्धति अङ्ग्रेजहरूको पालोमा हावी भयो र उनीहरूले भारतीय शिक्षा पद्धति विशेष गरी संस्कृत भाषा र गुरुकुललाई पूर्ण रूपले नष्ट गर्ने शिक्षा पद्धति लागू गरे र अङ्ग्रेजी र अङ्ग्रेजियत थोपे। उनीहरूको लक्ष्य थियो कि भारतमा हामी लामो समयसम्म राज गर्नु सक्दैनौ, तर भारतीयहरूलाई अङ्ग्रेजीको गुलाम या कालो रङको अङ्ग्रेज तयार गरे हाम्रो योजना र हाम्रो सोच सदैव नै भारतमा कायम रहन्छ र मानसिक रूपमा भारत आफ्नो मूल परम्परा भाषा संस्कृति शिक्षालाई भुलेर अङ्ग्रेजी तर्फ अग्रसर हुन्छ र त्यो हामीले देख्यौँ पनि। तर स्वतन्त्रता संग्रामीहरूको अटुट संघर्ष र त्याग अनि बलिदानले गर्दा अन्ततः 15 अगस्त 1947 भारतलाई अङ्ग्रेजहरूले स्वतन्त्र गर्न बाध्य हुनु पर्यो र भारतले स्वतन्त्रता पायो। त स्वतन्त्रता पछि भारतको मूल शिक्षा पद्धतिहरू लागू गर्ने के कति प्रयासहरू भए त?
0: देश स्वतन्त्र पश्चात पनि सर्वप्रथम त एउटा कुरो के छ भने त्यही जो अङ्ग्रेज शिक्षा पद्धति छ त्यसलाई नै निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्रिय शिक्षा नीति गठन गरियो, तत्पश्चात 1986 दोस्रो शिक्षा नीतिद्वारा कतिपय सुधार अवश्य ल्याएको पाउँछौ, तर जुन बुनियादी परिवर्तन हुन जुन देशको निम्ति आवश्यकता थियो त्यो हामी पाउँदैनौ। किनकि प्रत्येक देशको शिक्षा उसको संस्कार संस्कृतिसँग जोडिएको हुनपर्छ अनि यस सँगसँगै शिक्षा चाहिँ भविष्य उन्मुखी हुनपर्छ।

श्रोताहरूले अहिले सुनि श्रोताहरू अहिले समय भएको छ 10:30। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम छाया गीतको समाप्ति सिधै

आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी महेश